0: कानून लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ। जलवायु
3: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
4: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
3: पेश गर्नुपर्ने ताजा जातहरू: रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुत्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाइ सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ।
3: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा।

0: BBC News, journeys into the heart of global events, and voices from around the globe. The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
1: The BBC World Service, right here on Zuno.fm and the Zuno Radio app.
2: करीबन का साथवा
3: किसान बाय प्रोडक्ट्स प्राणी
2: राष्ट्र कुसान किसान
3: अ कंप्लीट पाइपिंग सॉल्यूशंस
2: आज वार्षिक उत्सव मनाउँदै गरेका नोबल प्रासीको रेडियो सामर्थ्य 92.1 मेगाहर्ज र जुम्लाको रेडियो नारी आवाज 100.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै कार्यक्रम सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
3: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढाउँदै भारतीय र चीनिया राजदूतसँग छुट्टा छुट्टै भेट ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई
2: अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी ठकिने गरी प्रक्रिया अघि बढ़्यो हदबन्दीका कारण 2006 र घर घरको संयुक्त हस्तान्तरण
3: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा तनाव नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान
2: कोलम्बियामा दशकै शक्तिशाली भूकम्प ज्यान गुमाउनेको संख्या 100 हो
3: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान भिर्तेल नेपाल एक टोलीमा
4: राप्ती इन्जिनियरिङ कलेज घोराही बाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-582-601 98-578-3590 98-578-3584 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिनो कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
6: एनडीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
7: विशेषताहरू यो 2 करोडसम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुन्छ
8: समय समय नेपाल ब्याङ्क नेपालको पहिलो ब्याङ्क
9: मेरो कपडा ब्याङ्किङ गरिदिन्छु सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर चक्षुको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000सम्मको छुटको व्यवस्था पनि छ
9: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
6: फोन 0 4 94 3 5 55
2: कार्यक्रममा अब खबरको सिलसिला प्रधानमन्त्री बालुङ र सहबालुङले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चीनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्ति समेत दिनुभएको छ। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएन। शाहले अनुकूल समय पारेमा भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूको भनाइ छ। भेटवार्तामा दुवै

राममा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गर्छन्। गएको चौध तेह्रमा प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतहरूसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गएको चौध पच्चीसमा र जेठ बाह्रमा काठमाडौँ स्थित राजदूतहरूसँग संयुक्त भेट गर्नुभएको थियो। भारतका लागि पूर्व राजदूत डाक्टर लोकराज बरालले प्रधानमन्त्रीले थालेको यो कदम सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ। यस्तै राजनीतिक मामिलाका जानकार तथा नेपाली सेनाका अवकाश प्राप्त प्रति विनोज बस्नेतले भारतीय र चीनिया राजदूतसँग प्रधानमन्त्री शाहको भेटलाई कूटनीतिक भेटवार्ता नगर्ने पूर्व राममा समय सापेक्ष परिवर्तनका रूपमा अर्थ्याउनुभयो। निकट छिमेकीहरूसँग कूटनीतिक प्राथमिकतामा पर्छन् भन्ने महसुस गर्नु महत्वपूर्ण छ। बस्नेतले भन्नुभयो, तर अबको परीक्षा भनेको यस्ता कूटनीतिक भेटघाटले लगानी, कनेक्टिभिटी, ऊर्जा, व्यापार, प्रविधि विकास र सुरक्षा समुदायमा के कस्तो योगदान गर्छन् भन्ने हो। यस्ता भेटघाटले देशको राष्ट्रिय हित र स्वार्थमा योगदान गर्न सके कूटनीतिले सार्थकता पाउने भन्ने टिप्पणी गर्नुभएको छ। आजका सबैजसो पत्र

0: छिट्टे थप 200 अर्ब रूपैयाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्राउन आग्रह गर्नुभएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्राउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो। उद्योगले नाफा कमाए मात्र पुनः लगानी गर्ने र त्यसबाट मात्र उत्पादन बढ़ने अनि रोजगारी सृजना हुने अर्थमन्त्रीको भनाई थियो। 200 अर्ब लगानी थपिने शीर्षकको खबर गोर्खा पत्रमा छ।
1: जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा झण्डै 2000 फ्ल्याट घर तथा घरेलीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अडचनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनीले बताउनुभयो। 2076 सालमा भू अभिलेक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासंघले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो। रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मार्फत कार्यालयमा एउटै लिखतमा 50 रूपियाँसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रूपियाँ जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्नु भयो अनि कारोबार रोकियो, हामीले बेच्न पाएनौ। खरिद गर्ने वा गर्न दिएकाहरूलाई पनि पास गर्न सकिरहेका छैनौ। 2076 साल अघिसम्म रियल इस्टेट कम्पनीहरूमा हदबन्दी नलाग्ने अभ्यासमा मार्फत कार्यालयबाट जग्गा पास हुनु गरेको उहाँको भनाइ छ। कुनै कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट

खरीदकर्ताको नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको महानीले बताउनु भएको छ। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा नगरेका निवेदनको हकमा नियमन गर्ने काम अगाडि बढ़ाएको बताउनुहुन्छ।

0: प्रादेशिक रोजगारको क्षेत्रमा देखिएको तनाव बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ।
1: विगत 26 वर्षदेखि कृषि तथा भूजना विशेष अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल

49 वर्ष देखि संचालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यति हामीले प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चीनिया राजदूतसँग छुट्टा छुट्टै भेट दिँदै भए पनि सकारात्मक शुरूआत भएको

अब बाँकी प्रसंग वैदेशिक रोजगार विभागले अवैध शुल्क असूली ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्र विवादमा परेको छ। कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश पठाउने घोषणा गर्दै वैदेशिक रोजगार ऐन संशोधन, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाड़ा घटाउने र नयाँ इजाजत पत्रमा कड़ाई गर्ने लगायतका माग अघि सारेको छ। विभागले थप कम्पनीमाथि जरिवाना र स्पष्टीकरण प्रक्रिया जारी राखेकाले विवाद झन चर्किएको छ। श्रम मन्त्रालयले सुधारका कार्यक्रम अघि बढ़ाइरहेको बताए पनि व्यवसाय पक्ष असन्तुष्ट देखिन्छ। साथै महेश केवालीले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिक बहादुर खत्रीसँग सरकारले व्यवसायलाई कार्यवाही गर्न थालेपछि विवाद किन बढ़दै गएको हो भनेर सोध्नु भएको छ।

कार्यवाही गर्नुभयो विशेष पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भन्नुपर्छ के भन्ने सरकारको झन्कारको जानुपर्थ्यो भने अत्याधिक मात्रामा

यसको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकहरू समेत राजनीतिक प्रदर्शनका चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यसैले उदाहरण गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ खेतीमा ल्याउनु पर्दैन, विशेष परिस्थितिको कारण चाहिँ के अरे बैदेशिक अनुदान श्रमिकलाई भारत

0: सुन्दर सरकार र मेन पावर कम्पनीबीचको विवादको कारण व्यवसायका माग तथा समस्या समाधानका बारे गरिएको विस्तृत कुराकानी अहिले विभिन्न 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसअघि कार्यवाही फिर्ता मिलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश नपठाउने घोषणा गरेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। फेरि पनि खबरको यस सिलसिला रोजगार अनुमति प्रणाली इतिहास मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ी आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको आईपीएस कोरिया शाखाले सन् 2026 आईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य देश भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनुको संख्या उच्च रहेको बताउनु भएको छ। माग भन्दा 7 गुणा बढ़ी आवेदन शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: निजामती सिभिल अस्पतालमा बिरामीको भीड बढ़ेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भीड बढ़ेको छ। छिटो पालो आउने आशमा बिरामी बिहानीदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबैले आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपीडीमा भेट्न पाउँछन्। अस्पतालले कतिपय विभागको सेवा सातामा 2 दिन मात्रै गरेको छ। गाइनेकोलोजी, युरोलोजी, हार्ट जोर्नी लगायतका सेवा हप्तामा 4 दिन मात्रै प्रवाह गरिन्छ, जसका कारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ। अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ। कतिपय विभागका चिकित्सकले दैनिक 200 सम्म बिरामी हेर्छन्, तर कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ। डाक्टरको संख्या अनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ। सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन्। 2 महिना अघि अस्पतालले बिरामीले चाहेका डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो। त्यसअघि 3 महिना नियम बन्द गरिएको थियो। आफूले चाहेको चिकित्सकलाई जाँच गराउन नपाइने भएपछि बिरामीको संख्या घटेको थियो। तर 2 महिना यता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढ़ेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर जितेन्द्र परियाले बताउनु भएको छ। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको 4 शीर्षकको खबर नयाँ पत्रिकामा छ।
0: खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राख्नु र सावधानी अपनाउनु।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं में पायल्स फिस्टुला फिसल लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690 4110-6690
2: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक संवेद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रचार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेको बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोकको मन्दन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाट लिएको बताउनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले संचालनमा ल्याएको एमपी एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ। किसानका डिजिटल सल्लाहकार एप शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: विदेशको खबर। दक्षिण अमेरिकी देश कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 100 नागेको छ। भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झण्डै 280 किलोमिटर पश्चिममा रहेको उत्तर पश्चिमी चोको क्षेत्रको सान होसे डेल पाल्मारमा रहेको थियो। भूकम्पको धक्का राजधानी बोगोटासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्प अघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सड़कमा निस्किएका भिडियोहरूसँग सार्वजनिक भइरहेका छन्। भूकम्प इक्वेडर पनामा र भेनेजुएलामा समेत महसुस गरिएको थियो। अस्ति शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका कोलम्बियाका राष्ट्रपति अबेलार्दो डे लास इस्प्रेजा आपतकालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न खटिनु भएको छ। भूकम्पमा घाइते तथा ज्यान गुमाउनेको खोजी तथा उद्धार भइरहेको अधिकारीहरूले जनाएका छन्। अमेरिका दक्षिण अमेरिका यूरोप र मध्य पूर्वका विभिन्न देशका नेताहरूले कोलम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्।
4: अब खेल सम्बन्धी खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि फेरि राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 को अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 T20 अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिज लागेका थिए। तर केन्याबाट वेस्ट इण्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीय नेपालको कप्तानी गर्दै आएका थिए। फेब्रुअरीमा भारतमा सम्पन्न 2020 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह ऐरीलाई नेपालको 2020 कप्तान बनाइएको थियो। त्यसै त क्यानले दिपेन्द्रलाई नै आधिकारिक मा एक दिवसीय उपकप्तान बनाएको थियो। संदीप नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाड़ी हुन्। उनले 77 खेलमा 154 विकेट लिएका छन्। तर हालै नेदरल्याण्ड्स टुर्नामेन्टमा विश्वकप लीग टूको शुरूआत तीन खेलमा कुनै विकेट लिन नसकेपछि उनलाई नेदरल्याण्ड्स विरूद्धको अन्तिम खेलमा ड्रप गरिएको थियो। दिपेन्द्र 2020 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व सम्हाल्नेछन्। दुईपटक नेपाली टोलीको नेतृत्व गर्ने सन्दीप पहिलो खेलाड़ी हुनेछन्। सन्दीपको कप्तानीमा नेपालले सेप्टेम्बर 1 मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ, जुन एशिया कपको छनौट आधार पनि हो। यसैबीच भुर्तेल सम्बन्धी खबर, नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी ट्वेन्टी प्रतियोगिताका लागि 15 सदस्य नेपाल ए टोली घोषणा गरेको छ। कमजोर फर्मका कारण भुर्तेललाई हिजो मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो। अनिल शाहको कप्तानीमा रहेको नेपाल ए टोलीमा भुर्तेल सहित प्रीतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुमरे, कुशल मल्ल, लोकेश बम, रशीद खान, नारायण जोशी, आकाश चन्द, शाहब अलम आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनौट भएका छन्। क्यानले जनाए अनुसार टप एन टी ट्वेन्टी पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध मैत्रीपूर्ण श्रृंखला खेल्नेछ।
3: खबर संक्षेपमा, कोशी र मधेश प्रदेशबाहेक देशको सबैजसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती बागमती सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खत्तर क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ीमा तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड एनपीटीसीलाई अब बिजुली खरिद बिक्रीको बाटो खुलेको छ। प्राधिकरणको संचालक समिति बैठकले एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएको हो।

0: kaya kenggan mabu panggu kanggo.
1: Watu kaku kajan, watu waku, watu kaku bhaar.
0: Ukan sengi zani kaya kenggan ku antumai pugi kasam, ajaka mukhya-mukhya khabar pheri upatal.
1: Pradhan Mantri Shahale kutnitik sakriyata barade bharatiya rachiniya raja sanga chutta chutte bhet, dhile bhai pani sakratmak surwat bhai ko bhigya ko bhanai.
0: Vesi arba rupanya barabar ko bhajya sikla dhani thrapini gari par kriya agi daru, हदबंदी का कारण 2005 में घर घरी को स्वामित्व हस्तांतरण रखियो
1: मैन पावर व्यवसाय माथि कारबाई हुन थाले पछि वैदेशिक रोजगार को क्षेत्र में तनाव नीति सुधार नभई समान नया श्रमिक विदेश में पठाउने व्यवसाय को अडान
0: कोलम्बिया में दशक शक्तिशाली भूकंप जान गुमाउने को संख्या 100 नाग्यो
1: द संदीप प्लामिसाने फेरी राष्ट्रीय क्रिकेट टोली को कप्तान भुर्तेल नेपाल ए टोली में
0: अन्तमा आजको कार्यक्रम रविन सायनीले झण्डै 16 वर्ष अघि बनाउनु भएको सिंहदरबार र शासनको विषयमा केन्द्रित यो कार्यक्रम अहिले पनि उत्तिकै सान्दर्भिक छ यहाँ सिंहदरबार अगाडिबाट दुईजना पैदल हिँड्दैछन् उनीहरू एकापसमा कुराकानीको क्रममा भन्दैछन् सिंहदरबार अर्थात सिंहको दरबार तर आजसम्म यहाँ स्यालहरूले मात्र बाँच गरे आजको काया कैरम सकिएको छ काया कैरमबाट प्राविधिक साथी सन्दर्श विष्टसँगै हामी पनि विदा माग्छौं घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं

0: Сильный поклон, просто бичарка. Чугу, я бы убедил дежур. Как надо, не
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

I'm gonna go to the hospital. I'm gonna go to the hospital.

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा वर्षक र स्वच्छ ऊर्जाको स्रोत बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्तको लागि भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साल 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चपुर शाखा 98/93/97/94 सुमन राई प्रमुख प्रशासकीय अधिकारी नाकुरुङ गाउँपालिका बुन सुन।

0: उहाँले समयमा के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुपाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। मैले दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई भन त?
1: खै दिदी के हुनु, साथीहरूले गाँदा खाँदै जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवकलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार मलाई माफ गर, उनी सुधार्नु निकाल्नु।
2: बारिशमा म सृजना गरी विशेष तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगर्न सक्थ्यो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थानीय प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोगमा जोड दिउ। स्वस्थ जीवन लागू औषध विकास समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुख र सुलु एफको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी श्री शर्मा आदरणीय सेवा ग्रही मोहन भवन यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचाउ र बचाउ, यौनसम्म हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित माथिबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा वर्षमा स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: आर्थिक वर्ष 2084/84 का लागि प्रवेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
8: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082/82 स्थानीय तहर प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084/85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्ध
2: सम्बन्धमा यस आयोगबाट लिखित अनुसार भएको साल चौथो नगती आयोजना वन सूचना प्रणालीमार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख पाँचको घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
9: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: मानव जनसंख्या तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् उसकरण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्
0: देश विघ्न र ओसार पसारबाट बचौं सिप सिकाउँ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विघ्न तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो गृह व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले युवा आयोगको 11:45 वा फेब्रुअरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सुनु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा पहिरोका कारण 2 वटा कार्यालय जोखिममा, 11 परिवार विस्थापित। मापो दुधकौशी गाउँपालिकाले सञ्चालन गरेको 2 दिने एकीकृत सेवा शिविरबाट 1000 भन्दा बढ़ीले लिए सेवा। खुम्बुपासी लामो गाउँपालिका वडा नम्बर 4 22 लाख भन्दा बढ़ी राजस्व संकलन गर्यो। सोलेरीका हाट बजारमा जंगली च्याउको आकर्षण। निर्मल पूर्जाको सब बेलायत लगियो। तीन नेपालीको मंगलबार काठमाण्डु ल्याइँदै एलुमरी हिमालमा 5 जनाको शव फेला। 4 शव काठमाण्डु ल्याइयो। र एसियाली आईटीएफ टेक्वान्डोमा शेखर थापालाई काश्य पदक। सोलु खुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण 2 वटा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएको छ। जिल्लाको सोलु दुतकुण्ड नगरपालिका 3 तामाखानी र सोताङ गाउँपालिका 4 वटा कार्यालय भवन पहिरोका उच्च जोखिममा परेका हुन् पहिरोका कारण 2 वटा कार्यालयका संरचनासँगै आसपासका वस्तु समेत जोखिममा परेका छन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलु दुतकुण्ड नगरपालिका 3 वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। यस्तै सुतङ गाउँपालिका 4 वडा कार्यालय भवन केही दिन अघि गएको पहिरोका कारण जोखिममा परेको छ। निरन्तर वर्षा भइरहेकाले जिल्लाका अन्य सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिनुभएको छ। सोलु दुतकुण्ड नगरपालिका 3 तामाखानी स्थित वडा कार्यालय भवन भन्दा ठीक माथिबाट विस्तार गरिएको सड़क क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको लगाएको शौचालय बगाएको छ। पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवन समेत उच्च जोखिममा रहेको वडा अध्यक्ष लाग्पा केलु शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार वडा कार्यालयको माथिल्लो भिरबाट ठूलो पहिरो खसेको छ। पहिरोले सड़क सहित आसपासका संरचनामा क्षति पुर्याएको छ भने पहिरो थप विस्तार हुन सक्ने जोखिम रहेको छ। पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सक्ने अवस्था छैन। वडा अध्यक्ष शेर्पाले भन्नुभयो पहिरो थप बढ़ेमा वडा कार्यालय भवनसँगै स्वास्थ्य चौकी समेत प्रभावित हुन सक्ने उहाँले बताउनु भएको छ। यसैबीच पहिरोका कारण जिल्लाको थुलुङ दुतकौशी गाउँपालिका 9 5 घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायक परीक्षक नवीन राज बुढा थोकीका अनुसार पहिरोका कारण घर जोखिममा परेपछि उनीहरूलाई नजिकै रहेको विद्यालय भवनमा स्थानान्तरण गरिएको छ। त्यस्तै लिखुपिके गाउँपालिका 3 चौला खर्कमा पनि पहिरोका कारण एक घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। घर पहिरोका जोखिममा परेपछि उक्त परिवारलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको प्रहरी नायक परीक्षक बुढा थोकीले बताउनु भएको छ। जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म 11 घर परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई जोखिमयुक्त घरमा बस्न नदी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सड़क सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ। माते दुतकौशी गाउँपालिकाले काठमाण्डुमा स्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी आयोजना गरेको 2 दिने एकीकृत सेवा प्रभात शिविर सम्पन्न भएको छ। काठमाण्डुको नवदुर्गा पार्टी प्यालेसमा शनिबार र आइतबार सञ्चालन गरिएको उक्त शिविर मार्फत 1596 जना नागरिकले स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवाहरू प्रत्यक्ष रूपमा लिएका हुन। रोजगारी अध्ययन तथा विविध पेशा व्यवसाय का सिलसिला में काठमाण्डू में रहकर नागरिक सेवा लिनक ग्यांसू में धाम पर्ने झंझट समय आर्थिक भार मुक्ति दिने उद्देश्य शिविर संचालन कर गांवपालिकाले जनाएको छ। गांवपालिकाका उपाध्यक्ष गौरव राय का अनुसार शिविर में विशेषकर ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा आर्थिक रूप में विपन्न नागरिक उच्च प्राथमिकता में राखिएको थियो। गांवसम्म पुगेर सेवा लिन अति नै कठिन र खर्चिलो हुने नागरिक का लागि यो सेवाले ठूलो राहत पुर्याएको गांवपालिकाले जनाएको छ। खुल्लू तहसील लामू गांवपालिका वडा नम्बर 4 ले 22 लाख भन्दा बढी राजस्व संकलन गरेको छ। वडा कार्यालयले आर्थिक वर्ष 2082 राशि को अवधि में विभिन्न 8 वटा मुख्य शीर्षकहरूबाट 22,88,698 रूपियाँ 97 पैसा राजस्व संकलन गरेको हो। वडा कार्यालयले दिएको तथ्यांक अनुसार संकलित कुल राजस्व में सबैभन्दा ठूलो योगदान बहाल कर को रहेको छ। बहाल कर शीर्षकबाट मात्र 7,93,169 रूपियाँ राजस्व संकलन भएको छ। त्यसैगरी स्थानीय व्यापार व्यवसायको दायरा विस्तार भएसँगै व्यवसाय दर्ता तथा नवीकरण शुल्क बापत 7,45,400 रूपियाँ संकलन भएको छ भने सम्पत्ति कर मार्फत 3,86,895 रूपियाँ 25 पैसा राजस्व संकलन भएको छ। भूमि कर तथा मालपोत शीर्षकमा 1,20,635 रूपियाँ 72 पैसा राजस्व संकलन हुँदा प्रशासनिक सेवा अन्तर्गत नागरिकहरूलाई उपलब्ध गराइने सिफारिश दस्तुर बापत 1,49,399 रूपियाँ आमदानी भएको वडा कार्यालयको विवरणमा उल्लेख गरिएको छ। यस्तै सर्वसाधारणलाई दिने अन्य प्रशासनिक सेवाहरूमध्ये नाता प्रमाणित दस्तुर बापत 27,600 रूपियाँ र व्यक्तिगत घटना दर्ता दस्तुर बापत 18,300 रूपियाँ राजस्व संकलन भएको छ। विविध शीर्षक अन्तर्गतका अन्य दस्तुरबाट 47,000 रूपियाँ राजस्व संकलन भएको वडा कार्यालयले जनाएको छ। पाकिस्तानको ग्रेडफिकमा हिम पहिरोमा परि मृत्यु भएका विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पूर्जा निमस्ताईको शव अन्तिम संस्कारका निम्ति बेलायत लगिएको छ। पूर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामाबादबाट बेलायत लगिएको हो। बेलायतमा नै उहाँको अन्तिम संस्कार हुने गरिनेछ। परिवारको चाहना अनुसार निर्मल पूर्जाको शव बेलायत लगिएको हो। ग्रेडफिक हिम पहिरोमा परेर विश्व निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा 6 जना नेपाली थिए। दुर्घटनास्थलबाट निर्मल पूर्जा सहित 4 जनाको शव गत शुक्रबार इस्लामाबाद ल्याइएको थियो। शुक्रबार दिउँसो इस्लामाबाद ल्याइएकोमा निर्मल पूर्जा किलो पिण्डा शेर्पा किलो ग्यालो शेर्पा र निमा शेर्पाको शव रहेको थियो। एक नेपालीको शव घटनास्थलमै रहेको छ। मृत्यु हुने 6 नेपाली मध्ये पूर्व बहादुर गुरूङ युक्तको शव बिहिबार साम 21 गते नेपाल ल्याइएको थियो। घटनास्थलमा अझै एक नेपाली मवाङ थिन्दु शेर्पा एक पाकिस्तानी र एक अमेरिकीको शव जनाइएको छ। सोलू खुम्बुको सदरमुकाम सल्लेरी स्थित शनिबारे हाट बजारमा प्राकृतिक रूपमा उम्रिने जंगली च्याउको किनबेच तीव्र बनेको छ। बर्खाको समय शुरू भएसँगै स्थानीय हाट बजारमा च्याउको माग र व्यापार बढ़ेको हो। तर बजारसम्म च्याउ पुर्याउन व्यापारीहरूले निकै ठूलो जोखिम र दुःख झेल्नु परेको बताएका छन्। स्थानीय च्याउ व्यापारीहरूका अनुसार जंगलमा च्याउ खोज्ने काम निकै जोखिमपूर्ण र चुनौतीपूर्ण हुने गर्छ। घना जंगलमा बने जन्तुको डर टाढाको पैदल यात्रा भोक भोकै हिँड्नुपर्ने बाध्यताको बीच व्यापारीहरू समूह बनाएर बिहान 3 बजे नै च्याउ खोज्न निस्कने गर्छन्। जंगलबाट भारी बोकेर ल्याएपछि मात्र सवारी साधन मार्फत सल्लेरीको हाट बजारसम्म च्याउ पुर्याउने गरिएको व्यापारीहरू बताउँछन्। जंगलमा पाइने धेरै प्रजातिका च्याउ मध्ये विषालु र खाने च्याउ पहिचान गर्न सबैभन्दा महत्वपूर्ण पक्ष हो। आफ्ना बाबा र पूर्वजहरूले सिकाएको परम्परागत अनुभवका आधारमा मात्रै उपभोगी च्याउ पहिचान गरी बजारमा ल्याउने गरिएको दोलाखा घर भैसलेरीमा व्यापार गर्दै आएकी सरिता तामाङले बताउनुभयो। उहाँका अनुसार बजारमा मुख्य गरी रातो र पहेँलो रंगको खाने च्याउ बढ़ी आउने गर्छन्। वर्षमा एक पटक मात्र पाइने यस्ता जंगली च्याउ पूर्ण रूपमा अर्ग्यानिक र प्राकृतिक हुने भएकाले स्वास्थ्यका दृष्टिले निकै लाभदायक र औषधिजन्य मानिन्छ। छिट्टै बिग्रिने प्रकृतिको हुने भएकाले यसलाई लामो समय सुरक्षित राख्न घाममा सुकाउने गरिन्छ। बजारमा अहिले च्याउको प्रकार गुणस्तर अनुसार प्रति किलो 300 देखि 500 रूपियाँसम्म किनबेच भइरहेको व्यापारीहरू बताउँछन्। दोलखा रोलवाली हिमश्रृंखला अन्तर्गतको एलुङ नदी हिमालको आधार शिविरमा फेला परेका पाँच जनाको शव निकालिएको छ। साउन 21मा स्थानीयले हिउँ पग्लिएको ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। आधार शिविरमा भेटिएको चारवटा शव हेलिकप्टर मार्फत काठमाडौँ ल्याइसकेको दोलखाका डीएसपी मनोज लामाले बताउनु भएको छ। खराब मौसमका कारण सुरक्षाकर्मीहरूले सातौं प्रयासमा संकलन गरेका हुन्। मृत भेटिएकाहरू गत वर्ष कार्तिक 17मा एलुङ्बी आरोहणका क्रममा हिम पहिरोमा बेपत्ता भएका थिए। त्यसबेला आरोहणका क्रममा आधार शिविर नजिकै 15 जना पहिरोमा फँसेका थिए, जसमध्ये त्यति बेलै 8 जना घाइते अवस्थामा उद्धार गरिएको थियो। त्यसबेला 2 जना इटाली र फ्रान्सका आरोहीको शव निकालिएको थियो। आइतबार संकलन भएका 5 शवमध्ये नेपाली पथ प्रदर्शक दोलखाको गौरीशंकर गाउँपालिकामै पदम तामाङ र सोलुखुम्बुको मापे दुपकौशी गाउँपालिका 5 का मेरा कार्कीको डुवाईको डीएसपी लामाले बताउनु भएको छ। नेपालका शिखर थापाले 11 एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपमा काँस्य जित्नु भएको छ। मंगोलियाको उलान बटारमा भएको प्रतियोगिता शिखरको ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय टेक्वान्डो महासंघका महासचिव घमबहादुर थापाले शिखरसँगै मंगोलियाका दोर्जपालमा आलोचना नान पनि तेस्रो भएको जानकारी दिनुभएको छ। समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। बिहान 10 बजे सुन भाषा लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।
1: ए बाबु, अध्ययारू छ, चर्च बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्ययारूमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन हो।
5: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट चल्किन्छ दुधकोशी, त्यहीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
6: धर्म रीति रिवाज संस्कृतिको सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ट्ज।
7: आज मंगलबार बिहान 7:15 देखि 7:30 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ट्जमा मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जयमसी नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौं। अब सन्देश सुन्नुहोस्।
8: आउनुहोस्, आज हामी यस मर्कुसको सुसमाचारको अध्ययनमा प्रभु येशु सेवकाईका निम्ति कसरी तयारी हुनुभयो भन्ने विषयमा अध्ययन गर्नेछौं। यहाँ हामी येशु ख्रिष्टको जीवनमा भएका दुईवटा विशेष घटनाहरूलाई हेर्न चाहन्छौ। उहाँ संसारका मुक्तिदाता हुन यस संसारमा आउनुभयो। उहाँ गालिलको नासरतमा एक सिकर्मीको छोरा भएर हुर्किनुभयो। उहाँ करिब 30 वर्षको हुनुहुँदा आफ्नो जीवनको मुख्य अवस्थामा आउनुभएको थियो। उहाँको सेवकाईको समय आएको थियो। म अब मर्कुसको सुसमाचार 1:9-13 पढ्न चाहन्छु। अनि ती दिनहरूमा यस्तो भयो, येशु गालिलको नासरतबाट आउनुभयो र यर्दनमा युहन्नाद्वारा बप्तिस्मा लिनुभयो, अनि पानीबाट माथि निस्कन साथ उहाँले आकाशहरू खोलिएका र आत्मालाई ढुकुर झै आफूमाथि ओर्लदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा आवाज आयो, तिमी मेरा प्रिय पुत्र हौ, जससँग म अत्यन्तै प्रसन्न छु। अनि तुरुन्तै आत्माले उहाँलाई उजाड स्थानमा लैजानुभयो अनि उहाँ त्यहाँ उजाड स्थानमा शैतानद्वारा परीक्षा गरिँदै 40 दिन रहनुभयो र वन पशुहरूसित रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे अनि येशूले आफ्नो सेवकाई शुरू गर्न तयारी गर्नुभयो। अब हामी यो खण्डमा उल्लेख गरिएका दुईवटा घटनाहरू उहाँको बत्तीसमा र उहाँको परीक्षालाई हेर्नेछौ। सर्वप्रथम आउनुहोस् उहाँको बत्तीसमा बारे चर्चा गरौं। जब येशू शुरूमा बत्तीसमा लिन बत्तीसमा दिने युहन्ना कहाँ जानुभयो तब युहन्नाले उहाँलाई बत्तीसमा दिन चाहेनन्। युहन्नाले यसो भने, मलाई पो तपाईँद्वारा बत्तीसमा लिन खाँचो छ अनि तपाईँ पो मौका आउनुहुन्छ। यो कुरा मत्तीको सुसमाचार 3:14 लेखिएको छ। किन येशूले युहन्नाद्वारा बत्तीसमा लिनु पर्यो? युहन्नाले पापीहरूलाई बत्तीसमा दिइरहेका थिए तर येशूसँग कुनै पापहरू थिएनन् जसलाई शुरू पारिनु पर्दथ्यो। तर पनि आफूले बत्तीसमा लिनै पर्ने कुराबारे येशूले युहन्नालाई जोड़ दिनुभयो। उहाँले युहन्नालाई यसो भन्नुभयो, अहिले यस्तै हुन देऊ किनभने यसरी नै सबै धार्मिकता पूरा गर्न हामीलाई उचित छ। यो वचन मत्तीको सुसमाचार 3:15 लेखिएको छ। येशूले धार्मिकता पूरा गर्न बत्तीसमा लिनुभयो अर्थात उहाँ हाम्रा प्रतिनिधि हुनुभएको थियो। येशू हाम्रा मुक्तिदाता हुन आउनुभयो अनि उहाँले हाम्रो सट्टामा पूर्ण रूपमा धार्मिकता जीवन जिउनुभयो। उहाँले ती मानिसहरूको निम्ति हरेक व्यवस्था पूरा गर्न चाहनुभयो जसलाई मुक्ति दिन उहाँ आउनुभएको थियो। जब हामीले येशू ख्रिष्टमाथि भरोसा राख्दछौ तब उहाँको सिद्ध धार्मिकता हामीलाई दिइन्छ र परमेश्वरले आफ्नो दृष्टिमा हामीलाई धर्मी भनी ग्रहण गर्नुहुन्छ। रोमीको पुस्तक 5:19 यसो भन्दछ, किनकि जसरी एउटा मानिसले आज्ञा गरेकोले धेरैजना पापी बनिए त्यसरी नै एकजनाले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइनेछन्। येशूको बप्तिस्माको समयमा त्रिएक परमेश्वर प्रकट हुनुभएको हामी देख्दछौ। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो। पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनु भएको पनि हामी देख्दछौ। स्वर्गबाट पिताको येशू भन्ने आवाज आएको पनि हामी सुन्दछौ, तिमी मेरा प्रिय पुत्र हौ जससँग म अत्यन्तै प्रसन्न छु। येशूको बप्तिस्मा बारे टिप्पणी गर्दै डाक्टर ब्राउन भन्दछन्, लाङ्गेले टिप्पणी गरे जसरी हामीले यस कुरालाई व्यवस्था गर्नु हुँदैन कि ख्रिष्ट स्वयंकै बप्तिस्मामा हामीले त्रिएकको सिद्धान्त प्रष्ट रूपमा प्रकट भएको देख्दछौ। त्यसैले उहाँको मण्डलीमा रहेको बप्तिस्मा लिने चलनले यो सिद्धान्तलाई पूर्ण रूपमा मुनित पार्दछ। यहाँ हामी देख्दछौ कि परमेश्वर त्रिएक हुनुहुन्छ अर्थात उहाँ एउटै परमेश्वर हुनुहुन्छ जो तीन व्यक्तिहरूमा उपस्थित हुनुहुन्छ, पिता, पुत्र र पवित्र आत्मा। तीनवटा परमेश्वरहरू होइन तर परमेश्वर एकमात्र हुनुहुन्छ जसले आफैलाई तीन भिन्न भिन्न व्यक्तिहरूमा प्रकट गर्नुहुन्छ। येशूको बप्तिस्मामा हामीले उहाँहरू तीनैजनालाई देख्दछौ। उहाँको बप्तिस्मा हुँदा येशूलाई सेवकाईको निम्ति अभिषेक गरियो। उहाँले गर्नुपर्ने कामको निम्ति उहाँलाई अभिषेक गर्न पवित्र आत्मा उहाँमाथि आउनुभयो। प्रेरितको पुस्तक 10:38 हामीले यस्तो पढ्न पाउँदछौ, अर्थात नासरतका येशूलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ भलाई गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै चारैतिर घुम्नुभयो किनकि परमेश्वर उहाँसँग हुनुहुन्थ्यो। जब युहन्नाले येशूमाथि आत्मा आउनुभएको देखे तब येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनी उनले थाहा पाए। युहन्नाले येशू भने, मैले आत्मालाई ढुकुर झै स्वर्गबाट ओर्लदै आउनुभएको देखे अनि उहाँमाथि बस्नुभयो अनि म उहाँलाई चिन्दिनथे तर जसले मलाई पानीमा बप्तिस्मा दिन पठाउनुभयो उहाँले मलाई भन्नुभयो, जसमाथि आत्मालाई ओर्लदै गर्नुभएको र उहाँमाथि बस्दै गर्नुभएको तिमीले देख्दछौ उहाँ नै पवित्र आत्माले बप्तिस्मा दिनुहुने हुनुहुन्छ अनि मैले देखे र यहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी गवाही दिएको छु। यी कुराहरू युहन्नाको सुसमाचार 1:32-34 लेखिएका छन्। युहन्नाले येशू परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा थाहा पाए। दोस्रो आउनुहोस् येशूको परीक्षा बारे चर्चा गरौं। आफ्नो सेवकाईको निम्ति बप्तिस्मा लिइसकेपछि र अभिषेक भइसकेपछि येशू तुरन्तै शैतानद्वारा परीक्षा भोग्न केही समयसम्म उजाड स्थानमा लगिनुभयो। पदहरू 12-13 हामीले यस्तो पढ्न पाउँदछौ, अनि तुरन्तै आत्माले उहाँलाई उजाड स्थानमा लैजानुभयो अनि उहाँ त्यहाँ उजाड स्थानमा शैतानद्वारा परीक्षा गरिँदै 40 दिन रहनुभयो र वन पशुहरूसित रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे। येशूले शैतानको सामना गर्नुभयो। त्यसले येशूलाई धेरै तरिकाले परीक्षामा पार्न खोज्यो। त्यसले येशूलाई गरेको अन्तिम परीक्षालाई मत्तीको सुसमाचार 4:8-11 पदहरूसम्म उल्लेख गरिएको छ। जसले यसो भन्दछ, फेरि शैतानले उहाँलाई एकदमै अल्गो पहाड़माथि लग्यो र उहाँलाई संसारका सारा राज्यहरू र तिनीहरूका गौरव देखायो अनि उहाँलाई भन्यो, तपाईले भूमिमा घोप्टो परेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईलाई दिनेछु। तब यसुले त्यसलाई भन्नुभयो, ए शैतान हटिजा, किनभने यो लेखिएको छ, तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत गर र उहाँकै मात्र सेवा गर। त्यसपछि शैतानले उहाँलाई छोड्यो अनि हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे। हरेक पटक येशूले शैतानको परीक्षालाई पवित्र बाइबलको वचनद्वारा सामना गर्नुभयो, हरेक पटक येशू विजयी बन्नुभयो। उहाँ शैतानको कुनै पनि परीक्षाप्रति कहिल्यै समर्पित हुनु भएन। येशू परीक्षामा पर्नु भएको हुनाले उहाँले हामीलाई सहायता गर्न सक्नुहुन्छ। हामीले हिब्रूको पुस्तक 2:18 र 4:15 यी वचनहरू पढ्न पाउँदछौ, किनकि परीक्षित भई उहाँ आफैले दुःख भोग्नु भएको कारणले गर्दा परीक्षामा परेकाहरूलाई सहायता गर्न उहाँ योग्य हुनुहुन्छ। किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्छ, तर हामीहरू झै उहाँ सबै कुरामा परीक्षित हुनुभयो तर पनि पापरहित हुनुहुन्छ। हेर्नुहोस्, येशूले हामीलाई सहायता गर्न सक्नुहुन्छ, हाम्रा परीक्षाहरूमा उहाँले हामीलाई सहायता गर्न सक्नुहुन्छ, उहाँले हामीलाई हाम्रा जाँचहरूमा सहायता गर्न सक्नुहुन्छ, उहाँले हामीलाई हाम्रा कष्टहरूमा सहायता गर्न सक्नुहुन्छ। किनभने उहाँले ती परीक्षाहरू, ती जाँचहरू र ती कष्टहरू भोग्नु भएको छ। हिब्रूको पुस्तक 4:16 यसो भन्दछ, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आऊ र दया पाऊ अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौं। हामीलाई खाँचो परेको अवस्थामा हामी प्रभुका जान सक्दछौ, किनभने उहाँले हामीलाई बुझ्नुहुन्छ, हामीले के भोगिरहेका छौं भन्ने कुरा उहाँ जान्नुहुन्छ। यसो अब आफ्नो सेवकाईमा प्रवेश गर्न तयार हुनुभयो। उहाँले खुल्लम खुल्ला बत्तीसमा लिनुभयो र आफ्नो सेवकाईको निम्ति अभिषेक गरिनुभयो। उहाँले शैतानको सामना गर्नुभयो र उहाँ विजयी हुनुभयो अनि उहाँको सेवकाई शुरू भयो। मेरा मित्र, यी सबै कुराहरूले तपाईलाई के अर्थ दिन्छन्? यसको अर्थ यो हो कि येशू ख्रिष्ट परमेश्वरका पुत्र हुनुहुन्छ। यसको अर्थ यो हो कि उहाँ हाम्रा मुक्तिदाता हुन यस संसारमा आउनुभयो। उहाँ संसारका मानिसहरूलाई मुक्ति दिन सेवकाईमा प्रवेश गर्नुभयो। यसमा तपाईँ पनि पर्नुहुन्छ। आज येशूलाई परमेश्वरका पुत्रको रूपमा स्वीकार गर्नुहोस् भनी म तपाईँलाई निमन्त्रणा गर्न चाहन्छु। यसको अर्थ तपाईँले उहाँलाई प्रभु भनी स्वीकार गर्नुहुन्छ। म तपाईँलाई आग्रह गर्दछु कि तपाईँ आउनुहोस् र येशू ख्रिष्टलाई आफ्ना प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुहोस्। युन्नाको सुसमाचार 1:12 यसो भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। मेरा मित्र, येशू ख्रिष्टले तपाईँलाई जान्नुहुन्छ। उहाँले तपाईँका समस्याहरू बुझ्नुहुन्छ। उहाँले तपाईँका खाँचोहरू बुझ्नुहुन्छ। उहाँ तपाईँलाई सहायता गर्न सक्षम हुनुहुन्छ, किनभने तपाईँ जुन अवस्थामा हुनुहुन्छ त्यो अवस्थालाई उहाँले भुगिसक्नु भएको छ। आज उहाँ तपाईँ समक्ष आउन र तपाईँलाई सहायता गर्न चाहनुहुन्छ। उहाँ तपाईँको हृदयको ढोकामा उभिनु भएको छ। के तपाईँले उहाँलाई भित्र आउन दिनुहुन्छ? के उहाँलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गर्न चाहनुहुन्छ? प्रकाशको पुस्तक 3:20 यसो भन्दछ, हेर म ढोकामा उभिन्छु र ढकढक्याउँछु, कसैले मेरो स्वर सुने र ढोका खोले भने म उसका भित्र आउनेछु र उसँग भोजन खानेछु अनि उसले मसँग खानेछ। आज म तपाईँलाई येशूका आउन र उहाँलाई ग्रहण गर्न आग्रह गर्दछु। म एउटा सरल प्रार्थना गर्न लागिरहेको छु र म तपाईँलाई आग्रह गर्दछु कि मेरो पछि पछि यी शब्दहरूलाई हृदयदेखि नै दोहोऱ्याउनुहोस्। प्यारो प्रभु, म जान्दछु कि मेरो जीवनमा तपाईँको खाँचो छ। मैले धेरै समस्याहरू भोगेको छु र त्यो तपाईँ बुझ्नुहुन्छ भन्ने मलाई थाहा छ। कृपया मेरा पापहरू क्षमा गरिदिनुहोस्। म अब तपाईँलाई मेरा प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु। अब म जीवनभरि तपाईँको सेवा गर्न चाहन्छु। कृपया मलाई सहायता गर्नुहोस्। आमेन। यदि तपाईँले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईँलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु, जसले तपाईँलाई इसाई जीवनमा अगाडि बढ्न सहायता गर्नेछन्। दिनहुँ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्। प्रत्येक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्। आफ्नो विश्वास बारे अरूहरूलाई बताउनुहोस्। असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्।
7: तपाईलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला। इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98036-67132, इमेल mukitikosandshrt@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98036-67132, इमेल mukitikosandeshrt@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलु एफएम 101.2 मेगाहर्जमा सुन्न नछिटाउनुहोला। जय मसीह, नमस्ते।

0: गत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: भाड़ा बेच्ने ठू तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्न पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
4: तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य

0: तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मार्च

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदली सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन न करी आत्म सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सुनवाई संपर्क राख् सकने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
3: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858280222 साथै 9800102895 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
11: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सुन्न, हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
16: हो र,
15: होइन होला त्यस्तो त।
16: सोहिता, तिमीहरूको के खासखुस कुराउँदैछ? के भयो भन त?
15: के भएन मिस?
16: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
15: हुन्छ।
17: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हाम्रो के दोष सर पक्रिनु भएको सर?
19: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
20: हामी त जन्ती गएका त हौ नि सर।
19: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
18: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
19: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
20: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा, एकपटकलाई छोडिदिनु सर।
19: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
14: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
21: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट नजिकको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
22: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
14: न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदूत कुण्डु नगरपालिका 5 सल्लेरी सुलुखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टर, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। बिपिया कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ।
1: सीजी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण गरिदै आएको छ। सीजी कंपनी को फ्रिज डीप फ्रिज वाशिंग मशीन माइक्रोवन मुहाने गीजर गैस चूलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध छ। एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकॉपी मशीन झ्याल ढोका में लगाउने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ। हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनु का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ भने ये सब मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर पनि गरिन्छ। यति मात्र होइन, सल्लेरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशप बाट ग्यास सिलिंडर ग्यास चूलो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत गरिन्छ। पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री गरिन्छ। नया तथा रिकन्डिसन बाइक समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। संपर्क नंबर 0385203499 0385203060 मोबाइल नंबर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी सुनखुम्बु।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
3: के भो दौडिदिई पो आइस त
2: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
3: भन् को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
4: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना, यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखि सोही दर्ता नम्बर।
5: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोनू दुर्कुन्द नगरपालिका 5 चोलुखुम्बु।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्रमा नयाँ समस्या निम्तिएको छ। विभागले इन्धनको मूल्यवृद्धि र मध्य पूर्वको युद्धको बेला भारतीय विमानस्थलबाट श्रमिक पठाएका 598 म्यान पावर कम्पनी मध्ये केहीलाई जरिमाना र सचेत गराएको थियो। त्यसपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले यो कार्यवाही फिर्ता गर्न भन्दै 15 दिने अल्टिमेटम दिएको थियो। यसबीचमा सरकारले माग अनुसार कार्यवाही फिर्ता नलिएको भन्दै संघले साउन 22 गतेदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने काम नै स्थगित गर्ने घोषणा गर्यो। संघले वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण हुने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, गन्तव्य देशतर्फको हवाई भाड़ा घटाउनु पर्ने र कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका 15 बुढे माग सारेको छ। यसैगरी हाललाई नयाँ म्यान पावर इजाजत पत्र दिन रोक्ने र भविष्यमा हरेक 5 वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ। संघले वर्तमान अवस्थालाई शून्य समय भन्दै नीतिगत सुधार नरोकिएसम्म श्रमिक पठाउने काम नरोकिने र सुधारपछि मात्र पुनः काममा फर्किने प्रतिबद्धता जनाउँदै सरकारले आफ्ना मागहरू अविलम्ब सम्बोधन गर्न मन्त्रालयलाई आग्रह गरेको छ। यता विभागले अनुमति नलिए भारतबाट उडान गरेका 39 मान्ताहरू कम्पनीलाई थप जरिवाना गरेको र हवाई टिकट विवरण नबुझाएका थप कम्पनीलाई स्पष्टीकरण माग गरेको देखिन्छ, जसले कार्यवाही रोकिनुको सट्टा अझ बढ्दै गएको संकेत गर्छ। श्रम मन्त्री रामजी यादवले भने वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधार कार्यक्रम अघि बढ़ाइरहेको बताउँदै आउनु भएको छ, तर व्यवसायीले मानेका छैनन्। यसरी सरकार र व्यवसायी पक्ष दुवैले आफ्नै तर्क अघि सारेको यो विभागले वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका युवा, पहिले नै ऋण वा जग्गा बेचेर पैसा तिरिसकेका श्रमिक तथा देशको रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। आजको देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डेग बहादुर खत्रीसँग कुराकानी गर्छौं। पहिले सरकार र म्यान पावर व्यवसाय बीच पछिल्लो समय देखिएको विवाद र त्यसको कारणबाट कुराकानी शुरू गरौं।
10: हामीले हिजो के बुझ्थ्यौं भनेदेखि राज्य अस्थिर भयो भनेदेखि चाहिँ यस्ता खालका विषयले प्रशय पाउँछन्, सर्व लाउँछन् भन्ने पनि लाग्थ्यो। र खास चाहिँ के हो त भन्दा अस्थिर हुँदाखेरि नै सबैभन्दा बढी एकाधिकार जन्म विषयहरूले प्रवेश पाउने हुन्। तर अहिले त सरकार स्थिर छ, सरकार स्थिर भएको कारणले जनअपेक्षा पनि बढी छन् र वैदेशिक रोजगार व्यवसायले पनि लामो समयदेखि चलाएको जुन बहस छ, पेसागत सम्मानको बहस, त्यो पेसागत सम्मानको बहसका निम्ति हामीले चाहिँ जुन आवाजहरू उठाउँदै आएका हौं, ती आवाज उठाउने कुरामा अब स्थिर सरकार भएको कारणले सम्भवतः यो बहसले चाहिँ स्थान पाउँछ भन्ने बाटोमा हामी थियौं। तर अब कतिपय अवस्थामा चाहिँ कस्तो छ भन्दाखेरि विषय सुनिएको पनि छ सुन्न चाहिँ, तर यही बेला विभिन्न श्रमिक लक्षित, श्रमिकलाई आर्थिक भार पार्ने खालका विषयहरू प्रवेश गर्दै गर्दाखेरि चाहिँ एउटा गम्भीर चिन्ता पनि व्यक्त गर्ने बेला देखिएको छ। अब हरेक हिसाबले चाहिँ व्यक्तिहरूले सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्ने ठाउँमा, सबैभन्दा बढी सेवाग्राहीले सेवा लिने ठाउँमा चाहिँ कसरी त्यहाँ त्यसैलाई चाहिँ एउटा चम्बुरमा पारेर पैसा कमाउन सकिन्छ भन्ने बाटो अवलम्बन गर्दा चाहिँ अलि बढी चिन्ताको विषय यहाँ देखिन्छ। अब श्रम मन्त्री मुलुकहरूमा भएका केही स्वार्थ समूहले तत्कालीन त्यहाँका शक्ति केन्द्रलाई चाहिँ प्रभावमा पारेर, यहाँ नेपालमा पनि यहाँको शक्ति केन्द्रलाई प्रभावमा पारेर यस्ता खालका एकाधिकार जन्ने विषयले प्रवेश पाएको छ सधैँभरि, र श्रमिक लक्षित एकाधिकारहरू हुनुहुँदैन भन्ने नै विषय हो। यहाँले अघि जुन कुरा उठाउनुभयो यो साउदी अरेबिया जाने श्रमिकको विषयलाई लिएर, यस्ता धेरै कुराहरू छन्। अहिले मलेसियाकै पनि चाहिँ मलेसियाकै पनि सम्पूर्ण श्रम आप्रवासन प्रक्रियालाई नै एकाधिकार गर्ने भन्ने विषयहरू पनि आइरहेका छन् र हामीले त सरकारलाई अहिले नयाँ सरकार अब नयाँ सरकारको नेतृत्व गरिरहनुभएका चाहिँ मान्यजीहरू पनि नयाँ भएको कारणले कतिपय यी पहिल्यैदेखि चाहिँ पलाठी मारेर भन्छौँ हामी शुद्ध नेपाली शब्दमा पलाठी मारेर जरा गाडेर बसेका चिजहरू यसको चाहिँ पुनः अध्ययन गरेर यसका चाहिँ नकारात्मक र सकारात्मक पक्षलाई चाहिँ राम्रोसँगले केलाएर निर्णय भूमिका खेल्नुपर्छ आजको सरकारले भन्ने हो। त्यसो भएको हुनाले यो चाहिँ अहिले सरकारले सुन्ने अथवा नसुन्ने भन्ने भन्दा पनि सुशासनको कुरा सरकारको प्राथमिकतामा छ। सुशासनसँग वैदेशिक रोजगार आज यहाँले मलाई सोध्दै गर्दा वैदेशिक रोजगार व्यवसाय संघले हाम्रा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अब संस्थागत सुशासनतर्फ प्रवेश गर्नुहोस् है भनेर भनिसकेको अवस्था छ। सरकारलाई सरकारकै चाहिँ स्पिडलाई समातेर तर सँगसँगै हामीले नीतिगत सुधार पनि चाहेको हो। यी विषयहरू हामी बुझाइरहेका छौं र सरकारले बुझ्नु पनि पर्छ।
9: यो पछिल्लो समयमा त सरकारले मेन्टार व्यवसायहरूलाई कम्पनीहरूलाई कार्यवाही गर्न थालिसकेपछि यस्ता घटनाहरू मान्न थाल्यो भन्ने कुराहरू पनि सुनिन्छ नि।
10: होइन अब यसो छ हेर्नुहोस् सरकार अथवा चाहिँ नियमनकारी निकायले कार्यवाहीको दायरालाई अगाडि बढाउनु एउटा पाटो होला, तर त्यो कार्यवाहीको दायरालाई अगाडि बढाउनु दण्ड सजायको दायरालाई अगाडि बढाउनुभन्दा पहिला भएका नीतिगत त्रुटिलाई सुधार गर्नतर्फ चाहिँ लाग्नुपर्छ। पहिलो प्राथमिकतामा त्यो विषय राख्नुपर्छ। नीतिगत त्रुटि छन् यो क्षेत्रमा, यो क्षेत्रलाई चाहिँ नीतियुक्त बनाउनका निम्ति ठूलो के अरे चाहिँ नीतिगत त्रुटि भएको छ 72 सालमा भयो 75 सालमा भयो यी भएका नीतिगत त्रुटिलाई चाहिँ पहिला सुधारौं नीतिगत त्रुटिलाई सुधारेर अनि चाहिँ व्यवसायलाई सेवाग्राहीलाई चाहिँ अक्षरशः कानूनको पालना गर्न लगाउँ भन्ने हाम्रो प्रस्ताव रह्यो सधैँ तर पछिल्लो समय सरकारले अथवा नियमनकारी निकायले खास गरेर वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने नियमनकारी निकाय भनेको चाहिँ वैदेशिक रोजगार विभाग नै हो र वैदेशिक रोजगार विभागले पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ आफ्ना कार्यहरू अगाडि बढ़ाएको छ तर हाम्रो चिन्ता कहाँनिर हो भने हामीले के भन्यौं भने के भनि आएको हो लामो समयदेखि भने पहिला नीतिगत सुधार गरौं त्रुटि तयनता तथाहरूलाई संशोधन गरौं जहाँ जहाँ अप्ठ्यारो सत्यलाई चाहिँ फुकाउ र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गर्नतर्फ लगाउँ अहिले नै पुरानो खेतीविधिमा रहेर पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन त्यसो भएको हुनाले यदि तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौं भनेर हामीले भनेका छौं सरकारलाई त्यो वास्तविकता पनि त्यही हो किनभने असम्मानित भएर सधैँभरि त्रासमा बसेर कानूनका त्रुटि ऐनका त्रुटिकै कारणले गर्दाखेरि चाहिँ व्यवसाय सञ्चालनमा बाधाहरू आइरहेका विषयलाई हामीले उठाइरहँदाखेरि त्यसको त्यो विषयको सम्बोधन हुँदैन भने त असम्मानित भएर त्रासमा बसेर व्यवसाय व्यवसाय सञ्चालन गरिरहनु उपयुक्त हो जस्तो लाग्दैन त्यस कारणले पनि हामीले केही समय यसलाई अहिले तत्काललाई चाहिँ शून्य समय मानेरै सरकारलाई पनि सघाउँ नीतिगत सुधारका निम्ति सरकारलाई पनि सघाउँ र उपयुक्त नीति सर्वपक्षीय र सर्वस्वीकार्य नीति आइसकेपछि चाहिँ पुनर्प्रावधिकका साथ फेरि

0: कारबारमा पर्नु भएको छ। यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भन्नु खोज्नु के भन्ने यसलाई
1: एकदमै निष्पक्ष ताका साथ मैले मेरो अभिव्यक्ति दिनुपर्दा चाहिँ के हो भने कानून ऐनमा हेर्दाखेरि केही त्रुटिहरू भएको छ तर वैदेशिक रोजगार व्यवसाय त्यस्तो खालको व्यवसाय हो त्यस्तो पेसा हो जुन पेसा चाहिँ सम्पूर्ण रूपमा मानवीय संवेदनशीलतासँग जोडिन्छ। मानवीय संवेदनशीलतासँग जोडिएको पेसा भएको कारणले त्यो संवेदनशीलतासँग भावना जोडिन्छ भावनासँग व्यावहारिकता जोडिन्छ। यो कारवाहीको संख्या जुन चाहिँ व्यवहारले बढ़ायो जुन संख्या देखायो त्यसको एउटा पृष्ठभूमि कस्तो हो भन्दाखेरि 2024 तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ ट्याक्सीवे निर्माणको चरणमा थियो। त्यति बेला हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 10 घण्टा मात्रै अपरेशनमा थियो। 10 घण्टा मात्रै अपरेशनमा भएको विमानस्थलले चापलाई धान्न सकेन। तत्कालीन अवस्थामा यो कस्तो रहेछ भन्दाखेरि निजी क्षेत्रलाई अथवा व्यवसायलाई के हो भने को सरकारमा छ त्यसले मायले राख्दैन, सरकारको निर्णय फलो गर्नुपर्छ भन्ने हुन्छ। त्यो तत्कालीन अवस्थामा त्यो चापलाई व्यवस्थापन गर्नका निम्ति चाहिँ कन्सर्न 3 वटा मिनिस्ट्री त्यो तत्कालीन अवस्थामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयका मन्त्री स्तरीय बैठक छलफलबाट चाहिँ अहिले चाहिँ भारतका विमानस्थलहरू प्रयोग गरेर श्रमिकहरूलाई जाने बाटो खोल्यौं भनेर निर्णय भएको छ र त्यो निर्णयलाई आधार मानेर भारतमा भएको नेपालको दूतावासले तत्कालीन अवस्थामा तुरन्त अगाडि एनओसी अनिवार्य थियो नो अब्जेक्सन लेटर चाहिँ दिनुपर्थ्यो दूतावासले अनि मात्रै हाम्रो श्रमिकहरू त्यहाँका एयरपोर्ट प्रयोग गरेर उड्न पाउने व्यवस्था थियो। तर त्यो विशेष परिस्थितिमा चाहिँ र अहिले चाहिँ नो अब्जेक्सन लेटर बिना नै श्रम स्वीकृति लिएर सरकारको सम्पूर्ण मापदण्ड पूरा गरेर आएका श्रमिकहरूको हकमा चाहिँ जाने बाटो पनि बनाइदिउँ भनेर उहाँले निर्णय गर्नुभयो। दूतावासले त्यही सूचना जारी गर्यो अनि चाहिँ श्रमिकहरू त्यहाँबाट हामीले पठाउन थालेका थियौं। श्रमिकहरू त्यहाँबाट पठाउन थाल्यौं त्यसले निरन्तरता पायो। अब विशेष परिस्थिति चाहिँ सहज भइसकेपछि सरकारले पुनः एनओसी चाहिँ लागू गर्नु पर्थ्यो, पुरानै अवस्था फर्किनु पर्थ्यो अथवा नियमनकारी निकायले अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ के अरे धारण मार्ग चाहिँ सहज परिस्थितिमा फर्किएको छ। त्यस कारणले गर्दाखेरि अब ऐनको तत्त दफालाई समातेर के अरे दफाहरूले गरेको व्यवस्थालाई हेरेर तपाईँहरूले यहीँको एयरपोर्टबाट पठाउनुहोस् भन्ने सूचना जारी गरिनु पर्थ्यो। त्यो पनि भएन, दुईटै कुरा भएन र दुईटै कुरा नभइसकेपछि एउटा विषय त्यसले जन्मायो। दोस्रो कुरा चाहिँ के हो त भन्दा भारतबाट हाम्रा श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर र नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर चाहिँ अत्याधिक मात्रामा फरक आयो। जस्तो बागडुगुराबाट युएई जाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई जाने डिस्टान्स उत्तिकै लगभग त्यो एयरबसमा चाहिँ प्रयोग हुने भनौँ न के अरे चाहिँ कर्मचारीहरू उत्तिकै ग्राउन्ड ह्यान्डलिङको कस्ट उत्तिकै होइन फ्युल खर्च पनि उत्तिकै आउँछ होला सेम डिस्टान्स भइसकेपछि। तर त्यहाँबाट चाहिँ 21,000 नेपाली रूपियाँमा श्रमिकहरू युएई पुगेको अवस्था अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ 65,000 रूपियाँ परिरहेको अवस्था। त्यसो भएको कारणले गर्दाखेरि त्यो श्रमिकलाई चाहिँ अत्याधिक आर्थिक भार पनि नपरोस् भन्ने हिसाबले एउटा र त्यसो चाहिँ रोजगारदाता मुलुकका रोजगारदाताहरूले पनि तिनै डेस्टिनेसनहरूको टिकट पठाइदिएको कारणले गर्दाखेरि त्यसले नियमित पायो, निरन्तरता पायो। तर सरकारको ध्यान कहाँबाट जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम आधार सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी चाहिँ निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो एउटा। दोस्रो विषय चाहिँ योभन्दा अघिल्लो आर्थिक वर्षले के व्यवस्था गर्यो, आर्थिक वर्षको बजेट भाषणले के व्यवस्था गर्यो भनेदेखि हवाई यात्रुलाई चाहिँ प्रति टिकट 13% भ्याटको चाहिँ व्यवस्था गर्यो। ठिक छ, आउने जाने पर्यटकहरूका लागि घुम्न जानेहरूका लागि त्यो स्वाभाविक होला। तर यत्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यो कन्सर्न त्यो 13% भ्याट छुट गरिदिउँ, हाम्रो पनि श्रमिकप्रति दायित्व छ, श्रमिकमाथि दायित्व छ। श्रमिक श्रम गर्न जाने श्रमिकलाई 13% अतिरिक्त भ्याट टिकटमा लगाउनु यो पनि न्यायिक होइन होला। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ ठिकीमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक गर्न जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कारवाही गरिने न्यायोचित भएन भन्ने हाम्रो तर्क हो र वास्तविकता पनि यही हो। किनभने राज्यबाट समग्र विषयलाई हेर्ने हो,
0: तर कार्य प्रगति देखाउनका निम्ति अथवा चाहिँ कार्यवाहीको दायरा बढाउन मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति बरु हिस्टन दाजुले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ यो इतिहासबाट हामी बुझेका छौँ त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौ सरकारलाई यो जुन भर्खरै किसिमबाट तपाईँले सुन्न समयको प्रसङ्ग जुन भएको थियो यो सुन्न समय भनेको चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ
1: यो शून्य समयको व्यावहारिक अर्थ के हो भन्नुहुन्छ भने हामीले तपाईँले अघि पनि भने हामीले नीतिगत सुधारका माध्यमबाट यो वैदेशिक रोजगार क्षेत्र चाहिँ के हो भने 48 सालदेखि आजसम्म स्थिर भएर सम्मानित पेसाको रूपमा स्थापित हुन सकेन यो धमिलोको अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई सङ्घले बनाउनका निम्ति यसलाई खेती र विधिमा ल्याउनको निम्ति यो पेसालाई सम्मानित बनाउनका निम्ति हामीले सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्छ नीतिगत सुधारका माध्यमबाट श्रमिकहरूको हक हितलाई संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसाको रूपमा स्थापित गरौं र उत्तरदायी सरकारको चाहिँ परिकल्पना गरौं भन्ने उद्देश्य हो यसको व्यावहारिक विषय अहिले तत्काललाई शून्य समय मान्नुको पछाडि चाहिँ कारण के हो त भन्दा सरकारले अक्षरश कानूनको पालना गराउँछौ भनिरहँदा र त्यही अनुसारका गतिविधिहरू अगाडि बढाइरहँदा हामी अहिले कोही अवस्थामा कानूनको अक्षरश पालना गर्ने ठाउँमा छैनौं नीतिगत सुधार गरौं त्यो नीतिगत सुधारका निम्ति हामी सरकारलाई चाहिँ सघाउँछौ हामीले हाम्रा व्यावहारिक पक्षका कुराहरू होलान् हाम्रा अनुभवका कुराहरू होलान् ती अनुभवको कुराहरू सेयर गर्छौं त्यसपछि चाहिँ त्रुटियुक्त नीतिलाई सुधार गरौं र कानूनको अक्षरश पालना गरौं तर्फ लागौं भनेर हिजोदेखि हामीले प्रस्ताव गरेको हो अब त्यो प्रस्तावलाई चाहिँ अब 72 सालदेखि यो अब चलिआएको बहस हो यो त अहिलेको सरकारसँग आज अथवा हिजो मात्रै हामीले उठान गरेको विषय त होइन त्यसो भएको हुनाले अहिले चाहिँ बरू 10 दिन लाग्ला 15 दिन लाग्ला 20 दिन लाग्ला हामीले 20 दिन गरेको त्यागले अथवा श्रमिकहरू 20 दिन श्रमिकहरू वैदेशिक रोजगारमा जान नपाउँदा यो क्षेत्र सुध्रिन्छ यो क्षेत्रमा नीतिगत सुधार हुन्छ यो क्षेत्रलाई चाहिँ सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं श्रमिकहरूलाई पनि सङ्घ अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ आएपछि पर्खनुहोस् यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधानको हुने कुरा हो खास चाहिँ कति लामो जान्छ भन्ने कुरा यहाँले चाहिँ जुन भन्नुभएको छ 2 दिनमा यो विषय समाधान हुन्छ राज्यले चाहने हो भने अब राज्यले नचाहने हो भने यो मन्दिर जान्छ किन मैले अघि पनि भने कानूनको अक्षरश पालना गर्ने स्थान ठाउँमा हामी छैनौं कारण नीतिगत त्रुटि नीतिगत त्रुटिको मुख्य नीतिगत त्रुटि चाहिँ के हो त भन्दा 2072 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको चाहिँ नीति सबैभन्दा ठूलो त्रुटियुक्त नीति हो हामीले स्पष्ट रूपमा चाहिँ आम जनतालाई भन्नुपर्छ सरकारलाई भन्नुपर्छ कि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू 5-7% श्रमिक चाहिँ कम्प्लिटली इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत वैदेशिक रोजगार विदेशमा भएका ती रोजगारदाता संस्थाहरूले कम्प्लिटली खर्च बेहोरेर लाने अवस्था छ त्यसरी भइराख्नु भएको छ श्रमिकहरू 5-7% त्यो सेवा उपभोग गर्नुभएको छ त्यो सेवा ल्याउने अथवा त्यो व्यवस्था गर्ने पनि वैदेशिक रोजगार व्यवसाय नै हुन् 2-5-7% यहाँले देख्नु भएको होला विषयको माग आयो भने 5,000 जनाको लाम लागेको मिडियामा यत्रो तत्र चाहिँ सर्वत्र हामीले देखिरहेका छौँ होइन अब त्यो व्यवस्था पनि हामीले गऱ्यौँ 10% श्रमिक लगभग हामीले के भनिरहेका छौँ भन्दा फ्री भिसा फ्री टिकट अन्तर्गत जानुभएको छ बाँकी 85% श्रमिक चाहिँ कस्तो अवस्था छ भन्दाखेरि यसमा अझ अलिक बढी डिक्लेरफाई गर्दाखेरि चाहिँ 35% श्रमिकहरू चाहिँ त्यो रोजगारदाताको परख गरेर यतिको रोजगारदाता कहाँ हामी जाँदाखेरि चाहिँ हामीलाई ठिक हुन्छ भन्ने इच्छा व्यवहार गर्नु हो र टिकट काटेर जान्छौँ भन्नुभयो भने टिकट काटेर गइरहेको अवस्था हो अहिलेको र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ हामी वैदेशिक रोजगार व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन क्षमता छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानुनी व्यवस्था छ त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भन्नु पर्छ सरकारले. अहिले त कस्तो भाषा निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो. हामीले उहाँसँग पैसा लियौँ इन्सुरेन्स कम्पनीलाई तिर्दिउँ, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई तिर्दिउँ, कल्याणकारी कोष को चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दिउँ हामीले होइन. त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अग्निपयन तालिमका खर्चका कुराहरू छन्, अझ युएई जाने श्रमिकका लागि त यो चार दिन प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ. यो यी सबै श्रमिकले चाहिँ दिनुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्य नै त्यो भाष्यलाई चिर्नु जरुरी छ. त्यसले चाहिँ राज्यले नै एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो शीर्षक चाहिँ श्रमिकले तिर्नुपर्ने रकम हो, यो चाहिँ वैदेशिक रोजगार व्यवसायले तपाईँ जुनले फेसिलिट गरिदियो तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि त जिम्मेवारी हो नि. र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौं भनेर 72 सालदेखि नै हामी भनिआयौं. त्यो 72 सालमा आएको निर्णय पनि के थियो, 3 महिने परीक्षणकालको निम्ति भनेर आएको निर्णय थियो. खास भन्ने हो भने कस्तो राज्यमा छौं हामी भनेदेखि 72 सालमा परीक्षणकालको निम्ति आएको निर्णयको वैधानिकता नहेरिकन, त्यो निर्णय वैधानिक भएकै छैन हामी यसमा स्पष्ट छौं, तर पब्लिस्टिक निर्णय भयो भन्दैमा वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं. त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायका पनि आफ्नै खर्च शीर्षकहरू छन्, के अरे चाहिँ बजार प्रबन्धनका निम्ति अन्तर्राष्ट्रिय बजार प्रबन्धनका निम्ति त्यो ठाउँमा जानुपर्ने, हामी प्लेनिङ गरेर जानुपर्छ, त्यो ठाउँमा बस्नुपर्छ, मार्केटिङमा कष्टहरू छन्, माग ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनुपर्छ, इन्टरभ्यू गराउँदाखेरि त्यतिकै खर्च छ, ट्रेड टेस्टका खर्चहरू छन्, सबैभन्दा ठूलो अझ त्योभन्दा बढी त के हुँदा भन्दा कार्यालय सञ्चालनका खर्चहरू छन्. त्यसो भएको हुनाले हामीले 10,000 काम गर्न सक्ने वातावरण छैन. यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कमसेकम राज्यले वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईँहरूले लिने सेवा शुल्क यो हो, योभन्दा बाहेकका सेवा शुल्क के अरे योभन्दा बाहेक कानूनभन्दा दायर तपाईँहरूले गर्नुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ अब त्यसपछि चाहिँ हामी दण्ड चलाउँछौँ, कानूनको अक्षरशः पालना गराउँछौँ भन्नेतर्फ जानुपर्ने यी नमिलेका विषयहरूको के अरे तादन्यता मिलाउने जिम्मेवारी सरकारको हो. हामी व्यवसायिक सङ्घ नभएका कारणले हामी त्यसमा चाहिँ सहयोगको भूमिका खेल्छौँ. ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ, जुन यो आप्रवासनको चक्र, यो श्रम आप्रवासनको चक्रलाई चाहिँ आद्यपान्त बुझेर सरकारले नीतिगत निर्णयमा चाहिँ तदारुकता देखाउनु पर्यो. त्यसो भयो भने हामीले परिकल्पना गरेको श्रमिकको सुरक्षासँग रिलेटेड विषय, श्रमिकको आर्थिक संरक्षणसँग रिलेटेड विषय, श्रमिकलाई अत्याधिक आर्थिक भार पर्यो भन्ने खालका विषयहरूको निराकरणतर्फ जान सक्छौँ. तपाईँ हामीले यदि यो हुन सक्यो भने 2-3 महिनामै यसको चाहिँ सकारात्मक रिजल्ट देख्न थाल्छौ. हामीले सरकारलाई भनेको विषय नै हो.
0: यसमा पनि सर जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिक छ, आफ्नो निर्णयमा अडिक छ र

0: भन्नेदेखि चाहिँ यसको विषयमा समाधानको विषयमा हामी सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौँ कि छैनौँ?
1: हामीले केही समय अगाडि बगैँचाका व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौँ। त्यो व्यवसाय भेलाको दिनमा हामीले के भन्यौँ सरकारलाई भने हामी पन्ध्र दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौँ, तपाईँहरू अलिक चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौँ। अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो। सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र महानागरिकताको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई। तर चिन्ता कहाँ गरेर भन्दाखेरि त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौँ। त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला, होइन? प्रक्रिया पुर्याउनका निम्ति 3-4 महिना लाग्ला, त्यहाँ क्याबिनेट जानु पर्यो, सदनमा जानु पर्यो, अपर हाउसमा जानु पर्यो, राष्ट्रपति कहाँ जानु, यी यसका विधिवतहरूमा यसको समय लाग्ने सम्भावना छ। तर सेवा शुल्क निर्धारणको विषय भनेको चाहिँ सिम्पली राज्यले, मैले अघि पनि भने, राज्यले इच्छा शक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 दफा 24 टेकेर मन्त्री स्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो। यदि मन्त्री स्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर आउँदा पनि हुने विषय देखिन्छ। त्यो कानूनले के र ऐनले पर्याप्त आधार दिएको छ त्यहाँ। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मार्न पर्ने विषयमा हामी चिन्तित हुने हो भने, चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय दुई दिनमा सुझिन्छ। हामीले शुक्रबार निर्णय गर्यौँ, शनिबार र आइतबार बिदा भयो, आज सोमबारको विषय भयो, होइन? अब चाहिँ नि राज्यसँग बस्ने हो भने मङ्गलबार बुधबारमा त यो विषय टुङ्गिन्छ, दुई तिन दिनले त्यत्रो ठुलो खासै असर छैन पार गर्ने। तर अब वैदेशिक व्यवसायहरू आन्दोलनमा गयो भन्ने खालको भाषा पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेका छौँ। यो त हामीले शून्य समय मानेको, हामीले नीतिगत सुधारका निम्ति सरकारले चाहिँ सहयोग गर्छौँ भनेर भनेको, एउटा टेबलमा गर्छौँ, 15 बुँदामा हामीले मागेका छौँ। त्यो 15 बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिँ कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ, र केही अन्य जुन व्यावहारिक बुँदाहरू छन् जसमा हामीले चाहिँ

0: मार पार्ने हो या त श्रमिकलाई मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन्। यहाँ हामी अलिकति खुलस्त हुनुपर्ने कुरा के छ भने बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त 24-25 हजार पर्ने टिकट आएर 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो होइन। यसको नियन्त्रणका निम्ति हामीले चाहिँ आवाज उठाइरहेका छौँ, जुन अरू सिन्डिकेटका कुरा एकाधिकारका कुराहरू छन् यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौँ। हाम्रो पनि श्रमिक आम श्रमिक दाजुभाइलाई दिदीबहिनीलाई के एउटा अनुरोध हो भनेदेखि यो 2-3 दिन 10 दिन 15 दिन गरेको गरेको हामी हाम्रो हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं। यो 10-15 दिन चाहिँ गरी सोधारमा जान नपाउँदैन, केही पनि बिक्री होइन। त्यसो भएको कारणले गर्दाखेरि आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले भनेको के हो त भन्दा यो गलत तरिकाले समाजलाई बुझाइएको विषय हो। 72 सालदेखि समाजले गलत तरिकाले वैदेशिक रोजगारलाई बुझेको छ, वैदेशिक रोजगारको आवश्यकतालाई पनि बुझ्नु जरूरी छ, हाम्रो आन्तरिक रोजगारको अवस्था कस्तो छ त्यसलाई पनि बुझ्नु जरूरी छ, बेरोजगार जनसङ्ख्या हाम्रो देशमा कति छ, प्रति वर्ष चाहिँ कति जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन्, त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ, यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरूरी छ। यो अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रा गालीहरू आएको पाइन्छ, गालीहरू आएको देखिन्छ, तर यो गाली 2-3 महिनापछि हामीले जुन विषय सरकारसँग राखेका छौँ त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ। मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने आज वैदेशिक रोजगार व्यवसाय संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन्, त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेसा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेसा व्यवसाय गर्न वातावरण चाहिने भइदियो हुन्थ्यो भन्ने ठाउँमा छन्। हिजोको अवस्थामा छैन वैदेशिक रोजगार व्यवसायीहरू, हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊ भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं। मैले पटक पटक भन्ने गरेको छु, मैले 20 वर्ष लगानी गरेर, पैसाको लगानी गरेर, समयको लगानी गरेर चाहिँ के अरे अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेर, आन्तरिक सम्बन्धहरू स्थापित गरेर खडा गरेको सानो एम्पायर म अब रिटायर हुन लागि छोरो तिनसम्म लाग भनेर दिने अवस्था दिने खालको चाहिँ सम्मानित पेसा बन्न सकेन। यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषयको त्यो एउटा प्रश्नको विषय होला, तर आज हामी त्यो तहको बहस गर्न तयार छौँ। त्यस कारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो। यो अहिले श्रमिक 14-15 दिन को विषयलाई लिएर श्रमिकहरू मारमा पर्ने भयो भन्ने भाष्य पनि हामी निर्माण नगरौं। यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 वटा बुझा राम्रोसँगले अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यावसायिक हितको कुरा जोडिएको होला तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौं।
1: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष बीर बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: ফ্রেশ টু বিচার জানো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायका मागको औचित्य कमजोरी र सुधारका उपाय श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष बिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो।

0: सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भनौँ ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति सहज होस् भन्ने हाम्रो उद्देश्य रहेको छ भन्ने कुरा तपाईँले प्रश्न पार्नु भएको छ। यसमा पनि जुन कारवाहीमा परेका जति पनि इजाजत पत्रवालाहरूको कारवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
1: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भनिआएका छौँ हामीले। के हो त भन्दा कुनै दिन यही सरकारको नेपाल सरकारकै होइन कसले सञ्चालन गरेको थियो सरकार अब सत्तामा को थियो त्योसँग हामीलाई हामी निजी क्षेत्रलाई

0: ब्युरोक्रेसी नेपालका ब्युरोक्रेसी स्थायी सरकार भनौँ स्थायी सरकार अस्थायी सरकार सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ किन यसो भयो यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कार्यवाहीको कुरा अगाडि बढाउने हो त त्यो न्यायोचित भएन किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं अर्को सरकार आयो कार्यवाही गर्नतर्फ उद्गत भयो यो नै चाहिँ विषय पाच्य भएन यो न्यायोचित भएन होला कानूनको एउटा चाहिँ उपदफा के अरे चाहिँ के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो कुनै अर्को देशको चाहिँ पोर्ट प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन के भन्थ्यो भन्दा ती तिनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मानिएको त्यति बेला त्यो तिनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नि मानिसकेपछि त्यो कानूनको उपदफा ओझेल्नु पर्यो त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौ
1: अनि यो अर्को प्रसङ्ग भनेको जुन नयाँ मान्यता लाइसेन्स चाहिँ रोक्नु पर्ने माग गर्नुभएको छ नि यो माग चाहिँ किन राख्नुभयो
0: हेर्नुहोस् अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपल्ट दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित बनाउला तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो किनभने हाम्रो जनसङ्ख्या कति अनि हामीले दिएको लाइसेन्स कति हामीले दिएको इजाजत कति र हाम्रो जनसङ्ख्या कति कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ जस्तो अमेरिकाको कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठुलो देशमा त्यत्रो ठुला सिटीहरूमा पनि के हेर्छौँ भन्दाखेरि यो एरियामा 50 भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गर्यो भने त्यो 50 बढी लाइसेन्स दिँदैन किनभने त्यहाँको उनीहरूले जनसङ्ख्या हेर्छन् त्यो रेस्टुरेन्टमा उपभोग गर्न रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन् लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्त त कायम गर्दाखेरि राज्यकै फेलियरहरू राज्यमै फेलियरहरू इजाजत दियो सस्टेन हुन सकेन किन सस्टेन हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्टेन हुन सकेन टिक्न सकेन बजारमा तर त्यसलाई चाहिँ एउटा दायराभित्र ल्यायो निश्चितता गरियो अथवा चाहिँ के अरे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त हामी सबै सस्टेन हुने भयो नि त त्यो एउटा विषय छ अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ नि सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौँ लाइसेन्स वितरण बन्द गरौँ हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 यो पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ अनि त्यो 30 देखि अहिलेसम्मको जुन अनुभव छ 30 अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ अनि नवप्रवेशीहरूको चाहिँ के हुन्छ नवप्रवेशीहरूको चाहिँ के हुन्छ त भन्दा तत्काललाई सम्पूर्ण रूपमा कानून पनि बुझेको अवस्था देखिँदैन होइन र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो जे चाहिँ हुनुपर्ने हो त्यसको लयमा चाहिँ नहुनु सक्ने सम्भावना बढ्छ त्यसो भएको हुनाले 5 लागि लाइसेन्स बन्द गरौं त्यति चाहिँ नियमन गरौं नीतिहरू बनाऊ प्रभावकारी नीतिहरू बनाऊ जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रको लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक रोजगारको व्यवस्था के आवश्यकता पर्छ त्यो दिनसम्मका लागि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा माथि बसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागू भन्ने पाटोबाट चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भन्ने हो होइन त्यसको अर्को कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले 5 चाहिँ रोक्न सक्यौँ भने र त्यो नयाँ लाइसेन्स दिँदा नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौँ भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने त्यही अनुसारले चाहिँ बुझेर जाने हुनसक्छ त्यो 5 चाहिँ त्यो के हो त भन्दा अनुभवी मान्छेहरू

0: प्रदेशहोस् यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रदेश होस् त्यसले गर्दाखेरि चाहिँ व्यक्तित्व नियन्त्रणमा छ अघि पनि देखेलोस् त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौ यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौँ समयका लागि बन्द गरौँ भने होइन यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले केही समयका लागि चाहिँ बन्द गरौँ यो घर घरती चाहिँ दिएर सस्टेन हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन एउटा सानो क्षेत्रमा के अरे 1,00,000 जनसङ्ख्या भएको क्षेत्रमा चाहिँ 50,000 रेस्टुरेन्ट चाहिँ के अरे 500 रेस्टुरेन्ट चाहिँ सस्टेन हुन सक्छन् सक्दैन भन्ने चिन्ता त राज्यले पनि व्यक्त गर्नुभएको छ किनभने जनताले सुरु गर्न लागेको पेसा व्यवसाय जनताको लगानीबाट हुने हो जनताले काहीँ कतै लगानी गर्दैछ भनेदेखि त्योले गर्न लागेको लगानीको सुरक्षा छ कि छैन भन्ने हेर्ने चिन्ता पनि राज्यको त्यसो भएको कारणले चाहिँ केही समयका लागि बन्द गरौँ भन्ने हो
1: सरकारले नयाँ नीति निर्माण गर्नको लागि गर्नुपर्ने सुधारका कुराको बारेमा हामी कुराकानी त गर्यौँ अब त्यो अर्को पाटो भनेको व्यवसायिक क्षेत्रमा पनि त सुधार गर्नुपर्ने कुराहरू छन् होला नि त
0: छन् हामीले हाम्रो सदस्य संस्थाहरूलाई के भनेका छौँ भने सेवा शुल्क व्यवस्थापन भयो भने हामीले नेपाल वाणिज्य बजार व्यवसाय संघको आचार संहिता लेखेर तयारी अवस्थामा राखेका छौँ तर रिलिज गर्न मात्रै बाँकी छ हामीले व्यवसाय संस्थालाई के भनेका छौँ भने हामी सरकारसँग संवादका माध्यमबाट यस्तै कार्यक्रमहरूका माध्यमबाट चाहिँ सेवा शुल्क व्यवस्थापन गर्छौं त्यो सेवा शुल्क व्यवस्थापन गरिसकेपछि आचार संहिता हामी जारी गर्छौं हामीले वाणिज्य बजार व्यवसाय संघले जारी गरेको आचार संहिताभित्र तपाईँहरू अनिवार्य बस्नुपर्नेछ यदि संस्थागत सुशासनलाई तपाईँहरूको प्राथमिकतामा राख्नु भएन त्यसपछि र
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: कसरी लागू गर्ने हो आचार संहिता लागू गर्न सक्ने अवस्था भएन राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको आधार हामीले सुझाएको हो वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैज्ञानिक निर्णय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौँ
1: यो अर्को प्रसङ्ग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नुभएको छ तर बिचौलियासँग मेन पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला
0: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त यो त होइन आरोप मात्रै होइन वास्तविकता पनि हो हामीले अब यो क्षेत्रको समग्र सुधारका निम्ति खेती बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ काहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन हामी स्पष्ट रूपमा सबै विषयलाई बुझ्नु र बुझाउनु जरुरी छ हामीले बिचौलियाको संलग्नता नै नहुने विधि स्थापित गर्न सक्नु पर्यो अहिले त डिजिटल कन्ट्रोलका चाहिँ मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा होइन कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली ल नयाँले भन्छु बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक बजारमा जानुहुन्छ भने तपाईँको दायित्व यति हो है तपाईँले तिर्नै पर्ने पहिले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो योभन्दा बढी नतिर्नु भन्छ अनि वैदेशिक बजार व्यवसायले के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्कको व्यवस्था गर्यौं हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐन के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौँ योभन्दा दायाँ बायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँ कायम हो कि श्रमिकको लाग्ने खर्च यति रहेछ वैदेशिक बजार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने स्पष्ट रूपमा भने कतार जानलाई यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने स्पष्ट रूपमा साउदी अरेबिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो होइन मलेसिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो यो स्पष्टतासँग गेरीको विषय के हो त भन्दा बिचौलिया मिसन नै हो एउटा दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनु पर्ने बाध्यता भयो होला नि त वैदेशिक बजार व्यवसायले कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन् परिवर्तन गर्ने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायी कहाँ संस्थागत रूपमा सञ्चालित व्यवसायी कहाँ जानुपर्छ त्यहाँबाट मात्रै वैदेशिक बजार जानुपर्छ अरूको डिपेन्ड हुनुहुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला त्यो अवेरनेस गर्ने कुरा सचेत बनाउने कुरा एउटा होला त्यो एउटा पाठ छ त्यो पछिका कुरा हो तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदियो बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइने त्यो कारणले यो अवस्था आएको हो त्यसो हुनाले बिचौलिया त यहाँको मात्रै होइन नेपालको मात्रै बिचौलिया हो सबैभन्दा अझ यहाँलाई भनौँ वैदेशिक बजार व्यवसायी सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो खास 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा होइन यी परिस्थितिहरू त छन् नि त त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्था गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर र वैदेशिक रोजगारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक रोजगारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसे कम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ त्यो वित्तीय संस्थालाई चाहिँ त्यो श्रमिकसँग जोडेर र के अरे चाहिँ सहयोगपूर्ण कर्जा उपलब्ध गराइदिने अब सहयोगपूर्ण कर्जा उपलब्ध गराएर चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएसएफलाई

त्यतिकै तदारुकता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो. सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो. त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरे जस्तो लामो प्रक्रिया होइन यो. त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं. उहाँहरूले यसलाई पनि लकडाउन हुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो, यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई. अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्री स्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो. यहाँ त कसो छ भन्दाखेरि हरेक दिन 5-10 हजार सेवाग्राही सेवा लिने ठाउँ हो, यो सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार. सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन्, कुनै खालका विसङ्गति छन् भने त्यसलाई इच्छा शक्ति दृढ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ. हामीले त्यो भनिरहेका छौँ. अन्त सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आधार गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिले लक्ष्मी समय मान्नुपर्ने बाध्यताको सिर्जना भएको. अब वैदेशिक भनौँ सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ? अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौँ, सहयोग पनि गरिराख्नु भएको छ. एउटा दोस्रो अब एक एकजनालाई भेटेर हामी यो विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौँ. संचार माध्यमले यसका लागि प्रभावकारी भूमिकामा रहने हामी विषय बुझाउन छोड्दैनौँ. वैदेशिक रोजगार यो हो, यसको आवश्यकता यो हो भनेर भनिरहनु छोड्दैनौँ. त्यसपछि

विषय हामी चाहिँ माननीय सांसद भेट्ने कोशिश गर्छौं, उहाँहरूलाई विषय बुझाउने कोशिश गर्छौं। अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौं, यस्तो यस्तो खालको व्यक्तिलाई चाहिँ रोक्न सकिन्छ भनेर भनेका छौं। सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं। एउटा सिटिङ हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग। त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ, हामीले शून्य समय भनेका छौँ, सामान्य रूपमा यसलाई चाहिँ हामी मुख गराउँछौँ। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ अब हामी पेसा गर्न सक्दैनौँ नै भन्ने हो। मैले अघि नै पनि भनौँ, अक्षरशः कानुनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा, हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौ। नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरशः कानुनको पालन गर्नतर्फ लाग्यो भने त हामीले त काम गर्न सक्नेहरू त कि काम गर्दै गएर जेलतिर जानु पर्यो, काम गरिरहने जेल जाने गर्नु पर्यो, सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो। त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ भन्दै जान्छौँ सरकारलाई स्पष्ट रूपमा। हामीले अब केही दिन केही समय हामी कुर्छौँ हेर्छौँ सम्वादका कुराहरू, यसै गरी हाम्रो विषयहरू पुर्याउँछौँ तपाईँहरूकै माध्यमबाट होइन। यदि त्यसो भएन भने अन्तिममा त हामी शून्य समय भनिरहेको शून्य समयलाई हामीले हडताल भन्नुपर्ने दिन आउन सक्छ। अब यसमा पनि जति पनि हाम्रो पन्ध्रपट माग छ ती बुढाहरूमध्ये एक दुईवटा केही सरकारले चाँडो पहल गरेर त्यसको समाधान गर्न अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले समय पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि भने पन्ध्रपटै माग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र सुरु गर्छ भनिन्छ? होइन, अहिले तत्कालै त हामीले के भनेका छौँ भने खास गरेर यो ऐनले संशोधन गर्दै लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ, द्याट इज एक्सेप्टेबल, हामीले एक्सेप्ट गरेकै छौँ, गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा हो होइन। तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ यथास्थितिमा हामी पेसा व्यवसाय गर्छौँ, हामी हाम्रा काम निरन्तर हामी अगाडि बढाउँछौँ। हामी अध्यक्षजी अन्तिममा चाहिँ हुन त प्रसङ्ग सबै छोइ पनि सकेको छ र सिलसिला मिलेको भएर म फेरि एकचोटि निवेदन गर्न चाहन्छु, यो दीर्घकालीन रूपमा चाहिँ वैदेशिक रोजगार क्षेत्रलाई भरपर्दो पारदर्शी र मर्यादित बनाउन चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ के माग्नुहुन्छ, सबैभन्दा जरुरी कदम चाहिँ के हो यसको? वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो भरपर्दो पारदर्शी बनाउनका निम्ति, श्रमिकहरूको हकित सुरक्षा गर्नका निम्ति, वैदेशिक रोजगार व्यवसायहरूको सम्मान स्थापित गर्नका निम्ति र राज्य उत्तरदायी हुनका निम्ति चाहिँ सर्वपक्षीय सर्वस्वीकार्य नीति अत्यावश्यक छ। नीति बनाउँदा सबै स्टेक होल्डरहरू बसेर मन्थन गरेर आएको निचोडलाई नीति बनाऊ, त्यसो भयो भने त्यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ। पपुलिस्टिक हुने अथवा लोकप्रिय हुने ढङ्गले कुनै पनि निर्णय र कुनै पनि खालका स्टन्टबाजी नगरौं, त्यसले पर्याप्त हामीसँग उदाहरणहरू छन् कि त्यसले सेवाग्राहीलाई सेवा दिनुको सट्टा उल्टो उन्मनमा राख्यो, उल्टो अव्यवस्थित बनायो, उल्टो आर्थिक भार बाँड्यो। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ लोकप्रियता भन्दा व्यावहारिकता लाई प्रिय मानेर भोलि चुनाव

0: लागि यो विषय राखिने रह्यो। थाहा नगर्दै पनि यो गलत छ भन्ने बुद्धा बुद्धै पनि त्यसरी रिजर्भेसन राखिरह्यो, त्यहाँ कि अहिलेको सरकारले त्यो नगरोस्। अहिलेको सरकारले व्यावहारिकतालाई हेरेर निर्णय गर्यो भने तत्काललाई थोरै दिन, दस दिन, पन्ध्र दिन, बिस दिन यो तितो होला, अलिकति थोरै प्रतिशोध पनि होला, तर यसले पार्न दीर्घकालीन चाहिँ सकारात्मक प्रभाव चाँडै सेवाग्राहीले महसुस गर्ने दिन आउँछ। यसलाई चाहिँ सकारात्मक ढंगले चाहिँ सोच्नुपर्छ, सकारात्मक ढंगले अगाडि जानुपर्छ। यदि हामीले यो गर्न सक्यौं ती पन्ध्रवटा गुणामध्ये पन्ध्रवटा गुणालाई चाहिँ सही ढंगले व्यवस्थित गर्न सक्यौं भनेदेखि सम्मानित पेसाको रूपमा यो व्यवसाय स्थापित हुन्छ। यो पेसा सम्मानित व्यवसायको रूपमा स्थापित भयो भने नै श्रमिकको सर्वोत्तरी हित हुने हो। यो विषय चाहिँ भुल्नु हुँदैन, मैले यति नै भने।
1: हजुर, अन्तिममा श्रमिकलाई चाहिँ के भन्नुहुन्छ? श्रमिकहरूलाई
0: बगिसबजारमा रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरू, बगिसबजारमा जान चाहिँ तयारी गर्दै गर्नुभएका आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू, बगिसी बजारमा पुगिसक्नुभएकालाई मेरो एउटै मात्र एउटा विनम्र अनुरोध के छ भन्दाखेरि, तपाईँहरू विलासितामा धेरै समय खेर नफ्याँक्नुहोस्। फर्केर आउँदाखेरि दुई महिना बसेर फेरि चाहिँ बैदेशिक बजारमा जान्छु भन्ने सङ्कल्प नबोक्नुहोस्। सकेसम्म पुँजी र सिप लिएर आउनुहोस्। पुँजी र सिप लिएर आएर तपाईँको आफ्नो भूगोल अनुसार तपाईँले ल्याएको पुँजीलाई, तपाईँले ल्याएको सिपलाई खर्च गर्नुहोस्, त्यहाँ लगानी गर्नुहोस्। जब तपाईँलाई त्यो तपाईँले गरेको लगानीले आमदानी दिन थाल्छ अनि बल्ल खर्च गर्न थाल्नु होला। हामी गलत संस्कारबाट हुर्किरहेका छौँ, बचत संस्कृतिको विकास हामीसँग भएको छैन। सबैभन्दा पहिला वैदेशिक बजारमा जानुको उद्देश्य स्पष्ट हुनु पर्यो। फर्केर आउँदाखेरि पुगेर सिप मात्रै लिएर आउनु पर्यो, विवासितामा चाहिँ खर्च नगर्नु पर्यो। त्यसले मात्रै फेरि बोराएर तेह्राएर चाहिँ वैदेशिक बजारमा जानुपर्ने बाध्यतालाई रोक्छ। र हिजो तपाईँहरू जाँदै गर्दा, वैदेशिक बजार जाँदै गर्दा 5-7% मैले अघि नै भनेका श्रम शक्तिहरू सही ढङ्गले वैदेशिक बजारमा जानुभयो। कतिले धेरै राम्रो पनि गरिराख्नु भएको छ, धेरै सक्सेसफुल स्टोरीहरू हामीले चाहिँ मिडियाहरूमा सुन्न पाएका छैनौँ। खालि चाहिँ ऋणात्मक कुरा, खालि चाहिँ

अबको बजेटबाट जाने संसदलाई चाहिँ तिथिमा राखेर सुरक्षित बनाएर वैदेशिक रोजगारी पठाउन अभियानमा वैदेशिक रोजगार व्यवसायसँग छ गाडीमा थोरै कम गर्नुहोस् र वैदेशिक रोजगार के अरे वैदेशिक रोजगारमा जान चाहिँ तयार रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटा मात्र कुरा छ केही दिनका लागि हो यो केही दिनपछि तिथि आउँछ नीति आउँछ उपयुक्त नीति आउँछ त्यसपछि हामी फेरि पुनः सुचारू हुनेछौँ।

0: तयार हुन्छ। यसमा चाहिँ सबै यो देशवासी आम चाहिँ जन के अरे आम चाहिँ जनमानसलाई जनतालाई दाजुभाइ दिदीबहिनीलाई मेरो यही नै अपिल छ, यो अभियान हो जहिले सुरु गरिदियो फाइसँगको, यो अभियानमा सबैको साथको आवश्यकता छ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिग बहादुर खत्री। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्याला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले सरकार र मेन पावर कम्पनी बीचको विवादको कारण व्यवसायका मापको औचित्य कमजोरी र सुधारका उपायको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिग बहादुर खत्रीसँग कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश

0: समेत मेरे कपड़ा प्याकिङ गरिदिन्छ स्वामीजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र अनि सुनिता अब क्यान्सरको उपचार सेएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-33 4-93-555।
3: विगत 26 वर्षदेखि कृषि तथा विवेचनादी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा पार्क भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एचपीएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ। फोन 01-590-1689 मोबाइल 97-72-540-89।

न्यू टोरबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय गाड़ीको पाक पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रूपैयाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। नर्दीको धारकुला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले क्षति। तुरिएका कामदार बरुवा

लागत अनुसार को भाव पाउन न सकेको किसान को गुनासो कोलम्बिया में भूकंप बाट ज्यान गुमाउने को संख्या 132 जना पुग्यो आपातकालीन अवस्था घोषणा र संदीप लामिछाने फेरी राष्ट्रीय क्रिकेट टोली को कप्तान नियुक्त नेपाल खबरमा अब पूरा खबर देशभर का यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रीय महासंघले विद्युतीय गाड़ी को पार्ट पूर्जामा भन्सार छोड़ दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन्। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर सोनी वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानको लागि 11 बुझे मागपत्र बुझाएका हुन्। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको हो। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँच बुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मोटर बीमा दर निर्देशिका 2073 र समय सापेक्ष परिमार्जन गर्न र बीमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन अर्थात डिजल पेट्रोलमा प्रति लिटर 1 रूपैयाँ र विद्युतीय गाड़ीमा प्रति युनिट 1 रूपैयाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउने प्रस्ताव गरेको छ। बीमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ गर्न माग गरेको हो। महासंघले गाड़ी आयातमा कराई भारतीय मालवाहक तथा यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज कम्पनी ऐन संशोधन समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। यसै गरी प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासको लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिप्पर सञ्चालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन्। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रको जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाडौँको भिरकुटी मण्डलमा शुरू हुँदैछ। एक्सपोमा विभिन्न 55 वटा ब्राण्डका गाड़ी प्रदर्शनका लागि राखिनेछन्। त्यसमध्ये झण्डै 40 वटा नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलोपटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। एक्सपो यही साउन 30 गतेसम्म चल्नेछ। लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम 50% सम्म क्याशब्याक पाउन सकिने

क्षेत्रका छात्र संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमे र माता अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटोसो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटोसो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू हुने नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटोसोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ।

0: भएका छन्। अर्का एकजनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गिरेका कामगार अन्नपूर्ण छका 55 वर्षीय दीपक बरुवालको अवस्था थाहा हुन नसकेको र भैरगंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरीकारले न्याग दिन जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरुवालको खोजी गरिरहेका छन्। घाइते विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिर सिन्हाले जानकारी दिनुभयो। विद्युत गिरे भन्दा माथिल्लो भागको पहाड़बाट ढंगा सहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको धारखोला जलविद्युत आयोजनाको विद्युत गिरेका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। अहिले सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णालीको एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हल्कादेखि मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना छ। आज देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन छ, त्यसैत मध्यमसम्मको मात्रै वर्षा हुने अनुमान छ। तराई भागका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुनेछ। आज र भोलि कतै पनि ठूलो वर्षाको सम्भावना नभए पनि पर्सि बिहिबार भने कोशी भागमातिर गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। कोशी र मधेश प्रदेश बाहेक सबैजसो ठाउँमा पानी परेको थियो। अण्डाको माग बढ़ेसँगै व्यवसायले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्सको कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार एक सेल अण्डा प्रति क्रेट अर्थात 30 वटाको 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी अर्थात 7 क्रेटको समर्थन मूल्य 3,000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेका पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रतिबद्ध 19 रूपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्ने लगायतका कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको भिहान 9 बजेको नेपाल खबरमा 4 बजीभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नाइन पार्ट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू सुनसरीको दिवानगंज

सहमतिमा आएको छ। सहमतिमा साउन 10 गते राति दिवानगंज तीन कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कार्यवाही गराउने उल्लेख छ। दिवानगंज तीनमा रहेको मदरसाको कानूनी हैसियतका बारे तत्काल आवश्यक छानबिन शुरू गर्ने सहमति भएको छ।

क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। वरिष्ठ साहित्यकार

धनु साहको जनकपुर दश देवी चौकमा जन्मिएका उहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिनु भएको थियो। नेपाली र मैथिली अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति गीत कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयले समृद्ध तुल्याएको हुँदै 2066 सालको जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। अब विदेशको खबर। कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू पनि अझै पनि

बताइएको थियो। संदीपले मलेसियामा हुने एसएलसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। संघ कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह अहिरी, सन्दीप जरा, बसिर अहमद, इस्लाम पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, कवर केसी र हेमन्त धनी हुनुहुन्छ। चार रंजन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भूमिकीय गाड़ीको पार्क ऊर्जामा सहुलियत दिन व्यवसायको माग, एक रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राजकोष बनाउने प्रस्ताव, नयाँ घाटखोला जलविद्युतका आयोजनाको विद्युत क्रियामा पहिरोले क्षति, पूर्णिका कामदार बरुवालको खोजी चल्दै आज

0: घर सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: एकमात्र विद्युत सेवा जिस हो
7: देश हो खुशीको कनेक्सन
8: संयोगको सिल
9: मुनी चोरको काख
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
9: शान्ति र आनन्दको अनुभूति
10: सहरबाट
9: नजिकै
10: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-5666 र 9841-29-5481 वेबसाइट झुले.com.np
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईँलाई स्वागत छ आज घण्टा कर्ण चतुर्दशीको दिन काठमाडौँ उपत्यका नेवार समुदायले गठिमंगल पर्व मनाउँदैछन् साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेष गरी काठमाडौँ उपत्यका नेवार समुदायले यो पर्व मनाउने गरेका हुन् आजका दिन भूत प्रेत पछ्याउने भन्दै नरकटलाई छवाली सिस्म नाङ्गो कर्कलो लगायतका सामग्रीले सजाएर दुबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ भित्र र बाहिरको फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रूपमा विसर्जन गरी भूत प्रेत पछ्याउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतीकका रूपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविदको भनाइ छ रूपाईको अवधिवार सरसफाईलाई ध्यान दिन नपाउने र यस बेला विभिन्न किरा फट्याङ्ग्राले दुःख दिनु भएकोले यसलाई भूत प्रेत पछ्याउन सल्लाह दिएको संस्कृतिविद बताउँछन् घण्टा कमलाई सेलाएपछि

छोरा समय बजे राखेर भूतप्रेत मान्छेउने चलन पनि छ। कतै कतै मान्छेलाई पनि घण्टाकुँडाको प्रतीकका रूपमा विभिन्न रंगले रंगाएर राख्ने गरिन्छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। वरिष्ठ क्यान्सर शल्यचिकित्सक डाक्टर प्रभात चन्द्र ठाकुरका अनुसार अस्पतालमा आएका बिरामीमा एकदेखि दुई दिनमा समस्या पहिचान गरेर उपचार शुरू गर्ने गरिन्छ। डाक्टर ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाट सम्भव हुनुभएकोले यसलाई राष्ट्रिय जनचेतना कार्यक्रमको रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अस्पतालले जटिल क्यान्सरको उपचारका लागि शल्य चिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अंकोलोजी, नर्सिङ तथा पुनर्स्थापना लगायत विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड़दै सेवा विस्तार गरेको जनाएको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 27ले एक वर्षमा झण्डै 700 जना व्यक्तिलाई सिक्नुमूलक तालिम प्रदान गरेको जनाएको छ। गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हस्पिटालिटी लगायत विभिन्न विधामा गरी एक वर्षमा 700 जनालाई तालिम दिएको हो। त्यसै गरी सेनिटरी प्याड उत्पादन, बेकरी, बारिस्ता, मोबाइल जर्नालिजम, टूर अपरेटर र उद्घोषण विधाको तालिम लिएका 150 जना प्रशिक्षणार्थीलाई हिजो प्रमाण पत्र समेत वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार बजे

सुरुभरि नयाँ मोडलका गाडी मुख्य आकर्षण पूर्वका ठूलो उपत्यका विवाद समुदायले आज गठिमंगल पर्व मनाउँदै नौ बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी

0: World's number one tire brand.
1: सड़क सुरक्षा जीवन रक्षा.
2: ओ गुरुजी, पहिलो यात्रीलाई के भन्नुहुन्छ? तपाईंका सडक खुला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त.
1: शीघ्र नै तथा

0: गुड मर्निङ नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ। सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दनुहोस् प्राविधिक मित्रको साथमा म आशमा श्री रेडिका राई। सदाको जस्तै आज पनि कार्यक्रम लकीलाई लिएर उपस्थित भइसकेका छौ। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9967450 सतरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष छ तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम बक्तीलाई लिएर उपस्थित हुने गर्दछु। आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र विशेष त तपाईँहरू लोकसेवा शिक्षक सेवा तपाईँले तयारी गरिदिनुहुन्छ भने कार्यक्रम बक्तीले तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ, किनकि हाम्रो शिविरको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: हजुर नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, कहाँबाट बोल्दिनुहुन्छ?
1: प्युठानबाट ऋषिराम पाण्डे।
0: प्युठानबाट ऋषिराम पाण्डे, हो त्यो ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त।
1: हजुर हुन्छ।
0: ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, चिनियाहरूले भ्रुकुटीलाई के भन्दथे? चिनियाहरूले भ्रुकुटीलाई के भन्दथे? के भन्नुभयो? भिसु भन्नुहुन्छ।
1: हरित तारा भने?
0: हरित तारा भन्नुहुन्छ। ऊ क्यान्सल हामी लक गर्दैछौ।
1: हजुर
0: बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यसो रहेको छ, पञ्चायती व्यवस्थाको विरूद्ध राष्ट्रिय जनआन्दोलनमा अध्यक्ष को थिए? पञ्चायती व्यवस्थाको विरूद्ध राष्ट्रिय जनआन्दोलनमा अध्यक्ष को थिए? गणेश मान सिंह भन्नुहुन्छ। ओके आन्सर हामी लग गर्दैछौ। यसको सही उत्तर आएको छ कृष्ण प्रसाद भट्टराई रहेको छ है। ओके तेस्रो प्रश्न राख्न चाहियो, तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, अब हिमाल बोल्छ कृतिका लेखक को हुन्? माधव प्रसाद घिमिरे भन्नुहुन्छ। ओके आन्सर हामी ल गर्दैछौ। ओके छुट्टोम साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी, ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने 9967450 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। अब हिमाल बोल्छ कृतिका लेखकको हुन्? यसको सही उत्तर रहेको छ आनन्द देव भट्ट रहेको छ है। र आउन सक्नुहुनेछ र विशेष त कतिजना साथीहरूलाई चाहिँ कार्यक्रम लकीको नियमको बारेमा अवगत छ होला होइन, न्यूज श्रोताहरूलाई त पक्कै पनि थाहा छँदैछ। र तपाईँ कार्यक्रमलाई भर्खर रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ, भर्खरबाट सुन्दै हुनुहुन्छ, रेडियो सोलिफेनलाई आजबाट सुन्दै हुनुहुन्छ भने र कार्यक्रममा सहभागिता जनाउन मन लागिरहेको छ भने कार्यक्रमको नियमको नियम थाहा छैन भने म एकपटक तपाईँहरूलाई बताउने नै छु। हामीले शनिबार रूपमा दुईवटा प्रश्न हामी राख्ने गर्छौं है। यदि तपाईँले दुईवटा प्रश्नको सही उत्तर दिनुभयो भने लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा अन्तिम तेस्रो बनसहरू हामी प्रश्न पनि राख्ने गर्छौं। यदि लकी नम्बर प्राप्त गर्नुभयो र महिनाको अन्तिममा लकी विजेता बन्नुभयो भने तपाईँले पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ है महिनाको अन्तिममा। र यो जानकारी पनि मैले गराइ नै सकेको छु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्दिनुहुन्छ? कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सोनुको मापेदुत कुसी कुन वडाबाट बोल्दै हुनुहुन्छ नि? तपाईँको नाम भन्नुहोस् न एकपटक। छत्रबहादुर भुजे बोल्दै हुनुहुन्छ। ल ठिक छ त, छत्रबहादुरजी कार्यक्रमलाई सुन्दै हुनुहुन्छ? के मार्फत हामीलाई सुन्दै हुनुहुन्छ नि सदरबाजीले? रेडियो मार्फत सुन्दै हुनुहुन्छ ल, ठिक छ त, एकदम खुसी लाग्यो छत्रबहादुरजी। अनि तपाईँले के गर्नुहुन्छ अरू बेला? ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, कार्यक्रम लक्कीमा तपाईँलाई हार्दिक स्वागत छ है त। हुन्छ, आगामी दिनमा पनि यसरी सहभागिता जनाउनु होला छत्रबहादुरजी, एकदम खुसी लाग्यो। ढिला नगरकन तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु, हिन्दीले सुन्नुलाई त। ओके, छत्रुवा बहादुरजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपाली साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली को हुन्? पास गर्नुहुन्छ। यसको चाहिँ उत्तर रहेको छ डाक्टर वासुदेव त्रिपाठी रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, लक्ष्मी प्रसाद देवकोटाको जन्म कहिले भएको हो?
2: दुई हजार
0: पन्ध्र भन्नुहुन्छ। यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्मत 1966 कार्तिक 27 रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपाल विद्युत प्राधिकरणको स्थापना कहिले भएको हो?

0: छो चुमान जी साथी मैं साथी को आवाज हम सुन्न सकिरा थे प्रयास करें साथी छुट्टी सकू आउन चाहूँ संपूर्ण 64-49-70 को लाइन हिंदी कार्यक्रम में सहभागिता जनाऊला भाए रही हम कार्यक्रम लकी को दोसरो नभएर पहिलो नै छोरो विश्राम जाने बेला भैस पहिलो नै छोरो विश्राम जाने विश्राम पश्चात फिर उपस्थित हुने
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: व्यक्तिवासीलाई किन खोज्नु भएको होला? हजुर
2: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
3: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्तहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-07-91-97-65-95-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
7: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, केही थाहा छैन। अब खुरको हिसाबै छार्नुपर्छ, तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
8: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
7: बारिशमा लज सृजना गरी धुबेचुरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार योगका प्रभावमा जोड़ दिन स्वस्थ जीवन सभ्य समाज निर्माणमा हातेमालो।
4: लागू अवसर बुक सुभाष धूरबाट का लागि जिला प्रशासक कार्यालय सुमुख गो र सुमु एफएम को संयुक्त प्रयास में जनहित में जारी सकोस्।

0: कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सिरमा पूर्वी बसेको बहिनी सङ्गीका सुन्दिनुहुन्छ। यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेलिभियम 101.2 MHz कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। आउन चाहनुहुन्छ भने 9964 5970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। कार्यक्रममा सहभागिता जनाउनु होला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ भन्न चाहे। एउटा टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। र केही प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो भएको छ, मैले अघि प्रश्न राखिरहेको थिएँ, नेपाल विद्युत प्राधिकरणको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2042 भाद्र 1 गतेबाट चाहिँ यसको स्थापना भएको है। र अर्को प्रश्न राख्न चाहे, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? विश्व पर्यटन दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ सेप्टेम्बर 27 रहेको सही। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो? नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2055 पौष 15 गते रहेको छ। आउन चाहनुहुन्छ भने र रेडियो सुनिदिनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। 9964 5970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार।
1: हेलो दिदी नमस्कार।
0: नमस्कार हजुर, नमस्कार, कहाँबाट बोल्नुहुन्छ? रौतहटबाट रञ्जित महतो। रञ्जित जी, यो समयमा के गरिदिनुहुन्छ? बसी बसाई गरिदिनुहुन्छ, हामीलाई सुन्दिनुहुन्छ रञ्जितजीले? हामीलाई के मात्र सुन्दिनुहुन्छ नि? एकदम खुसी लाग्यो यसरी सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनु होला है रञ्जितजी। ओके रञ्जितजीको लागि पहिलो प्रश्न राख्न चाहे तपाईँको लागि, नेपाल दूरसञ्चार संस्थानको स्थापना कहिले भएको हो? 2066 साल भन्नुहुन्छ? 65 भन्नुहुन्छ? ओके, हामी सलामी ल गर्दैछौ।

0: यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2032 साल असार 1 गते रहेको छ है। हो कि तपाईको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईको लागि यस्तो रहेको छ, मुलुकी ऐन सर्वप्रथम कहिले र कसको पालामा आएको हो? ओके एन्सर हामी लग गर्दैछौ। रंजीत जी तपाईको विक्रम सम्वत 1910 ठ्याक्कै मिलेको छ अनि श्री पाँच सुरेन्द्रको पालामा चाहिँ भएको है। ओके अहिले भने छिटो साथी हुनुहुन्थ्यो रंजीत महतो, रंजीत जीले पनि एकदम प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
1: नमस्ते
0: नमस्ते हजुर नमस्ते, कहाँबाट को बोल्नुहुन्छ? सबिन तामाङ। ओके सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यानले सुन्नुलाई त, कुन कागजमा सच्याउन वा टेर्मिट गर्नु हुँदैन? कुन कागजमा सच्याउन वा टेर्मिट गर्नु हुँदैन? सबिनजी के भन्नुभयो? ओके एन्सर हामी लग गर्दैछौ। यसको सही उत्तर रहेको छ लाल मोहन लाग्ने कागजमा रहेको छ है। ओके दोस्रो व्यवस्था

0: चाहे दोस्रोप्रश्न तपाईको लागि यस्तो रहेको छ, नेपालमा दास प्रथाको अन्त्य भएको घोषणा कहिले भएको हो? नेपालमा दास प्रथाको अन्त्य भएको घोषणा कहिले भएको हो?
1: यो 1977 विक्रमसम्म।
0: ओके, आन्सर हामी लग गर्दैछौँ। सबिनजी भन्दै थिए, सबिनजी प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.5/70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? सोलकुमबाट रिन्जी। ओके, रिन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे, नेपालमा दास प्रथाको अन्त्य कहिले भएको हो? पाँच भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1981 रहेको छ। ओके, दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, ब्याडमिन्टन खेलमा एक टिममा कतिजना खेलाडी हुन्छन्? दुईजना भन्नुहुन्छ। ओके, आन्सर हामी लक गर्दैछौँ। बधाई करिमजी, पहिलो दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, नेपालको पहिलो रंगीन चलचित्र कुन हो? कुमारी भन्नुहुन्छ। ओके, आन्सर हामी लक गर्दैछौँ। बधाई सुरेन्द्रजी, कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त। ओके, भाइ साथी हुनुहुन्थ्यो सोलुखुम्बुबाट रिन्जीजी। रिन्जीजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। र अब चाहिँ भने हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला पनि सकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौँ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राही भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 95 65 95 104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुन गाउँपालिका।

0: कुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
5: जहाँबाट तर्किन्छ सगरमाथा जहाँबाट सचल्किन्छ दुधकोशी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
6: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
0: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु लक्की कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका सोच सुन्नुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुनिराख्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार हजुर गुड मर्निङ नमस्ते नमस्कार कहाँ बाटोको बोल्नुहुन्छ ओके पसङजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त पसङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ सिनेमाको आविष्कार सिनेमाको आविष्कारक कसलाई मानिन्छ पृथ्वीनारायण शाह भन्नुहुन्छ ओके अनुसार हामी ल गर्दैछौ यसको चाहिँ उत्तर आएको छ थोमस एल्बा एडिसन रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ नेपालमा आधुनिक प्रहरीको व्यवस्था कहिलेदेखि भएको हो क्यान्सल हामी लक गर्दैछौँ यसको चाहिँ उत्तर रहेको छ विक्रमसम्म 2012 रहेको छ है ओके साथी हुनुहुन्थ्यो सुलखुमबाट पसाङ शेर्पा पसाङजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 97.5970 लाइन हुँदै कार्यक्रममा गुमी मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार कहाँबाट को बोल्दैमा छ सन्देश राय खोटाङबाट ओके सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नुलाई त तपाईँको लागि पहिलो प्रश्न यसो रहेको छ बास्केटबल खेलमा कतिजना खेलाडी रहेका हुन्छन् पाँचजना भन्नुहुन्छ ओके आन्सर हामी लक गर्दैछौ बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ सशस्त्र प्रहरी बल अस्पतालको स्थापना कहिले गरिएको हो यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्वत 2058 साल रहेको छ है ओके दोस्रो प्रश्न तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यसो रहेको छ लिच्छवी कालमा आदि पुरुष कसलाई मानिन्थ्यो ओके यसको चाहिँ उत्तर रहेको छ सुपुष्प रहेको छ है ओके अहिले पनि छिटो साथी मुठ्यो खोट्याङबाट सन्देश राय सन्देशीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ प्रेम प्रसाद भण्डारी प्रेमजी अनि यो सुनमा के गरिदिनुहुन्छ
7: यहाँ बारीमा आएको छु मकै अलिअलि भाँचेर लानलाई
0: ल ठिक छ त कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ एकदम खुसी लाग्यो र तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान सुन्नलाई प्रश्न तपाईँको लागि यस्तो रहेको छ केशकन्नी दह नेपालको कुन जिल्लामा अवस्थित रहेको छ दाङ भन्नुहुन्छ ज्ञान सलाम हेर्न गर्दैछौ बधाई छ प्रेम प्रसादजी पहिलो प्रश्नको चाहिँ उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे तलैया माटो के को लागि अत्यन्त उपयोगी मानिन्छ ज्ञान सलाम हेर्न गर्दैछौ बधाई छ प्रेमजी पहिलो प्रश्नको दोस्रो प्रश्नको अनुसार उत्तर दिनु भएको छ तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ कोशी टप्पु कहिले रामसारमा सूचीकृत भएको हो ओके कार्यक्रममा अन्तिम समयसम्म सुनेर साथ दिनुहोला लकी नम्बर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ प्रेम प्रसाद हुनुहुन्थ्यो उदयपुरबाट अब चाहिँ पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ र आज धेरैजना साथीले कल गर्नुभयो ट्राई गर्नुभयो रेडियोलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभयो सहभागिता जनाउनुभयो प्रयास गर्नुभयो यहाँ सबैजनालाई विशेष गरिकन यही पुस्तामा धन्यवाद दिन चाहन्छु किनकि सबैभन्दा ठूलो कुरा चाहिँ प्रयास नै सबैभन्दा ठूलो कुरा है त एकदम खुशी लाग्यो सम्पूर्ण साथीलाई विशेष गरिकन रेडियोदेखि नै आभार प्रकट गर्दै र आज धेरैजना साथीले सहभागिता जनाउनुभयो सहभागिता प्रयास गर्नुहुने साथीहरू मध्ये दुईजना साथीले लकी नम्बर प्राप्त गर्नु भएको छ रुन्जी शेर्पा हुनुहुन्थ्यो सुलखुम्बुबाट रुन्जी शेर्पाको लकी नम्बर 31 रहेको छ भने प्रेम प्रसाद भण्डारी उदयपुर कटारीबाट हुनुहुन्थ्यो प्रेम प्रसाद बहादुर भण्डारीको लकी नम्बर 32 रहेको छ। यहाँ सबैजनालाई विशेष गरिकन युवा धन्यवाद दिँदै र विशेष अथवा दिन चाहन्छु मेरो बन्दुकृतावास तपाईँको रेडियो सेट मोबाइल शीर्षमा पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुत रेडिका राई पनि बिदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
8: लकी स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास पल्लेरी सोलुखुम्बु।
9: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
10: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलु जोन भूमि आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रामा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
9: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
10: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2076 सम्पर्क राख्न सक्नुहुनेछ।
9: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।
11: यौन हिंसाबाट बचौ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ, छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ, आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभरिक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुनुवा चालिएर आइपुग्यो म सरस्वती पुरी। पाकिस्तानको भोटपिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किले पेम्बा शेर्पा, किलो ग्यालु शेर्पा र निवास शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपरान्ह 4:45 जाँदाको समयमा काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर्व बहादुर गुरूङको शव यही साउन 21 गते नेपाललाई सकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फर्का ल्याउन बाँकी रहेको बताइएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान उहाँको निधन भएको हो। धनुषाको जनकपुर दश देवीचोकमा जन्मिएका उहाँले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिनु भएको थियो। उहाँले नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मान गरिएको थियो। देशभरका यातायात व्यवसायको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पार्ट पूर्जामा भन्सार छुट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थ मन्त्री समक्ष माग गरेको छ। महासंघका अध्यक्ष सरोज सुटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर सोनिम वाजीलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि 11 बुधे माग पत्र बुझाएको हो। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेका 13 खर्ब बराबरका लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न पनि माग गरेका छन्। कोलम्बियामा 10 यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै धेरै फँसेका आशंका गरिएकोले ज्यान गुमाउनेहरूको संख्या अझ बढ़न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गैडाङमा रेकर्ड भएको छ। अन्तिममा खेल समाचार। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त हुनु भएको छ। नेपाल क्रिकेट संख्यानले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो। क्यानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारी फर्किसक्नु भएको छ। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0 38 5 20 16 फोन वा सोलुवा फ्यान newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलुहाल सोलुहालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
3: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0375-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-80 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20700 सम्पर्क राख्न सक्नुहुनेछ।
3: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा।

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टर्ने भए, वारिपारी झाडी बुटी घाँस रोप्नु साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न, बाघ भालु बैरा हात्ती चित्न पसे पछि रमजानको खेती हुन्छ चुपचाप बसे।

0: ਦਾ ਆਉਂਦਾ ਸਾਥੀ ਵਾਈ
1: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
2: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
2: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335-2711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2400 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: तपाईँ जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: वन जंगल को छेमा घर आंगन पर निर्भय होशियारी जोखिम टर्ने भय वारी पारी झाड़ी उठन घास साझ पर्दा घर छोड़ी गांव घूम जानू बाघ भालू गैंडा हाथी चिप्न पसे रंगजन को छेती हुन्छ चच्चा बसे

0: जाना छोड़ना पढ़ना भी तो ज्यादा आउंदा साथी भाई खोजना
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको ओछिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: हिंसाबाट बचाउ र बचाउ लुम्पनी हिंसा सामाजिक अपराध हो बालबालिका लुम्पनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा र परिस्थितिबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 信流星号参考ポジティブザイ。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं नस्त्री वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बिल विशोक लिने दिने गरौं कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूची नबनाऊ वस्तु सेवा को मूल्य मात्रा म्याद सहित नीति गुणस्तर एकिन गरी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कुनै हानि नुकसानी भए स्थानीय प्रशासन में उजुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाने उपभोक्ता अधिकार को रक्षा करौ भ्रमपूर्ण विज्ञापन तथा सूचना के कारण उपभोक्ता ठोगे स्थानीय प्रशासन में उजुरी करौ आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
1: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। नसुनु बहिनी, सुनु दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा उत्साह एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं,
2: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउन्।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश।
3: सचिव कार्यालयको जनहितमा जारी सन्देश।
5: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकि
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
6: जिल्ला स्वास्थ्य कार्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीले आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नौ न दिदी सम्झाइदिनु पर्यो। यो त नागौँछु कोलकातामा बस्ने जस्तो लक्ष्य छ त, कतै नागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त?
4: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिनँ र खाने, त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाक्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठुलो परिवार हो, मलाई माफ गर।
3: बारिशमा लज सिर्जना गरी धुबेचुरी तुल्याउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थानीय प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो हुन्। नागु औषध विकल समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदानगरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
5: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौनी हिंसाबाट बचाउ र बचाउ। यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेलको त्रुटि सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। बालबालिकालाई लागू औषध दुरूपयोग बचाउ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
0: मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
3: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
3: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ।
3: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
0: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व गृह महानुभावहरु यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्ष निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्ति को लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्ति में कोटी को प्रलोभन न गरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछु। सेवा प्राप्ति में कुनै गुनासो आएमा गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव बन्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्नुहोस् र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व गृह महानुभावहरु यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्ष निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्ति को लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्ति में कोटी को प्रलोभन न गरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछु। सेवा प्राप्ति में कुनै गुनासो

0: टोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुर्कु नगरपालिका 5 सोलू खुम्बु
1: आदरणीय श्रोताबिन तपाईँ अहिले सुन्नु भएको छ सुन्नु एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

भएको कान्छी यस्ता गन्तै कान्छी यस्ता गन्तै तिमी गाउँले मनी गाउँले।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 अगाडि 5 वर्ष र 2014/15 पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यस्थित ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने कागजातहरू रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलडुङ्गा टेलिफोन नम्बर 0375-2711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385-2706 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलडुङ्गा।

0: ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अच्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनाव नमा छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल छेउमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम चिठी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काफ्री कमिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98520555786 अङ्कमा 98520555786

0: काठमाडौँ विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्णन संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: शराब र सिखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैलाई रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए
0: देशविघन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देशविघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण शिकार क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासपन नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
3: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या सरी नै हुने भाइ तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र

0: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई लेख्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
0: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू,
2: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
0: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: उन साथी हेर्ने क्या खतरो समाचार आइसक्यो भाइ अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसो त जसले पनि लगिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
1: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
1: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: मर नि के हो
7: हेर त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोको बाटो काटेको
7: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
6: मलाई मात्र होइन डाक्टर साहब घरभर सबै बिरामी छन् के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
6: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
5: नेपाल सरकार विज्ञापन

0: ल ल यता नआउ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीले थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: के हुनु सुन नहुने होइन कि सफा गरी भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खाना नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो। 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रूपियाँले बढ़्यो। तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर। खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। नेपाल खबरमा अब पूरा खबर। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डुको भ्रिकुटी मण्डपमा शुरू भएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपाल को अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको र यो क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एक्सपोमा विभिन्न 55 ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डै 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। आजदेखि शुरू भएको एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि दुईवटा अटो शो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायहरूका दुई ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका छन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। रूपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ेको छ। मन्त्री परिषदको 2082 साल वैशाख 15 गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने काम गरिरहेको छ। कारखानाले आज 21 दिने सार्वजनिक सूचना निकालेर उद्योगसँग कारोबार गरेका ग्राहक कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन कारोबार वा हर हिसाब सम्बन्धी कुनै दावी भए प्रमाणसहित पेश हुन भनेको छ। अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लेनदेन बाँकी रहेको हर हिसाब भए सूचना प्रकाशित भएको 21 दिनभित्र बुटवल 10 रहेको उद्योगमा दावी पेश गर्नुपर्नेछ। यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेको सबै व्यक्ति वा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको 21 दिनको समयभित्र कुनै दावी पर्न नआएमा प्रचलित कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउने उल्लेख छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 6400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,07,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 200 रूपियाँले घटेर तोलाको 3,01,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी आज तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको छ। हिजो चाँदीको भाव तोलाको 4,670 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा डाक्टर बिमलको निधनले मैथिली साहित्यसँगै सांस्कृतिक क्षेत्रमा क्षति पुगेको साहित्यकारहरूको भनाई, ब्रोड पिक हिम पहिरोमा परेका तीनजना नेपालीको शव आज काठमाडौँ ल्याइँदै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिनपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो। 21 दिनभित्र दावी पेश गर्न आह्वान लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुर 10 देवी चोकमा जन्मिएका वहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तह तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 को जगदम्बाश्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। लामो समयदेखि मधुमेह उच्च रक्तचापबाट पीड़ित डाक्टर विमलको निधनसँगै मैथिली साहित्य भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्। मैथिली विकास कोष जनकपुर धामका संस्थापक अध्यक्ष रहेका डाक्टर विमलले मैथिली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। वहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीड़ा, प्रेम, वियोग, आक्रोश अभिव्यक्त भएको जनकपुर धामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताउनु भएको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा गएको साउन 14 गते बिहिबार हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलो, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत बेलुका 5:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि गएको साउन 21 गते गोर्खाका पूर बहादुर गुरूङ युक्तको शव काठमाडौँ ल्याएर अन्त्येष्टि गरिएको थियो। ब्रोड पीक हिम पहिरोमा निर्मल पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 निधन भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल बालिकालाई दिइने खोपको संख्या सीमित गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ। ट्रम्पको आदेशले अमेरिकन एकेडेमी अफ पेड्रियाट्रिक्सले सिफारिश गरेका बाल्यकालीन खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव गरेको छ। यी खोपमा दादुरा, रूबेला, हाडेरोग, डिप्थेरिया, धनुष्टंकार, टिटानस, पोलियो, हेमोफिलस इन्फ्लुएन्जा टाइप बी, निमोकोकल रोग, ह्यूमन पैपिलोमा भाइरस अर्थात एसपीबी तथा चिकेन पक्स विरूद्धको खोप मात्रै दिने उल्लेख छ। ट्रम्पले बाल बालिकाले अहिले विगतको तुलनामा धेरै खोप लगाउने गरेको भन्दै खोपको संख्या घटाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले विगतमा बाल बालिकाले अहिलेको तुलनामा कम खोप लगाउने गरेको र त्यति बेला अटिजमको दर पनि कम रहेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। तर वैज्ञानिक अध्ययनहरूले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको देखाएका छन्। ट्रम्पले दादुरा, हाडेरोग, रूबेला अर्थात एमएमआर खोपलाई बच्चाको शरीरमा एकै पटक सोडाको बोतल खन्याए जस्तो भएको भन्दै खोपको मात्रा र समयबारे प्रश्न उठाउनु भएको छ। तर चिकित्सकीय तथा वैज्ञानिक प्रमाणहरूले एमएमआर खोपलाई सुरक्षित र प्रभावकारी मान्दै आएका छन्। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्व र योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जाल मार्फत पौडेलले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र उनको कप्तानीको प्रशंसा गरेको हो। पुरूष राष्ट्रिय टोलीको कप्तानका रूपमा पौडेलको नेतृत्वमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको र यो नेपाली क्रिकेटको यात्रामा सधैं गर्वको विषय बनेर रहने क्यानले जनाएको छ। हिजो मात्रै क्यानले आउँदो एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा 14 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। अब एक दिवसीय कप्तानको नेतृत्व लामिछानेले गर्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़। गुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो। 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रूपियाँले बढ़्यो। तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर। खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख शर्मा सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार।
6: 2 दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापनको।
8: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको
3: यौनिकताबाट बचौ र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सुप्रभात गुरुआमा।
6: सुप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त परियो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने
1: थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?

0: स्टार कलरिया तथा छोरालाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुम्बु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरालाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सचर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: सवारी साधनको इन्जिन र ट्याङ्की श्रृङ्खली सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्याङ्कीको अवस्था रुजु वा अन्य कुनै कल्फेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: Thank you.

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: के भो जौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।
3: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछौ, लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं, बालबालिकाको संगतमा ध्यान दिऊ, लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बालबालिकासँग नियमित संवाद गर्ने गरौं, बालबालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: चारै तहमा दर्ता भएका यी व्यक्तिको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9836868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: यौनहिंसाबाट बचौ र बचाऊ, यौनचन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: Radyo Erotika. İlk savaş, eski Ezmeho, Tandro, Mahir Rozay.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचर कि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बह, तिमी पनि कस्तो समानामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुनु बहिनी, सुलु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भन्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 फोलिरी सुनुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।

0: कार्यालयको जनहितमा जारी सन्देश।
1: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा, मनमा ताजगी तन्मा।
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा

0: सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साल 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारी को संपर्क नंबर पंचीकरण शाखा 98 42 97 91 97 63 95 104 सुमन राय प्रमुख प्रशासकीय अधिकृत नाकुलुंग गांवपालिका बुंग सोलुखुम्बु दीदी आज भोलि मेरे सुमनला छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त कति लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
0: बारिशमा लज सृजना गरी दुवैसरी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा हुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल नजिकको मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ।
2: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी व्यवस्थाको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी।

0: कत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از اسکول زنی منتینا از زنی نیایی؟
1: نو کی برو؟ کی برو؟ چون تو بانی؟
0: نای نا اتیگه زنی من لگه نو
1: اتیگه بلو اونچا؟
0: مالی ساینس کو پانچه گارنا ساکی نو سارلی کپ اونچا
1: کورا تیستو پرو؟ لائی را ما پنی تیم سنگی جان چون नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भनि साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दैथि
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोरा खाँदा हुने व्यवस्था भएको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
10: को रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
11: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

पैसा मा छैन मनमा छोट सुकिलो छ कोट मेरो घरको परेसामा पैसाको कोट राजाको गर्दिनी दाजुले म त पैसाको बिच

पर तिमहरूलाई भन्के तहरू सबको लागि पाठी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी मेरा वरिपरि भन्के तहरू पर तिमहरूलाई भन्के तहरू सबको लागि पाठी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त ऐसम्मा सुतेर उठेको पैसामा जिन्दगी चल्दै त ऐसम्मा सुतेर उठेको पैसामा छैन मन छोटिलो छ गोट मेरो घरको पैसाको गोट सत्तामा कुर्सी ढाल्दैछ म त पैसा

0: जिंदगी चलते तो पैसामा मत सुतेर उठेको पैसामा जिंदगी चलते तो पैसामा मत सुतेर उठेको पैसामा छैन मनमा चोट किलो छ चोट मेरो घरको करेसामा पैसाको मोट रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्षै किन्दिन्छु रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्षै किन्दिन्छु
1: I'm gonna go to the

0: मेरो जन्मदिन हो, याद त छ नि।
1: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नला र? ल आँखा बन्द गर त।
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोल त।
0: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742840456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोनु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
2: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
4: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
5: हो र के डेन्टल रे?
0: एभरेज डेन्टल क्लिनिक, सुलुदुत कुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
4: हाम्रा सेवाहरू:
0: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुनचादीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेज डेन्टल क्लिनिक, बसन्त बजार, सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746853487।
2: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खोपी गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ

0: छ भनेर हामीले नै माग गर्नु पर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यी यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाली सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखरी हुंडा को मिलन चेतना
1: का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लंच भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको दिक्कल बजार फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाई ओखलढुङ्गा
1: सम्पर्क नम्बर 037590222 9852888022 र 9842808300
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैराम बनायो मेरो पनि टिकी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 9843479852 9824417718 9843449096 र 9861314472 आन्जी औषधालय सोलो दूत कुंडी नगर पालिक पांच कल्लेरी सोलो खुम्बू पांच नंबर ओडा कार्यालय यही अगाड़ी
10: ए दाई राई को साझा स्टोर में दीदी ने कपड़ा अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
11: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइन का कपड़ाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइन का कपड़ाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हेट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबको सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास चुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हेर्न सरकारलाई व्यवसायको आग्रह नयाँ यातायात व्यवस्था ल्याउने सरकारको तयारी सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोज गर्नुपर्नेमा अर्थमन्त्रीको जोड यामको चुलाचुली गाउँपालिकाका दुईजना कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमाने उच्च तापक्रम मापन सन् 2023मा कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड्नु र अफगानिस्तान सन् 2027को एक दिवसीय विश्वकपमा छनौट दुईपटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नु पर्ने नेपाल खबरमा अब पूरा खबर अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन् काठमाडौँको भ्रकुटी मण्डलमा आजदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026को उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ नेपालमा अहिले 70% वस्तु आयातमा निर्भर रहेको र केवल 30% मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अपनाउनुपर्ने सुझाव दिनुभयो नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दामबहादुर कार्कीले भने देशको सड़क सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मर्सिदा तयार भइसकेकोले सरकारले यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ नयाँमा नेपाल मोबिलिटी एक्सपो 2026को दोस्रो संस्करणमा द्विपाङ्गे चारपाङ्गे र कमर्सियल गाड़ीहरूको साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा र मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन् एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ अर्थमन्त्री डाक्टर स्वर्णिन्दु अग्रवालले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशन अर्थात प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको बताउनु भएको छ नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री अग्रवालले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो 2082 भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीय तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनस्थापना गर्नुपर्ने उहाँको भनाइ छ जलेर नष्ट भएका अभिलेखको पुनस्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी उत्खनन रोजी तथा प्रमाणीकरण गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड़ दिनुभयो महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी श्रेष्ठता जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबर को कारोबार को लेखा परीक्षण प्रभावित भएको जानकारी पनि गराएको उहाँको भनाइ छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलासुली गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ अभियोग आयोगका अनुसार चुलासुली गाउँपालिकामा कार्यरत इन्जिनियर छैटौं डिल्लीराज खड्काले पुलको पुनर्डिजाइन स्वीकृति गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय हिटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो अनुसन्धानका क्रममा चुलासुली गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर खड्का र लेखा अधिकृत 8 मिलन कुमार भट्टराई बीच आपसी मिलेमतमा सेवाग्राहीसँग घुस मागिलिएको पुष्टि भएको आयोगले जनाएको छ उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपधा 1 बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ आयोगले दुवैलाई जम्मै 6 लाख रूपियाँ दिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा दिगो बमोजिम जरिवाना सजायको माग दावी समेत गरेको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 0754-93-33-4-93-555
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वभौमिकता सीमा विवाद प्राणिका विवादित अभिव्यक्ति सुशासन तथा जनजीविकाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद भरत बहादुर स्वादले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा निचेको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। लिम्पियादुला कालापानी र सुस्ता लगायत नेपाली भूभागमा भारतको अतिक्रमणको विषय उठाउँदै उहाँले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भएको छ। यस्तै नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सर्वाभिमुखसँग माग गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भने प्रधानमन्त्री शाहलाई गुप्तवास शैली छाडेर संसदमा उपस्थित हुन आग्रह गर्नुभयो। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद भरत गिरीले लिपुलेक लगायतका सीमा विवाद राष्ट्रिय सार्वभौमिकता र जनजीविकाका विषयमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राख्दै 12 दिनदेखि आमरण अनशन रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज विज्ञप्ति निकाल्दै यादवको स्वास्थ्य अवस्था तथा अनशन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइतीघर पुगेर अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ। अनशन शुरू भएको 12 दिन बितिसक्दा पनि सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार वा समस्या समाधानका लागि वार्ताको पहल नभएको आयोगको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कृतिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री आकांक्षाको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023 कायम भएको 20.89 डिग्री सेल्सियसको कृतिमानलाई तोडेको छ। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख गरिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको छ। अब खेल खबर अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकप आसन्न भएको छ। गैराति बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो। अफगानिस्तानका रहमुल्लाह गुरबाजले 71, कप्तान राशिद खानले नट आउट 37 रन बनाए। आयरल्याण्डका गाविन होयले 4 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले 46 ओभरमा 3 बलमा 206 रन बनाउँदा 7 विकेट गुमाएको हो। आयरल्याण्डका गाविन होयले सबैभन्दा धेरै 36 रन जोडेका छन्। अफगानिस्तानका राशिद खान र एएन गजानफरले 3-3 विकेट लिए। यसअघि 5 खालको एक दिवसीय श्रृंखलामा अफगानिस्तानले 2-0 अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको थियो। यसैबीच दुईपटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्नु भएको हो। यही वर्षको सेप्टेम्बर 30 सार्वजनिक हुने आईसीसी एक दिवसीय वरियतामा शीर्ष 8 रहने टोली सिधै आउँदो वर्षको विश्वकपमा छनौट हुनेछन्। यद्यपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बाब्वेका लागि वरियता आवश्यक छैन। अर्को आयोजक नामिबियाले भने छनौट खेल्नुपर्नेछ। चार हुन्जेल भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड। इलामको चुलासुली गाउँपालिकाका 2 कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोडियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट। दुईपटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने।
8: सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू यो 2 करोडसम्मको कर्जा सुविधा।
8: घर तथा
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा
11: कानूनी अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सफल हुनेछ।
15: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
16: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ, सहर बजार गाउँघरमा नाता जोड्दै आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो।
17: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.

नमस्ते नमस्कार लोकसंगीत विभाग संपूर्ण में हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम आपने पाका आपने बाका में अवस्थित भईसिका सह प्राविधिक मित्र को साथ में आवाज में जुम अस्फिर की लम शेर्पा सुन्दी हमला इस समय में पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलाफियां एक सौ एक दशमलव दो मेगाहर्ट्ज में कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर तपाईको रेडियो शेरमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइसकेका छौं भने विशेष गरी हामी तपाईहरुमा चाहिँ तीन पन्ध्रदेखि तीन पचाससम्म चाहिँ रहनेछौं र आज चाहिँ हामी विशेष गरी मंगलबार बसाई लिएर चाहिँ तपाईहरुमा उपस्थित भइसकेका छौं र आज चाहिँ हामी मंगलबार बसाईमा चाहिँ भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका निकै नै मिठा लोकबाका अनि नयाँ लोकबाकाहरू सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रममा आफ्नै पाछा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौं किनभने हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन मात्र चाहिँ लिने गर्दछौ र धेरैजना साथीहरूलाई त हाम्रो कार्यक्रमको नियम अवगत नै होला र तपाईँहरू आज बाटो मात्रै हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अनि भर्खरै मात्रामा कार्यक्रममा चाहिँ सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई चाहिँ म अवगत गरि नै हाले विशेष गरी हामीले हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर उपस्थित हुने क्रममा चाहिँ हामीले हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिनेछौ जसमा सोमबार त्यसै गरी बिहिबार शुक्रबार र शनिबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिनेछौ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ भने मंगलबार दशैंमा चाहिँ हामी तपाईँहरूलाई भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका निकै नै मिठा अनि रमाइला लोकबाकाहरू सुनाउनेछौ र मनोरञ्जन दिलाउनेछौ र पक्कै पनि तपाईँहरू यो समयमा चाहिँ आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला मेला पात्र हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला त्यसै गरी खाजा खाने तर्खरमा पनि हुनुहुन्छ होला भने कतिपय साथीहरू आफ्नो पसल व्यवसायलाई अगाडि पनि बढाउँदै हुनुहुन्छ र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिन होला भन्न चाहन्छु र आज हामी नयाँ लोक बाखा सुन्दै नयाँ जो सागरका साथ अगाडि बढ्नेछौ र तपाईँहरू पनि आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ भने तपाईँहरूले पनि हामीले तपाईँहरूका निमित्त राखेका भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका गीतहरू सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नुहोला र कतिपय गीतहरू त हामीले भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका कारण पनि हामीले नसुनेको पनि हुन सक्छ र हामीले अरू दिन चाहिँ पुराना गीतहरू सुनेर मात्र मनोरञ्जन लिने गर्छौं जसले गर्दा चाहिँ हामीलाई एउटै गीत सुन्दा सुन्दा चाहिँ वाक्क दिक्क पनि लागिसकेको हुन्छ र आज चाहिँ हामीले नयाँ लोकबाका सुन्दै गर्दा चाहिँ पक्कै पनि हामीमा छुट्टै किसिमको नयाँ जोस सागर आउनेछ रमाइलो हुनेछ र त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ आफ्नो कामलाई निरन्तरता दिदी हामीले तपाईँहरूका निमित्त राखेका निकै नै मिठा लोकबाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहन्छु र म ढिलो नगरिकन गीततर्फ नै जानेछौ निकै मिठो गीत रहेको छ गोर्खालीको लहुरी निकै नै मिठो लोकबाका रहेको छ भर्खरै मात्रामा बजारमा सार्वजनिक गरेका गीत रहेको छ र यो गीत चाहिँ पक्कै पनि धेरै नै रमाइलो अनि मनसुने लोकबाका छ जस्तो लाग्छ मलाई र तपाईँहरूलाई पनि त्यस्तै लाग्न सक्छ र तपाईँहरूले चाहिँ अन्तिम समाज सुन्नु होला भन्न चाहन्छु र जसमा चाहिँ आवाज गर्नुभएको छ शान्तिश्री परियार सन्त रानी परियार कल्पना पौडे र त्यसै गरी सुरास लामी छानेको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ पहिला हामी छोटो विश्रामतर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुनसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: close to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 04

कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटोको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफियम 110.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटो सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी मंगलबारी बसाईमा रहेका छौं र मंगलबारी बसाईमा चाहिँ हामीले लिएर आएका छौं भर्खरै मात्रामा भर्खर बजारमा सार्वजनिक गरिएका निकै नै मिठा अनि नयाँ लोक बाका लिएर चाहिँ तपाईँहरूको माझ उपस्थित भइ नै सकेका छौ र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafiam.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफियम फेसबुक पेज मार्फत पनि हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ र तपाईँहरू यस समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँघरमा हुनुहुन्छ भने मेलापाततिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, गाँस चौरा गर्दै हुनुहुन्छ र त्यसै गरी यदि तपाईँहरू शहरतिर हुनुहुन्छ भने चाहिँ तपाईँहरू पनि यो पसल व्यवसायले अगाडि बढाउँदै हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र आज चाहिँ हामी तपाईँहरूका निमित्त निकै नै मिठा लोक बाका लिएर उपस्थित भइ नै सकेका छौं र आज चाहिँ हामी निकै नै मिठा अनि नयाँ लोक बाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र अन्य दिन चाहिँ हामी पुराना लोक बाकाहरू सुन्ने गर्दछौ र आज चाहिँ हामी नयाँ लोक बाका चाहिँ सुन्ने छौ। त्यसकारण पनि हामीमा छुट्टै जो सागर चाहिँ आज आउँछ जस्तो लाग्छ है मलाई। हामी अन्य दिन चाहिँ निकै नै पुराना लोक बाकाहरू सुन्दा सुन्दै चाहिँ वाक्कै बिक्कै लागिसकेको हुन्छ र आज चाहिँ हामीले नयाँ लोक बाका सुन्दै गर्दा चाहिँ निकै नै रमाइलो लाग्नेछ र त्यसै गरी हामी काम तपाईँहरू चाहिँ कतिपय त कामतिर व्यस्तता हुनुहुन्छ होला, तपाईँहरूले पनि कामलाई निरन्तरता दिदी हामीले राखेका निकै नै मिठा अनि नयाँ लोक बाका सुन्नु भयो भने चाहिँ तपाईँहरूमा पनि छुट्टै नयाँ जोस सागर चाहिँ आउँछ जस्तो लाग्छ मलाई र त्यसकारण चाहिँ तपाईँहरू यहाँ कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को नयाँ लोक बाका तर्फ नै जानेछौ। निकै नै मिठो अनि भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएको गीत रहेको छ लभ गरेर मजा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ हरि गिमिरी विमर्शी र त्यसै गरी अंजिता विश्वकर्माको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुनेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले निकै नै मिठा लोक बाका लप गरेर मजा वर्को लोक बाका सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो सँगसँगै गाउनुभयो सँगसँगै नाच्नु भयो होला र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी मंगलबार बसाईमा रहेका छौ र मंगलबार बसाईमा चाहिँ नयाँ लौक बाख्रा सुन्दै मनोरञ्जन लिँदै अगाडि बढ्ने कुरा त तपाईँहरूले अवगत नै भइ नै सकेको छ।

हरू गर्दै गर्दाखेरि हामीले नयाँले बाख्राहरू सुन्छ भने हामीलाई भानीमासी छुट्टै खालको जो सागर आउने गर्दछ र त्यसै गरी हामीले अन्य दिन चाहिँ हामीले नयाँले बाख्रा नभएर चाहिँ पुराना गीतहरू सुनेर बस्ने गर्छौ, आफ्नो कामलाई निरन्तरता दिने गर्छौं भने आज चाहिँ हामी पुराना नभएर चाहिँ नयाँ लोक बाख्रा सुन्ने मनोरञ्जन लिने गर्दछौ। त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ रेडियोको बलमलाई ठूलो पारेर चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र कतिपय गीतहरू त हामीले नसुनेको पनि हुन सक्छ जसले गर्दा चाहिँ हामीमा छुट्टै खालको उत्सुकता हुन्छ, मनमा छुट्टै खालको यो गीतमा चाहिँ कस्तो खालको कुराहरू समेटिएको छ भन्ने कुराको चाहिँ धेरै नै चासो हुन्छ। त्यसकारण चाहिँ हामीलाई नयाँले बाका सुन्दा चाहिँ छुट्टै मनोरञ्जन मिल्छ र फेरि पनि म ढिला नगरिकन अर्को गीततर्फ नै जानेछ। निकै नै मिठो अनि भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका गीत रहेको छ, पुलिस बाई बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ दीपिका बैनपुर र ऋषी खड्काको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मरिनेछ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: कार्यक्रम हरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।

0: पटक जातहरू 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई उखडुङ्गा टेलिफोन नम्बर 0735527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385207 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई उखलडुङ्गा मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: लौना दुख लाई पंचौना लौना लौना नया नेपाल बनाउना। नमस्कार, म जेबी टोरे। तपाई अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखाला ढुङ्गा रुम्जाटार देखी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुञ्जे नगरपालिका छ 0.7

कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरहे पनि फेरि पनि कार्यक्रममा नै मेरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनाय एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी मंगलबारी बसाईमा रहेका छौं र मंगलबारी बसाईमा रहँदै गर्दा चाहिँ हामीले भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका निकै नै मिठा लोक बाखा सुन्दै मनोरञ्जन लिँदै अनि आफ्नै कामलाई अगाडि बढ्दै पनि हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेका छौं र तपाईँहरूले आज निकै नै मिठा अनि नयाँ लोक बाखा सुन्दै मनोरञ्जन लिँदै चाहिँ आफ्नो कामलाई अगाडि बढाउनु भयो होला भन्ने आशा लागेको छ। विशेष गरी नयाँ लोक बाखा सुन्दै गर्दा चाहिँ नयाँ जो सागर त पक्कै पनि आइ नै हाल्छ र यदि तपाईँहरू मेलापातमा हुनुहुन्छ गोठालोमा हुनुहुन्छ एक्लै काम गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि त झनै रमाइलो हुन्छ नै र हामी एक्लै बस्दै गर्दा पनि हामीलाई गीत संगीतको चाहिँ निकै नै आवश्यकता हुन्छ र हामी एक्लै बस्दा त विभिन्न नकारात्मक कुराहरू खेल्न सक्छ। त्यसकारण चाहिँ हामीले गीत संगीत चाहिँ सुन्दै गर्दा चाहिँ हाम्रो दिमागमा चाहिँ नकारात्मक कुरा खेल्न बाटो पनि रहेछ। त्यसकारण चाहिँ हामी सबैजनाले गीत संगीत चाहिँ सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु। र अब पनि चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने समय पनि आइ नै सकेको छ र कार्यक्रममा आफ्नै पाखा आफ्नै बाखालाई छुट्याएको मेदारी समय पनि समाप्त भइ नै सकेको छ र यो हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिक अनुसार रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ, मै खाँदै बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ देवी गर्ती र त्यसै गरी प्रकाश पुराजुलीको आवाजमा सजिएको यो मिठो लोक बाका छार्दै आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी मंगलबारे बसाईबाट म कार्यक्रम प्रस्तोता सुर्खी लमु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: fiesta, fiesta.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सरुवा FM 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.saruafm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। इलामको चुलाचुली गाउँपालिका 2 जना कर्मचारी विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 6 लाख रूपियाँ घुस लिएको अभियोगमा अख्तियारले गाउँपालिका इन्जिनियर डिलेराज खड्का र लेखा अधिकृत मिलन कुमार भटुवाई विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। आयोग र आयोगको कार्यालय इटोरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा खड्का र लेखा अधिकृत भटुवाई बीच आपसी मेलमतबाट सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राख्दै 12 दिनदेखि आमरण अनसन रमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज विज्ञप्ति निकालेर यादवको स्वास्थ्य अवस्था तथा अनसनगत स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइती घर मण्डलामा पुगेर अनुगमन गरेको जनाएको छ। का क्रममा यादवको सुगदा रक्तचाप घट्दै गएको तथा लामो समयको अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर जाँदै बन्दै गएको आयोगले जनाएको छ। देशभरका यातायात व्यवसायको छाता संस्था नेपाली यातायात

व्यवसायी राष्ट्रीय महासंघले देवीप्रे गाड़ी को पाठ पूजामा भन्सार छोट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थ मन्त्री समक्ष माग गरेका छन्। महासंघका अध्यक्ष सरस्वती पौलाको नेतृत्वको टोलीले अर्थ मन्त्री डाक्टर स्वामी मुवाकीलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि 11 बुधे मार्ग पत्र बुझाएको हो। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न आग्रह गरेका छन्। अब देश बाहिरका समाचार। विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री अक्षांशको नीचेमा गएको महिना औसत समन्वेषक को तापक्रम 20 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023 कायम भएको 20 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको हो। अन्तिममा खेल समाचार। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गै राती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य पाकिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो। अफगानिस्तानका रहमनु हल्ला गुरबासले 71, कप्तान राशिद खानले 9.37 रन बनाए। आयरल्याण्डका गाविन होयले 4 विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सोलुवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा काम सुन्दै रहनुहोला। नमस्कार।

0: न्यू स्टार कलर याप तथा जोलामाई ऑफसेट प्रिंटिंग प्रेस सुलुद कुंड नगर पालिका पांच सोलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर याप तथा जोलामाई ऑफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग
1: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेप्किनी पाल्चा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0358203389 0358203069 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याप तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

नेपाल सरकार विज्ञापन बोर्ड हिंसाबाट बचौ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीहरूलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 디스커버리 SBS에서 함께 보시도록 하이.
1: उपभोक्ता अधिकार को संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बे दूषित लिने गरी गरौं कारोबार पारदर्शी बनाऊ नफा को उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बढ़ऊ वस्तु सेवा को मूल्य मात्रा न्यासी नीति गुणस्तर एक गरी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कई हानि नुकसानी भे स्थानीय प्रशासन में उछुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी गरौं आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: नसुनु बहिनी, सुनु दुखुम्ब नगरपालिका ओडामिनो 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: सड़क प्रयोग गर्दा दैनिक सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा थुम्लिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं। सड़कको तत्काल मार्ग गर्ने गरौं।
6: यात्राको क्रममा कुनै समस्या भए नौकीको प्रहरीलाई खबर गराउ।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी
8: सन्देश।
7: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश।
9: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन मन।
7: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार। विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महाकुरु गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082 पुरासी सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायी भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसो सूचना मार्फत जानकारी गराइन्छ।
2: सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साल 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91, 97 63 97 104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुम सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न।
4: नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त?
3: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
4: यो त माघौसो कोलकातामा बेच्ने जस्तो लक्षिन्छ त।
3: कोटेसी माघौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
5: खै दिदी, के भन्नु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
6: बारिशमा मद सृजना गरी धुबेसरी तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको धारणा र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो
7: लागु असर मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा हुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचाउ र बचाउ, यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातिदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै परिस्थिति भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालय समुदायहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्ने।

0: निश्चय अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरु सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो। आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवश्यक सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2082-83 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव बन्द हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
2: अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरु सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र

0: बोली में सोच सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाड़ी 5 वर्ष र साउन 14 भन्दा पछाड़ी नया सवारी चालक अनुमति पत्र लिंदा सवारी चालक अनुमति पत्र को नवीकरण कर 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा कार्य

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375-2711 वा सूचना अधिकारीको नम्बर 9852-8283 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2406 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: कान्छ ठट्टैमा यो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छ गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर पढेको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन स्कुलमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम चिठी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल पेल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555786 अङ्कमा 9852555 7-6-8

0: नेपाल विद्युत प्राधिकरण स्वरूप वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण स्थिति तथा विद्युत सेवामा अपरोधी निकाल्छ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को बर्ना संबंधी सूचना। विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान तथा ज्वालामय अफसेट प्रेस सोलुदुम्बु नगरपालिका पाँच सोलुदुम्बु
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो
4: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् पोस्ट गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
3: देश विखण र ओसार पसारबाट बचौं सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: Thank you.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लाग्नु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइल लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ए बाबु, हतियारहरू सच बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, हतियारमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
0: नेपाल सरकार, विज्ञापन।

0: वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 विधेयकमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक रूपले 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव बने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्नुहोस् र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल।
2: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ।
3: होइन के भन्नु भएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
2: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या सरु नै हुन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: तपाईँको म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पथको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिन सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

पूरा खेतै भरी पैसा फल्छ रुखैमा टिप्ने अरू खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् तिमी

0: राजकुमारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोई दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: साथी हेर्नु नि के खतरा समाचार आइसक्यो अब चाहिँ
0: के आयो त्यस्तो यत्तिकै पत्ते आएछ रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त
5: मिथ्या र भ्रामक सूचना हुनसक्छ
0: यसो नाति न यसरी जल्दै लगिहाल्छ नि
5: मिथ्या भ्रामक मान्छ के उनीहरूको चाहिँ
0: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छकी मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
6: गराऊ
7: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मरेँ के हो
3: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो निब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राफ बिच बाटोको बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स लगिहाल्नु
3: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
4: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
4: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हवस् डाक्टर साहब हजुरले भने यसरी गर्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड।

मैले देखाएर तर मैले

तो मयूर नाथ दिन से मधुर सो मयूर नाथ।

0: मैले भएर मन पराएको मैले भएर मन
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूआत फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: दिमाग स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुनु सुनै नहुने होइन कि सफा गरी भइहाल्यो नि
2: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नु पर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: हो भ ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: जवन रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुन्दरीमा सिराहा घटनामा ज्यान गुमाएका चार जनालाई सहयोग घोषणा गर्ने सरकारको निर्णय, भीमसेनको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने,
0: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अर्को निवाय क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्नुपर्ने व्यवसायीको आग्रह,
1: जापानिज इन्सेफलाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो, बाल बालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने विज्ञको सुझाव,
2: सरकारले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सक्यो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
0: संसार उपग्रह भएपछि यहाँ रकेट प्रक्षेपणको 85 सेकेण्डमै विस्फोट, अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषण चीनको प्राथमिकतामा,
1: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84, 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: मेरो कपडा प्याकिङ गरिदिन्छ श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: इन्स्टिच्युट फोन 057-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरीले जानकारी दिनुभयो। यही साउन 10 गते बेलुका सुनसरीको दिवानगंजको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै जयप्रकाश र रविन्द्र कुमारको उपचारक्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोल बजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने कर छूट दिने निर्णय पनि गरेको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य वृद्धि कर भ्याटपूर्ण रूपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित पेन्सनको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्न सहमति दिनुपर्ने निर्णय गरेको छ। यसरी सुनसरीको दिवानगंज घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायत माग राख्दै 12 दिनदेखि हाम्रो अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा यादवको स्वास्थ्य अवस्था तथा अनशन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइती घर पुगेर अनुगमन गरेको जनाएको छ।
1: सांसदहरूले प्रधानमन्त्रीको चिना सम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसदको अभिलेखबाट हटाउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदले गएको जेठ 17 गते प्रधानमन्त्रीको संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिबारे अहिलेसम्म स्पष्ट जवाब नआएको भन्दै सच्याउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउन पर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यान आकर्षण गराउनुभयो। एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरीको सिरामा भएको घटनामा गोली चलाउनु पर्ने अवस्था नभएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्ने माग गर्नुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदको गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो।
0: सरकारले सन् 2035 सम्म डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधिको क्षेत्रमा 5,00,000 प्रत्यक्ष र 10,00,000 अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। डिजिटल अर्थतन्त्रबाट वार्षिक 9 खर्ब रूपियाँ भन्दा बढ़ीको सेवा तथा उत्पादन निर्यात गर्ने र देशको कुल गृहस्थ उत्पादन जीडीपीमा डिजिटल अर्थतन्त्रको योगदान 12% पुर्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आज सिंहदरबारमा आयोजना गरेको डिजिटल अर्थतन्त्र सम्बन्धी छलफलमा ई गवर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकारी तथा सदस्य सचिव दिपेश विष्टले सरकारले डिजिटल अर्थतन्त्रलाई बहुआयामिक रूपमा अघि बढ़ाउने लक्ष्य लिएको जानकारी दिनुभयो। विष्टले डिजिटल रूपान्तरणका लागि सरकारी सेवाको कागजी प्रक्रिया अनलाइनमा सारेर मात्र वास्तविक रूपान्तरण नहुने बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारी अभिलेख

0: आन्दोलन का क्रम में जलेर नष्ट भएका सरकारी सुरक्षा का कारण 179 कार्यालय को लेखा परीक्षण प्रभावित भएको विषयमा भएको छलफलमा मंत्री वाग्लेले अभिलेख संरक्षण का लागि प्रविधियुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले विगतमा 2072 सालको भूकम्पका बेला सरकारी लगानीबाट सुरक्षित गरिएका डिजिटल अभिलेख उपयोगी भएको अनुभव सुनाउँदै भविष्यमा आन्दोलन प्राकृतिक विपत्ति दुर्घटना वा अन्य कारणबाट सरकारी कागजात नष्ट हुन नदिन डिजिटल अभिलेख प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो।
1: अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भको रूपमा स्थापित गर्नुपर्ने व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको विकटन मण्डपमा आजदेखि शुरू भएको नाइमा नेपाल अटोमोबिलिटी एक्सपो 2026 को उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यसै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासको लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनुभयो। नाइमाको आयोजनामा शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को दोस्रो संस्करणमा दुई पाङ्ले चार पाङ्ले तथा कमर्सियल भेहिकलका साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ।
0: विशेष अदालतले व्यवसायी शेखर गोल्चासँग 1 करोड़ रूपियाँ भनौती मागेको छ। व्यवसायी दीपक भट्टसँग जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ गरेका गोल्चासँगको तुनछेद बहसपछि विशेष अदालतले 1 करोड़ रूपियाँ भनौती माग गरेको हो। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हिमन्त रावल र विभूर कोरालाको इजलासमा बहस भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गोल्चासँग 2,73,33,00,000 बराबर बिगो दावी गरेको थियो। हिमालयन री इन्सुरेन्स लिमिटेडका पूर्व अध्यक्ष रहेका गोल्चालाई प्रहरीले गएको वैशाख 10 गते पक्राउ गरेको थियो।
1: आज पनि बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। उपभोक्ताहरू मृत्यु सिलिण्डर बोकेर लैन बस्न बाध्य छन्। ग्यास अभावको कारण संसारको भान्सा प्रभावित भएको छ भने होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा परेका छन्। अभावको फाइदा उठाउँदै केही क्षेत्रमा तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ। नेपाल अयल निगमले भने भारत पर ग्यासको आयात नियमित रहेको दावी गर्दै आएको छ। निगमले बजारमा ग्यास लुकाउने र कालोबजारी गर्नेहरूलाई कार्यवाही गर्न अनुगमन टोली खटाइसकेको जनाएको छ। यो विषय आजको प्रतिनिधि सभामा पनि उठेको छ।
0: कोशी बागमती र कर्णाली प्रदेशका केही जिल्लामा अहिले मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढ़ी जिल्लामा 12.4 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा भइरहेका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले महाशाखाले मौसम सम्बन्धी पछिल्लो सूचना तथा अध्यावधिक विवरणमा ध्यान दिन आग्रह गरेको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यसरी देशका विभिन्न ठाउँमा आज दिउँसो तापक्रम समेत उच्च रह्यो। पाल्पाको तानसेनमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियसको तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। मनसूनको समयमा दिउँसोको बेला वर्षा मेघगर्जन तथा चट्याङ पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन र महाशाखाबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचना हेर्न आग्रह गरिएको छ।
1: सेवा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको अवस्था र बस्ने उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले संसद र सिरहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने सरकारको निर्णय, नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह, ग्यास अभाव आज पनि कायमै, विशेष अदालतले व्यवसायी शिखर गोल्छासँग 1 करोड़ रूपियाँ धरोटी माग्यो लगायतको खबर प्रस्तुत गरे।
0: मनसुनमा अत्यधिक रूपमा देखिने लामखुट्टे जन्य रोगमध्ये जापानिज इन्सेफलाइटिस जेई भाइरसबाट 1 महिनामा 9 जनाको ज्यान गएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महासंघको खोप संख्या अनुसार नवलपरासी, चितवन, कैलाली लगायतका जिल्लामा देखिएको जापानिज इन्सेफलाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गएको हो। यो मनसुनमा 800 जना शंकास्पद बिरामीलाई अनुसन्धान र परीक्षण गर्दा 46 जनामा जापानिज इन्सेफलाइटिस देखिएको छ। मानिसको मस्तिष्कमा सुनिने समस्या यो रोगको प्रमुख लक्षण भएको र यसले केही गरी ज्यान जुगिए पनि अपाङ्गता गराउने भएकाले लामखुट्टे जन्य अरू रोगभन्दा यसलाई गम्भीर रूपमा लिन्छ। यसबाट प्रभावित हुनेको संख्या वर्षेनी बढ़दो छ। जापानिज इन्सेफलाइटिस संक्रमणको अहिलेको अवस्था र बस्ने उपायबारे साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमसँग कुराकानी गर्नुभएको छ।
5: जापानिज इन्सेफलाइटिस नेपालमा सधैँ नै यो मनसुन सिजनमा प्रकोपको रूपमा देखिन्छ। विशेष गरी तराईको भूभागतिर जहाँ धान खेत हुन्छ, जहाँ पानी जम्मा भएर राखिन्छ, त्यहाँनिर चाहिँ क्युलेक्सले लामखुट्टेले त्यहाँ फुल पार्ने हुन्छ र जहाँ सुँगुर पालन र हाँस पालन हुन्छ त्यहाँ अत्याधिक रूपमा यो जापानिज इन्सेफलाइटिसको भाइरसहरू देखिन्छ र त्यो ठाउँमा सुँगुर पालन, हाँस पालन, सुँगुरबाट हाँसबाट मान्छेमा सर्ने हो लामखुट्टेको माध्यमबाट र त्यसरी नै मान्छेमा यो मस्तिष्क सृजन हुन्छ, त्यसलाई हामी इन्सेफलाइटिस भन्छौँ र यो अहिले पनि देखिएको छ, यो वर्ष पनि देखिएको छ।
6: कहाँ चाहिँ बढी जोखिमको र प्रकोपको रूपमा देखिन्छ?
5: विशेष गरी हाम्रा तराईका क्षेत्रहरू, भूभागहरू होइन, त्यो ठाउँमा चाहिँ बढी देखिएको छ। अब गत सालको कुरा गर्नुपर्दाखेरि हामीले कति 5 वर्षसम्मको तथ्याङ्कहरू विश्लेषण गर्दा नवलपुरमा सबभन्दा बढी देखिहारेको, त्यस पछाडि चितवनमा देखिहारेको, त्यस पछाडि कैलालीमा देखिहारेछ, त्यस पछाडि झापा, सुनसरी, मोरङ लगायतका क्षेत्रहरूमा देखिहारेछ। यसपालि पनि ती ठाउँहरूबाट बढी केसहरू आएको हामीले थाहा पाएका छौँ र करिब 800 जनाको नमुना परीक्षण गरेर शंकास्पद बिरामी भनेर 800 जनाको नमुना परीक्षण गर्दा 40 जना पोजिटिभ आउनु भएको छ र 46 जनामा 9 जनाको मृत्यु पनि भइसकेको। यो यस्तो जटिल रोग हो जहाँ चाहिँ 30% मृत्यु हुन सक्छ। कसैलाई मृत्युबाट बाँच्न सफल हुनुभयो भने, जोगिन सफल हुनुभयो भने कसैलाई डिसेबल भएर जीवनभर बाँच्नुपर्ने खालको अवस्था पनि रहन सक्छ।
6: डेङ्गी भन्दा यो कतिको खतरनाक छ त?
5: डेङ्गी र यो मनसुन सिजनमै देखिने हो, लामखुट्टेको टोकाईबाट देखिने हो। उसले चाहिँ डेङ्गी भनेको चाहिँ एडिज लामखुट्टेको टोकाईबाट सर्ने हो, यो क्युलेक्स प्रजातिबाट सर्ने हो होइन। दुईटै भाइरस हुन्, दुईटै आफ्नो ठाउँमा जटित भएको छ। तर मृत्युको कुराहरू गर्दाखेरि, डिसेबल भएर भएको कुराहरू गर्दाखेरि चाहिँ यो धेरै नै भयानक छ। यो 30% करिब करिब मृत्यु गराउन सक्छ जापानिज इन्सेफलाइटिसले, त्यो भनेको चाहिँ धेरै नै हो। नेपालकै कुराहरू गर्दाखेरि पनि अहिले करिब करिब 20% मृत्यु भइसकेको छ।
6: अहिलेलाई सरकारले चाहिँ नियन्त्रण र खोज अभियानको लागि, रोकथामको लागि के गर्दैछ?
5: अहिले हामीले पहिलो कुरा त नियमित रूपमा तपाईँहरूले दिने खोप, 12 महिनामा उसले खोप लगाउनु पर्छ, उसको खोप यदि छुट्यो भने 5 वर्षसम्म उसलाई दिन मिल्छ भनेर हामी लागिरहेका छौँ। अब हामी त्यो पुरै जिल्ला कभर गर्न खोज्दैछौँ, जहाँ जोखिम छ त्यहाँ चाहिँ खोप अभियान सञ्चालन गर्ने हामी तयारी गर्दैछौँ। यो एउटा वर्ष, दुईटा वर्षको तयारी होइन, धेरै वर्षको तयारीमा बल्ल आएको छ। यसपालि हामीले त्यो काम गर्नको लागि आदेश पाएका छौँ र त्यही अनुसारले हामीले तयारी पनि गर्दैछौँ। समय लाग्छ होला, केही समय कुर्नुपर्छ, तर अर्को कुरा भनेको चाहिँ प्रिभेन्टिभ कुराहरू, जस्तै लामखुट्टेबाट टोकाई, लामखुट्टेको टोकाईबाट बस्ने नै यसको प्रमुख लामखुट्टे धपाउने धुपहरू हुन्छ, त्यो राख्ने अथवा घर बाहिर जाँदाखेरि लामो बाहुलाको कपडाहरू लगाउने लगायतका कुराहरू गरिन सकियो भने, अनि पानी जम्ने ठाउँहरूलाई रोक्न सकियो, जनावरहरूलाई पनि पाल्दाखेरि व्यवस्थित तरिकाले खोरमा पनि जालीहरू राखिदिने, लामखुट्टेको धुपहरू राखिदिने, त्यस्तो खालको कुराहरू गरियो भने मान्छे मात्र बचेर हुँदैन, जनावरलाई पनि बचाउन सकियो भने मात्र यो सम्भव।
6: बस्ने उपायको बारेमा पनि बताउनु भयो, विशेष के सुझाव दिनुहुन्छ?
5: अहिलेको लागि हामीले लामखुट्टेबाट टोक्नको लागि नियन्त्रण गर्ने हो, आफू पनि सचेत रहने र अरूलाई पनि सचेत राख्ने र नियमित रूपमा बालबालिकालाई खोप लगाउने पहिलेको लागि त्यो, तर हामीले पछि ल्याउने यो वर्षसम्म त हामीले त्यो ल्याउँछौँ होला, तर त्यतिखेरसम्म बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सक्यो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई लङ टर्मको लागि, पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
1: वहां हूं स्वास्थ्य सेवा विभाग को खोप शाखा प्रमुख डा रोहन रौतन फिर खबर के सिलसिला संघीय संसद अंतर्गत प्रतिनिधि सभा को आज को बैठक में एक सत्रह वर्ष की किशोरी आर्थिक प्रबंधन में पारि उनको डीम अर्थात ओरण निकाले गंभीर घटनाबारे चर्चा राष्ट्रीय स्वतंत्र पार्टी राष्ट्रपति सांसद स्मृति सेंचुरी संवेदनशील घटनाबारे सदन को ध्यान प्रश्न कराने भाग सांसद सेंचुरी का अनुसार गई साउन 14 गते ती बालिका 30,000 रूपया को प्रलोभन दिखाई राधिका गोपाने प्राशन अधिकारी डाक्टर गौतम शर्मा सहित के समूह डिम्ब निष्कासन करें बालिका को महीनावारी चक्र ट्रैक करी 10 दिनसम हार्मोनल इंजेक्शन दिए डिम्ब निकाले थी डिम्ब निष्कासन पीछे स्वास्थ्य में गंभीर असर आई बालिका बेहोश होने पेट और कमर दुख्ने तथा बांध आने समस्या भएपछि त्रिवेशी सेना अस्पताल लगे थी परीक्षण के क्रम में चिकित्सक बालिका को डिम्ब निकाले पुष्टि कर इस संबंध में जिला प्रभारी परिसर ललितपुर में मानव बेचबिखन तथा ओसार पसार ऐन अंतर्गत उजुरी दर्ता भए पनि आरोपी सामान्य जिम्मा जमानी में छाड़े और उन्नी पीड़ित धमकी दी रहे सांसद सेंचुरी को आरोप वहां घटना को निष्पक्ष अनुसंधान करी दोषी कड़ा कार्यवाही पीड़ित न्याय दिलाऊन सरकारसंग माग कर वहां का अनुसार डिम्ब निकालने क्रम में डाक्टर गौतम शर्मा सहित राधिका गोपाले प्राचीन अधिकारी लगायत को समूह संलग्न रहेको थियो।
0: नेपाल दूरसंचार प्राधिकरण ने शहरी क्षेत्र में इस वर्षदी 5G सेवा शुरू करने और 2035 सम्म देशभर 5G पहुंच विस्तार करने लक्ष्य सहित मोबाइल ब्रॉडबैंड सुधार योजना नेपाल रोड टू 5G को मस्यौदा सार्वजनिक गरेको छ। दूरसंचार क्षेत्र में उच्च गति को मोबाइल ब्रॉडबैंड में रूपांतरण करने उद्देश्य सहित तैयार पारिएको मस्यौदा ने अब एक दशक का लगी 5G विस्तार को स्पष्ट मार्गचित्र अघि सारेको छ। प्राधिकरण का अनुसार 2027 सम्म देशभर मोबाइल ब्रॉडबैंड को औसत गति कमती में 20 मेगाबिट प्रति सेकेण्ड पुर्याउने 2030 सम्म नगर क्षेत्र में 100 मेगाबिट प्रति सेकेण्ड को गति उपलब्ध कराने और 2035 सम्म देशभर 5G सेवा विस्तार करने लक्ष्य राखिएको छ।
1: लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। हिजो 2,641.06 बिन्दुमा रहेको शेयर बजारको सेटनेप्सी आज 2,641.85 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक होटल तथा पर्यटन जलविद्युत लगानी जीवन बीमा र अन्य बाहेक सबै समूहको प्रशस्त घटेको छ। आज नेप्सी स्थिर रहे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3,67 करोड़ रूपियाँ कारोबार भएकोमा आज 340 वटा कम्पनीको 95,34,000 शेयर 4,11 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। डाक्टर शशांक कुण्डलाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक वा सांगठनिक निर्णय नगर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले साउन 21 मा कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पूर्वावलोकनका लागि अनुमति प्रदान गरेपछि विवाद फेरि सुनवाईको प्रक्रियामा गएको हो। सर्वोच्चले 21 साउनमा कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पूर्वावलोकनका लागि अनुमति प्रदान गरेको थियो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
7: डर्माजेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्श का लागि आज 9865424496 नंबर में व्हाट्सएप या फोन गर्नुहोस्।
7: डर्माजेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-545-46-66।

0: आपको एकमात्र डीटीएच के बाद जिस हो
1: देशों खुशी को कनेक्शन
2: बाढ़ी र डुबान बाट बच्न के गर्ने
3: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने लामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ अब बाँकी खबर अपराध दुर्योग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर 6 औं दिल्लीराज खड्का र लेखा अधिकृता 8 औं मिलन कुमार भट्टराई बीच आपसी मिलमत तथा योजनामा पुलको डिजाइन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न र ठेक्का सम्बन्धी काम पूरा भएपछि पेश गरिएको बिलको रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ
5: वर्षोदेखि घाटामा रहेको दुग्ध विकास संस्थान डीडीसीए अहिले नाफाको बाटोमा अघि बढ़ेको छ अनावश्यक खर्च कटौती र वहाँकारी व्यवस्थापन तीव्र बजारीकरण र मौजदात रहेको दुग्धजन्य पदार्थको बिक्री बढ़ाएपछि संस्थानको आमदानीमा सुधार भएको डीडीसीए जनाएको छ डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार अहिले संस्थानले 44 जिल्लाबाट दैनिक झण्डै 61,000 लिटर दूध संग्रहण गरिरहेको छ तर दैनिक बिक्री भने 80,000 लिटर हाराहारी पुगेको छ
6: सार्वजनिक खरिद अनुगमन कार्यालयले 3 वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालसूचीमा राखेको छ कार्यालयले टोखा नगरपालिकाको कार्यालय काठमाडौँको सिफारिशमा टोखा 8 काठमाडौँमा रहेको स्पेक्स नेपाल प्रादलाई 1 वर्षका लागि कालसूचीमा राखेको छ यसै गरी सड़क डिभिजन डोटीको सिफारिशमा गोकर्णेश्वर 8 काठमाडौँमा रहेको जेडीएमआर बिल्डर्स प्रादलाई 1 वर्ष 6 महिनाका लागि कालसूचीमा राखेको छ यस्तै नेपाल विद्युत प्राधिकरण दरबार मार्ग काठमाडौँको सिफारिशमा भारतको हैदराबादमा को एमएस सृष्टि कन्ट्याक्ट प्रणालीलाई 3 वर्षका लागि कालो सूचीमा राखेको छ
5: सामाजिक सञ्जाल मार्फत फैलाइने मिथ्या सूचना भ्रामक सूचना डिप फेक हेट स्पीच तथा साइबर क्राइम घटना बढ़दै गएपछि नेपाल प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ सामाजिक सञ्जालको दुरूपयोगबाट नागरिक बीचको सद्भाव खल बल्न सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको नेपाल प्रहरीका महानिर्देशक दामबहादुर कार्कीले बताउनुभयो
6: काठमाडौँ उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गण्डी मंगल अर्थात घण्टा कर्ण चतुर्दशी तथा धार्मिक विधिपूर्वक मनाइएको छ यस अवसरमा उपत्यकाका विभिन्न ठाउँमा विशेष चहल पहल देखिएको छ आजको दिन विशेष गरी नकारात्मक शक्ति वा पुटात्माको प्रभावबाट बस्नका लागि फलामको औठी लगाउने प्राचीन परम्परा रहेको छ यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औठी खरिद गरी लगाउने गर्दछन् साथै महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहेदी लगाउने प्रचलन समेत रहेको छ यस्तै गण्डकी क्षेत्रका कास्की पर्वत तनाव स्याङ्जा लगायत जिल्लामा गुरूङ समुदायको मौलिक पर्व टोटे पर्व आज हर्षोल्लासका साथ मनाइएको छ गुरूङ समुदायमा मौलिक सांस्कृतिक पर्व रूपमा वर्षेनी साउन्ड चैतको अन्तिम समय यो पर्व हर्षोल्लासका साथ मनाउने चलन छ
5: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका कडा तथा जलवायु कर्मचारीले रोजगारी सुनिश्चितताको माग गर्दै दोस्रो दिन पनि धरना जारी राखेका छन् आन्दोलनरत कर्मचारीले 2 महिने सेवा निरन्तरता खारेज गरी 1 वर्षका लागि निरन्तर दिनुपर्ने लगायत 9 बुद्धि माग राखेका छन् हिजोदेखि आन्दोलन शुरू भएका कर्मचारीले करार मासिक जलदारी तथा दैनिक जलदारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्
6: काली गण्डकी नदीको अवैध उत्खनन गर्ने 7 जना व्यक्ति र उनीहरूले प्रयोग गरेका 7 वटा ट्राक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ बिना अनुमति अवैध रूपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसार पसार गरेको आरोपमा ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ
4: नेपाल दर्पणमा र विदेश खबर संचार उपग्रह बहुमुखी न्यान 9 मार्च 7 रकेट पछिको केही सेकेन्डमा विस्फोट भएको छ चीनको दक्षिणी प्रान्त हाई नानमा रहेको वाइनचाङ अन्तर्राष्ट्रिय प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट त्यसको 85 सेकेन्डमा विस्फोट भएको चीनी समाचार संस्था सिन्हुवाले जनाएको छ सिन्हुवाको अनुसार रकेटमा उडाने क्रम प्राविधिक गडबडी देखिएपछि प्रक्षेपण असफल भएको हो सार्वजनिक भएका भिडियोहरूमा रकेटले आकस्मिक विस्फोट भएको देखिएको छ चीनले राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको अन्तरिक्ष सपना पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षहरूमा अन्तरिक्ष कार्यक्रमका लागि अरबौं डलर लगानी गर्दै आएको छ पछिल्लो असफलता
5: संस्थाले चीनको तीव्र रूपमा अघि बढ़िरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यान आकर्षण भएको छ। चीनले सन् 2030 अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनको लङ मार्च 7A रकेट प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन। यसअघि सन् 2020 प्रक्षेपण उडानका क्रममा प्राविधिक समस्या देखिएपछि यो कार्यक्रम रोकिएको थियो। चीनले अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषणलाई आफ्नो दीर्घकालीन रणनैतिक प्राथमिकताका रूपमा अघि बढ़ाउँदैछ।
6: विदेशका अर्को खबरमा सिरियाली अदालतले अपदस्थ तानाशाही राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध अपराध र मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ। अहिले असद सिरियामा हुनुहुन्न। सिरियाका नयाँ अधिकारीहरूले रूसबाट असदको सुपुर्दगी सुनिश्चित गर्न सक्लान् वा नसक्लान् भन्ने स्पष्ट भएको छैन। सन् 2024 डिसेम्बरमा असद सरकार सत्ताबाट हटाएपछि उहाँ आफ्नो परिवारसहित राजधानी दमास्कसबाट रूसको मस्कोतर्फ भाग्नुभएको थियो। यसैगरी 5 दशकसम्म चलेको असद परिवारको शासनको अन्त्य भयो। यस्तै युद्ध अपराध र मानवता विरूद्धको अपराधमा अदालतले असदका नागरिकता तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनीतिक सुरक्षा विभागका पूर्व प्रमुख आथिफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाएको खबरमा उल्लेख छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलमा दोस्रो क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षका क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध रहेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जून महिनाको 23 तारीकमा मोगरा प्रहरी चौकीमा पोरेल विरूद्ध उजुर दर्ता गराएकी थियो। पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। उनी हुगलीको चन्दन नगरका बासिन्दा हुन्। अभिषेक पोरेल सन् 2023 आईपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आईपीएलमा 35 खेल खेलेर 25.63 औसतमा 769 रन बनाएका छन्।
6: संसदका सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। एमसेलको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।
5: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5,00,000 प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्ने व्यवसायीको आग्रह।
6: जापानी इन्सेफ्लाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो। बाल बालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने।
5: संचार उपग्रह बनेको चिनियर रकेट प्रक्षेपणको 85 सेकेन्डरी विस्फोट। अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष यान र चन्द्र अन्वेषण चिनको प्राथमिकतामा
6: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल्ड भोजनलाई पछि पहिरहेछौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्छ।

0: छट्टै माग्दै साजन लाग्यो जाँदै बाचा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने।
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण पनि गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम चिठी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति छिटो हुनुहुन्छ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98 50 17 979
3: र 01 592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन टिचेपाटी, काठमाडौँ।
1: यौनहिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका सदनहार।
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनिएको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
4: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
4: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाससम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
5: सूचना
1: यदि तपाईको दशमामा सुन्न सडक पोल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री कुनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9852555768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852527, सूचना अधिकारी 9852512226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: भाँगा देश विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेविका राईसँगै सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा 560 थान एलपी ग्यास सिलिण्डर भित्री चारमा देखिएको भाप हट्ने अपेक्षा। भारी बोक्ने क्रममा बिरामी परेका मंगल बहादुर तामाङको निधन, लुक्लामै दाह संस्कार। सोलुखुम्बुमा त्यही बहादुर कटुवाल हत्या प्रकरणमा अनुसन्धानका क्रममा थप 2 जना नियन्त्रणमा। सोलुखुम्बुमा 1 वर्षमा 83 विपदका घटना हुँदा 1,19,00,000 बढ़ेको क्षति। सोलुखुम्बुमा घण्टा कर्ण अर्थात गठे मंगल पर्व मनाइयो। सोलेरीमा हाट बजार भने किसानलाई ढुवानी र भण्डारणको शास्ति। आलू खेतीबाट सोचे जस्तो आमदानी नभएको गुनासो। सुनसरी र चिराग घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। प्रदेश सरकार गठनबारे ओली र दाहालको 5 बुधे निर्देशन। किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्बा निकालेको घटनाबारे संसदमा चर्चा। विश्वका महासागरहरूमा जुलाई महिनामा क्रेउती माने उच्च तापक्रम मापन। क्रिप्टो करेन्सीको भाव घट्दा ट्रम्पको मीडिया कम्पनीलाई 36 अर्ब 30 करोड़ रूपियाँ घाटा। र आईपीएल क्रिकेटर अभिषेक पोखरेललाई पक्राउ।
1: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले भण्डारण बनायो, मेरो पनि चुटी हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 79 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। स्थानीय खबर। सोलुखुम्बुमा केही समयदेखि चुलिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सम्बोधन गर्दै उदयपुरको कटारीबाट 560 थानभरि ग्यास सिलिण्डर भित्राइएको छ। बजारमा ग्यास नहुँदा उपभोक्ताहरूले शास्ति भोगिरहेको समयमा जिल्लाका विभिन्न 29 वटा पसल स्टोर तथा सप्लायर्सहरूका लागि ठूलो परिमाणमा ग्यास भित्राइएको हो। यसअघि बजारमा देखिएको ग्यास संकट सामने हुने र सर्वसाधारण उपभोक्ताले ठूलो राहत पाउने विश्वास लिएको छ। प्राप्त विवरण अनुसार भित्राइएको ग्यास मध्ये सबैभन्दा बढ़ी पवन स्टोर्सले 70 थान ग्यास सिलिण्डर प्राप्त गरेको छ। त्यसै गरी निरौला स्टोर्स र सौरभ स्टोर्स एण्ड सप्लायर्सले 60-60 थान ग्यास सिलिण्डर प्राप्त गरेका छन्। त्यसै गरी अमर गुड्स एन्टरप्राइजेस र जम्बला अदर एण्ड सप्लाइजले 25-25 थान ग्यास सिलिण्डर पाएका छन्। यसैबीच रोजिना अदर एण्ड सप्लाइज रचना स्टोर्स डीपीएस स्टेशनरी गेलमु किराना पसल प्रमोद किराना पसल पदम स्टोर एण्ड अदर सप्लाइज लक्ष्मी स्टोर्स एण्ड सप्लाइज सिफानी स्टोर एण्ड सप्लाइज चाँगिस्तान इन्टरप्राइजेस र शेर्पा स्टोर एण्ड सप्लाइज गरी 10 व्यवसायिक फर्महरूले 20-20 थानका दरले ग्यास सिलिण्डर प्राप्त गरेका छन्। त्यस्तै अम्बर स्टोर एण्ड सप्लाइज शिखर इन्टरप्राइजेस मनिष स्टोर्स विशाल एण्ड बिहान स्टोर सागर स्टोर एण्ड सप्लाइज अशोक स्टोर्स एण्ड सप्लाइज सुजता खुद्रा किराना पसल निश्चल स्टोर्स एण्ड सप्लाइज जनक स्टोर्स एण्ड सप्लाइज निमा स्टोर्स एण्ड सप्लाइज गरी 10 पसललाई 10-10 थानका दरले ग्यास वितरण गरिएको छ। बाँकी रहेका परिमाणबाट सुमित एण्ड थर्साङ स्टोर्स सूर्य किराना पसल मोहन स्टोर्स एण्ड सप्लाइज र इस्ता मोटर ग्यारेजले 5-5 थान ग्यास सिलिण्डर प्राप्त गरेका छन्। विभिन्न पसल तथा सप्लाइजहरू मार्फत ग्यासको सहज उपलब्धता भएसँगै उपभोक्ताको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
4: उच्च हिमाली क्षेत्रमा भारी बोक्ने क्रममा गम्भीर बिरामी परेका थुलुङ दुकुसी गाउँपालिका वार्ड नम्बर 7 मंगल बहादुर तमाङको उपचारका क्रममा निधन भएको छ। व्यापारी टंक कालीकोटेले को भारी बोकेर थामेतर्फ जाने क्रममा बाटोमै बिरामी परेका तमाङलाई उद्धार गरी सुरुमा नाम्ची ल्याएको थियो। नाम्चीमा उपचार सम्भव नभएपछि नेपाल प्रहरी नेपाल सेना र नगर प्रहरीको संयुक्त टोलीले बोकेर उहाँलाई लुग्ला स्थित पसाङ लामु निकोल अस्पताल पुर्याएको थियो। अस्पतालमा परीक्षणका क्रममा आन्द्रा फुटेको आशंका गरेपछि चिकित्सकहरूले थप उपचारका लागि काठमाडौँ लैजान सिफारिश गरेका थिए। काठमाडौँ पठाउनका लागि हेलिकप्टरको टिकट समेत काटिसकिएको भए तापनि काठमाडौँ रिफर गरी लैजान नपाउँदै उपचारकै क्रममा 24 गते लुग्ला अस्पतालमै उहाँको निधन भएको लुग्लाका वडा सदस्य टंक बहादुर राईले जानकारी दिनुभएको छ। वडा सदस्य राईका अनुसार मृतक तमाङका दुई श्रीमती रहेका थिए। जेठी श्रीमतीतर्फ कुनै सन्तान नभएको र कान्छी श्रीमतीतर्फ एक बच्चा भए तापनि कान्छी अर्कैसँग गइसकेकी थिइन्। उहाँको निधनपछि दाजुभाइ तथा आफन्तहरू लुक्ला पुगिसकेका छन्। तमाङको दाह संस्कार लुक्लामै गर्ने तयारी गरिएको छ भने त्यसका लागि कान्छी श्रीमती पट्टिका माइती पक्षलाई पनि लुक्लामै बोलाएको छ।
0: सोलू खुम्बुको सोलू दुखुण्ड नगरपालिका 11 गन्छे डाँडामा भएको 46 वर्षीय टोल बहादुर कटुवालको विभत्स हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुईजनालाई नियन्त्रणमा लिएको छ। सूक्ष्म अनुसन्धान गरिरहेका प्रहरी टोलीले 25 गते 17 वर्षीय बालक र सोलु दुतकुण्ड नगरपालिका 11 तिनला निवासी 21 वर्षीय विनोद खड्कालाई शंकास्पद व्यक्तिको रूपमा पक्राउ गरेको हो। यसअघि प्रहरीले हत्याकै आरोपमा सोही स्थानका 19 वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई पक्राउ गरिसकेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा नदीदा सेवनपछि उत्पन्न विवाद र रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरी कछुवालको हत्या गरेको स्वीकार गरिसकेका छन्। गत 23 गते बिहान अन्दाजी 7:30 बजे कटुवालमाथि भारीले हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन र हत्याको थप मुख्य कारण के हो भन्ने विषयमा पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखेर विशेष सोधपूछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
4: सोलुखुम्बुमा एक वर्षको अवधिमा 83 विपदका घटनाहरू भएका छन्। आर्थिक वर्ष 2082-83 घटेका यी 83 विपदका घटनाबाट कुल 1,19,72,000 रूपियाँको आर्थिक क्षति भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उक्त अवधिमा विपदका कारण एकजनाको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि वर्षभरिमा कुल 253 जना प्रहरी सशक्त परिचालन गरिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। विपदका घटना मध्ये सबैभन्दा धेरै बाढ़ी पहिरोका 30 घटना दर्ता भएका छन् भने जसबाट 34,000 रूपियाँको क्षति हुँदा 85 जना प्रहरी खटाएको थियो। यस्तै आर्थिक क्षतिको हिसाबले आगलागीबाट घटना सबैभन्दा बढ़ी विनाशकारी बनेका छन्। वर्षभरिमा 25 आगलागीका घटना हुँदा एकजना घाइते भएका थिए भने 79,26,000 रूपियाँ बराबरको भौतिक क्षति भएको हो। आगलागी नियन्त्रण तथा उद्धारका लागि 92 प्रहरी परिचालन गरिएका छन्। यसै गरी 10 हावाहुरीका घटनाबाट 45,000 रूपियाँ क्षति हुँदा 35 प्रहरी र 4 चट्याङका घटनाबाट 1,95,000 रूपियाँ क्षति हुँदा 9 प्रहरी खटाएको थियो। जंगली जनावरको आक्रमणका 4 घटनामा र 4 घाइते भएका छन् भने जहाँ 12 प्रहरी परिचालन गरिएको थियो। अन्य विविध 10 विपदका घटनामा 8 घाइते र 1,000 रूपियाँ बराबरको क्षति भएको छ भने जसमा 20 प्रहरी खटिएका थिए।
0: सोलु खुम्बुको मुख्य व्यापारिक केन्द्र सल्लेरीमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा आलु बेच्न आउने स्थानीय किसान तथा व्यापारीहरूले उत्पादनदेखि बजारसम्म पुर्याउँदा अनेकौं सास्ती खेप्नु परेको गुनासो गरेका छन्। ओडा तथा नगरपालिकाबाट आवश्यक मल र बिउको सहयोग नपाउनुका साथै भण्डारण र ढुवानीको ठूलो समस्याले गर्दा आलु खेतीबाट सोचे जस्तो आमदानी हुन छाडेको उनीहरूको भनाई रहेको छ। स्थानीय किसानहरूका अनुसार गाउँमा उत्पादन भएको आलुले मात्र बजारको माग धान्न र पर्याप्त आमदानी दिन छाडेको छ। एकातिर समयमा मल र राम्रो बिउको अभाव छ भने अर्कोतिर उत्पादन भएको आलु घर वा गोदाममा राख्दा किरा लागेर कुहिने ठूलो समस्या छ। भण्डारणमा किरा लागेपछि बिउसम्म जोगाउन मुस्किल हुने भएकाले बिग्रनु अघि नै हतार हतार हाट बजारमा ल्याएर सस्तो मूल्यमै भए पनि आलु बेच्नुपर्ने बाध्यता रहेको तिनलाकी आलु व्यापारी कुमारी कार्की बताउनुहुन्छ। सल्लेरी हाट बजारमा व्यापारीहरूले आलुको आकार अनुसार सानो आलु प्रति किलो 150 रूपियाँ र अलि ठूलो आलु 200 रूपियाँसम्म बिक्री गर्दै आएका छन्। तर हाट बजारसम्म आलु ल्याउन लाग्ने अत्याधिक ढुवानी खर्चले किसानलाई ठूलो आर्थिक बोझ थपेको छ। गाउँबाट सल्लेरीसम्म आलु बोकेर ल्याउँदा गाड़ी भाडामै 12-13 सय रूपियाँसम्म खर्च हुने गरेकाले किसानहरू मारमा परेका छन्। दिनभर हाट बजारमा बसेर आलु बिक्री गरे पनि त्यसबाट आएको रकम गाड़ी भाड़ा तिर्न बजारमा खाजा खान पुरानो ऋण वा उधारो चुक्ता गर्न र घरका लागि नुन तेल किन्न नै सिद्धिने गरेको किसानहरूको दुखेसो रहेको छ। घर फर्किने बेला हातमा सोचे जस्तो बचत नहुने भएकाले आलु खेतीबाट जीवनस्तर उकास्न कठिन भइरहेको स्थानीय बताउँछन्। सोलुखुम्बुका किसानहरूलाई आलु खेतीमा आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि स्थानीय सरकारले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था अनुदानमा मल बिउ वितरण र ढुवानीमा सहजता मिलाइदिनुपर्ने किसानहरूको माग रहेको छ। जिल्लाको खुम्बु पासुङ लामो गाउँपालिका सोलु दुत्कुण्ड नगरपालिका लिखुपिके गाउँपालिका थुलुङ दुत्कौशी गाउँपालिकाको अधिकांश क्षेत्रमा आलु खेती हुँदै आएको छ।
4: सदरमुकाम सल्लेरीमा नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मंगलबार गठेन मंगल पर्व मनाएका छन्। गठे मंगललाई घटना कर्ण पर्व पनि भनिन्छ। यसलाई भूत लगाउने पर्वको रूपमा पनि चिनिन्छ। यो पर्वसँगै लाखे जात्रा प्रारम्भ हुने गरेको छ। सांस्कृतिक परम्परा अनुसार नेवार समुदायको बसोबास रहेको हरेक क्षेत्रमा यो पर्व मनाउने गरेको छ। यस पर्वमा गठे मंगल नाम गरेको नरभक्षी राक्षसले मारेको सम्झनासो बिहानै हरियो नरकट निगादो अथवा गहुको छवाली मिसाएर 3 राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभाइने चलन रहेको जनाएको छ। दोबाटो र चौबाटोमा बिम्बल राखिने गठे मंगल बेलुकी सेलाउने परम्परा रहेको छ। आज बिहानी लाखे जात्रामा प्रयोग गरिने ढोलक मखुण्डो चम्मर लगायत सामग्रीहरूको पूजा गरी पर्वको शुरू गरेको छ। गठे मंगल पर्वसँगै आजबाट हिले जात्रा लाखे जात्रा पनि शुभारम्भ भएको छ। लाखे पर्वका अवसरमा 1 महिनासम्म गाई जात्रा रूपाई जात्रा कृष्ण जन्माष्टमी जात्रा लगायत विभिन्न जात्रा देखाउने चलन रहेको छ।
0: यस वर्ष लामो खडेरीका कारण ओखर ढुङ्गामा धान रोपाई प्रभावित बनेको छ। कृषि ज्ञान केन्द्र ओखर ढुङ्गाको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म 96.84% मात्रै धान रोपाई सम्पन्न भएको हो। गत वर्ष भने यही अवधिसम्म जिल्लाभर धान रोपाई 100% सम्पन्न भइसकेको थियो। जिल्लामा धान खेती हुने कुल 3803 हेक्टर क्षेत्रफल मध्ये हालसम्म करिब 3683 हेक्टरमा मात्र रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र ओखल ढुंगाले जनाएको छ। असारदेखि परेको खडेरीका कारण पर्याप्त पानी नहुँदा सबै क्षेत्रमा समयमै रोपाई गर्न नसकिएको कृषि ज्ञान केन्द्र ओखल ढुंगाका सूचना अधिकारी इन्द्र कुमार राईले बताउनु भएको छ। अहिले पनि केही स्थानका किसानले रोपाईलाई निरन्तरता दिइरहेका छन्। राईका अनुसार धेरै किसानले तयार पारेको धानको बेर्ना करिब 2 महिना पुरानो भइसकेको छ। ढिलो गरी छिपिएको बेर्ना रोप्नु पर्दा धानको उत्पादनमा असर पर्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ। ढिलो रोपाई हुनुका साथै रोपिसकिएको खेतमा समेत पर्याप्त सिंचाई हुन नसकेको कृषि ज्ञान केन्द्र ओखल ढुंगाले जनाएको छ।
4: कोशी प्रदेश सरकारमा कसको नेतृत्वमा सहभागी हुने भन्ने विषयले नेपाली कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएको छ। सरकारको नेतृत्व गर्ने विषयमा विवाद हुँदा नेकपालाई मन्त्री छान्न सकस देखेको छ। पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा जानका लागि पूर्व सभामुख तथा मन्त्री बाबुराम गौतम, पूर्व मन्त्री दुर्गाप्रसाद चापागाई र पूर्व मन्त्री जीवन आचार्यले इच्छा जाहेर गरेका छन्। उनीहरू 3 जनालाई पार्टीको तर्फबाट नेतृत्व गरेर जाने दावी पेश गरेपछि कसको नेतृत्वमा सरकार जाने भन्ने विषयमा नेकपामा पेचिलो बनेको छ। 3 जनाले सरकारमा जानका लागि तीव्र लबिङ गरिरहेका छन्। पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जान चाहने गौतम पूर्व सभामुख हुन्। 2080 साल साउनमा कांग्रेस नेकपाको सरकार गठनका बेला बहुमत नपुग्ने भएपछि उहाँले सभामुखबाट राजीनामा गराएको थियो। सभामुखबाट राजीनामा गरेर उहाँ उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए। तर थापा नेतृत्वको सरकारलाई सर्वोच्चले बदर गरेपछि उहाँ पनि मन्त्रीबाट हटेका थिए। उहाँले पार्टीको निर्देशनमा सभामुख पद त्यागेको भन्दै मन्त्री हुनु पाउनुपर्ने माग राख्दै आउनुभएको छ। पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेर जाने दावी पेश गरेका दुर्गाप्रसाद चापागाई र यसअघि भौतिक पूर्वाधार मन्त्री भएका थिए। उहाँ पूर्व अर्थमन्त्री वर्षमान पुनको सचिवालयमा बसेर समेत काम गरेका हुन्। उहाँलाई कोशीमा तत्कालीन नेकपा माओवादी केन्द्रमा फरक समूहको नेतृत्व गर्ने नेताको रूपमा चिनिन्छन्। उहाँले पनि पार्टीभित्र मन्त्री पाउनु पर्ने दावी गरेको स्रोतको भनाई रहेको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेर काम अगाडि बढ़िरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा चलेर नष्ट भएका सरकारी स्रोतबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले 2082 साल भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध DPA तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। जलेर नष्ट भएका अभिलेखको पुनर्स्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी उत्खनन रुजु तथा प्रमाणीकरण गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी स्रोतता चलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी गराएको पनि अर्थमन्त्रीले बताउनुभयो। जलेर नष्ट भएका अभिलेख पुनर्स्थापनाका क्रममा अनियमितता वा दुरूपयोगको आशंका उत्पन्न हुन सक्ने भएकाले सार्वजनिक लेखा समितिले निगरानी तथा अनुगमन गर्न सक्ने उहाँको भनाई रहेको छ।
4: सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यही साउन 10 गते बेलुका सुनसरीको दिवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको झडप साथमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारका क्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउने खारुगती सिराको गोल बजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको हो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने कर माछुले दिने भएको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्यावृद्धि कर भ्याट पूर्ण रूपमा छुटे दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। यसै गरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दाहालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गरी निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा 17 वर्षीय किशोरीलाई आर्थिक प्रलोभन भन्ना पारेर वहाँको डिम्ब निकालिएको गम्भीर घटनाबारे चर्चा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद स्मृति सेन्चुरीले यो संवेदनशील घटनाबारे सदनको ध्यानकर्षण गराउनुभयो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते ती किशोरीलाई 30,000 रूपियाँको प्रलोभन देखाइ राधिका गोतामे प्राचीन अधिकारी र डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गराएका थिए। बालिकाको महिनावारी चक्रो ट्र्याक गरी 10 दिनसम्म हार्मोन इन्जेक्सन दिएर डिम्ब निकालिएको थियो। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोश हुने, पेट र कम्बर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। परीक्षणका क्रममा चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसार प्रसार ऐन अन्तर्गत उद्योगी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र उनीहरूले पीड़ितलाई धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा कारवाही र पीड़ितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ।
4: प्रदेश सरकार पुनर्गठनमा ढिलाइ भएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारलाई पूर्णता दिन 5 बुधी सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले लिखित निर्देशन जारी गरी सरकार र मन्त्रालय बाँडफाँडको आधार मन्त्रालयको छनौट गर्ने क्रम संहिता प्रवर्धन प्रदेशमा राजनीतिक स्थिरता र यी काम गर्न आपसी समझदारी गर्न निर्देशन दिएका छन्। दलको सीट संख्याका आधारमा सरकार गठनको मुख्य आधार मानेको छ। त्यस्तै प्रदेश सदस्यहरूको संख्याको आधारमा मन्त्रालय पाउने र मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई सन्तुलनमा पनि गणना गरिने निर्देशनमा उल्लेख गरिएको छ। त्यस्तै मन्त्रालयको विभाजन गर्दा मन्त्रालय बाँडफाँड गर्दा पाले पालो प्राथमिकतामा दिइने पहिलो मन्त्रालय मुख्यमन्त्री नभएको दलले लिने, दोस्रो मुख्यमन्त्री भएको दलले लिने र अरू मन्त्रालय क्रमसँगै पाले पालो लिने सहमति भएको छ। दुई दल बहुमत नपुग्दा तेस्रो दललाई सहमतिमा लिएर मन्त्रालय दिने निर्देशन ओली र दाहालले गरेका छन्।
0: विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री अक्षांशको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023 कायम भएको 20 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको हो। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख राखिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै थियो। यसै बीच पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जून र जुलाई महिनाको अनुभव गरेको छ।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले गएको अप्रेलदेखि जून महिनाको अवधिमा 23 करोड़ 80 लाख डलर अर्थात 36 अर्ब 30 करोड़ रूपियाँ घाटा भएको जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलको मातृ कम्पनी ट्रम्प मीडिया एण्ड टेक्नोलोजी ग्रुप कर्पोरेशनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा यो घाटा बेहोरेको हो। यस अवधिमा कम्पनीले क्रिप्टो करेन्सी लगायतका संचारसँग सम्बन्ध नभएको विभिन्न क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको थियो। कम्पनीको अनुसार आफ्नो स्वामित्वमा रहेको क्रिप्टो करेन्सीको मूल्यमा आएको ठूलो गिरावटका कारण घाटा बढ़ेको हो। यो घाटा गएको वर्षको अवधिको तुलनामा 10 गुणा भन्दा धेरै हो। यद्यपि दोस्रो त्रैमासमा कम्पनीको आमदानी 17 लाख डलर पुगेको छ, यो गएको वर्षको यही अवधिको तुलनामा 89% धेरै हो।
0: इण्डियन प्रिमियर लीग आईपीएलमा दिल्ली क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पौडेल बलात्कारको आरोपमा पक्राउ पर्नु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षीय क्रिकेटर पौडेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जुन महिनाको 23 तारीकमा मोगरा प्रहरी चौकी पौडेल विरूद्ध उजुरी दर्ता गराएकी थिइन। पोखरेल भने यो आरोपलाई अस्वीकार गरेका छन्। पौडेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाड़ीहरूमध्ये एक हुन्। उनी हुगलीको चन्दनगरका बासिन्दा हुन्। अभिषेक पौडेल सन् 2023 देखि आईपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आईपीएलमा 35 खेल खेलेर 25.63 को औसतमा 779 रन बनाएका छन्।
4: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सोलो खुम्बुमा 560 थान एलपी ग्यास सिलिण्डर भित्रियो। बजारमा देखिएको अभाव हट्ने अपेक्षा। भारी बोक्ने क्रममा बिरामी परेका मंगल बहादुर तामाङको निधन। लुक्लामै दाह संस्कार।
4: सोलो खुम्बुमा तोई बहादुर कटियाल हत्या प्रकरण। अनुसन्धानका क्रममा थप 2 जना नियन्त्रणमा। सोलो खुम्बुमा 1 वर्षमा 83 विपत्का घटना हुँदा 1 करोड़ 19 लाख बढ़ेको क्षति।
0: सोलो खुम्बुमा घण्टा अर्थात गठे मंगल पर्व मनाइयो। सोलेरीमा हाट बजार भने किसानलाई ढुवानी र भण्डारणको शास्ति। आलु खेतीबाट सोचे जस्तो आमदानी नभएको गुनासो।
4: सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। 17 वर्षीय किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्बा निकालेको घटनाबारे संसदमा चर्चा।
0: विश्वका महासागरहरूमा जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रममा पनि क्रिप्टो करेन्सीको भाव घट्दा ट्रम्पको मीडिया कम्पनीलाई 36 अर्ब 30 करोड़ रूपैयाँको घाटा।
4: र आईपीएल क्रिकेटर अभिषेक पौडेल पक्राउ।
0: साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला।
4: नमस्कार।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सवारी साधनको इन्धन र तेजी श्रृंखलाले सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री।

0: next to your heart. Zulu FM 101.2 MHz.
1: सीआईएमको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब सीआईएम च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी रसिरहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग। सरकारी अभिलेख डिजिटल बनाउन सरकारको प्राथमिकता। ग्यास र मल अभावबारे संसदमा सांसदहरूको भने सरकारसँग प्रश्नै प्रश्न।
2: सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन, यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ।
1: माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारको पहल। यातायात सेवामा नयाँ अनलाइन प्रणाली लागू। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
3: मुख्यमन्त्री दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ पनि सहकार्य गर्ने, अर्को दलले गर्ने, त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालय बाँडफाँड गर्ने भन्ने चाहिँ।
1: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति। बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने। लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। खोजी कार्य जारी।
4: नदीमा पनि फेरि लगाएर पनि भाषा लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
1: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनौट। वेस्ट इण्डिजले छनौट खेल्नुपर्ने।
0: हजारौं रेडियोकर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाई राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु। अब खबर सन्तोषी रावलबाट। सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। राष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गरे। अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा बंगालको संयोजकको रूपमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने आजका मुख्य निर्णयहरू यी रहेका छन्।
1: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सब वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छुट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि गरेको छ। यसै गरी एनसीएलको शेयर खरिद बिक्री बारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। नेपाली कांग्रेसकी संसदको दिवानगंज कप्तान गांग घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र उच्च स्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले घटनाका पीड़ितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाएका छन्। घटनामा निर्दोष नागरिकको मृत्यु, निजी सम्पत्तिमा आगजनी र तोड़फोड़बाट ठूलो क्षति भएको भन्दै कांग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन सम्झौता कार्यान्वयनको माग गर्दै 12 दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
6: सुनसरीको देवानगंज, प्रशान्तगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुःखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कांग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरीलाई हेर्न सजिलोस्, सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
1: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 3 बुधे सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा 5 बुधे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि त्यस्तो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएमसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जोशी,
7: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो। खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा। अब अर्को चाहिँ त्यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयता र सबलीकरणका सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रुपए पनि सहकार्य गर्ने अर्को दलले गर्ने त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ
1: अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो। नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ।
8: कुराहरू आइसकेका छन् त्यसलाई उत्खनन गर्ने रुजो गर्ने त्योबाट चाहिँ भेरिफाई गर्ने सो प्राइमरी डेटा

0: ठाउँमा स्पट चेक पनि गर्न सकियो, त्यसलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो मलाई लाग्छ।
1: अर्थमन्त्री बग्लेले सरकारी अभिलेख चलेर नष्ट हुँदा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो। यता सांसदहरूले भने बजारमा ग्यासको अभाव बढ़ेर उपभोक्ता घण्टौं लाइनमा बस्नु परेपछि सरकारको ध्यान आकर्षण गराएका छन्। सत्तारूढ़ रासुपाका सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। सांसद कुसुम महर्जनले ग्यास कम्पनीका डिपोमा रहेको मौजात र वितरणको विवरण सार्वजनिक गर्न माग गर्नुभयो। राष्ट्रपति सांसद अफसना बानुले भने ग्यासको माग अचानक बढ़दा पनि बजारमा दबाव परेको बताउँदै प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो। कंग्रेसकी सांसद गीता गुरूङले सरकार ग्यास प्राप्त रहेको दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो। राप्रपाकी सांसद खुशबू ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली सुधार गरेर समस्या समाधान गर्नुपर्ने बताउनु

0: नै समस्या हो भने त्यसको जिम्मेवार को हो।
1: रौतहट को देवानी गुनाही नगरपालिक दुई स्थित लाल बकैया नदी में नुहाने क्रम में बेपत्ता भएका तीन बाल बालिका अझै बेपत्ता अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब दुई बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब दस वर्षका मोहम्मद रन्तुल्लाह रौशन खातुन र सबनाम खातुन रहेको एउटा अध्यक्ष अतिकुल रहमानले सीआईएमसँग बताउनुभयो।
2: खर काट्नको लागि बच्चा दस एघार वर्षतिर एउटा केटी एउटा केटा तिनजना एकाएक त्यहाँ पानी आयो हजायो अधिकारी त भइरहेको छ। अहिले डेङ्गी भएको डेङ्गी पनि आयो त्यहाँ नदीमा पनि के अरे लगाएर पनि भाषा लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
1: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव दुर्ग कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ। गई राती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई तीन विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ तर ती खेलहरू जिते पनि वरियताको शीर्ष आठमा उक्लिने सम्भावना छैन।
3: धानमा मल हाल्ने बेला सरहेका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै
4: अगर यहाँ नीति अपने के नेपाल में खाद चाहिए इंडिया नहीं आ रही नीति नीति अब यहाँ पांच बड़ा काम है एक बड़ा से न पुगते तो वो किसान मजबूर है वहां जाना पड़ता है इंडिया में।
3: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री। रिपोर्ट सँगै डेढ़ महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा कुराकानी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयम बाँध्न अदृष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले दिखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आयरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा संचालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिकोत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलीमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
2: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्याप छ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सधैँको कविलासी नगरपालिका 7 सिरसियाका ब्रह्मदेव यादव
3: नमिली चाहिँ खाद त कति कति होइन अब आशा कमी चाहिँ बिहान नअलि त कति कति किसान त कति पर्यो।
4: डिलरले के भन्छ?
3: डिलर कहिले आइ
2: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र यूरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका 1 ढेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रूपियाँमा यूरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
5: इन्डियामा गएर ल्याए 350 बोरा होइन आएपछि अनि त्यहाँबाट ल्याउनु पनि एकदम झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसान को माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट 4 चोटिमा।
2: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कडाई गरेको बताउनुभयो।
3: इन्डिया त अब पहिले मिलित रहे कडाई कदले चल्दै मतलब बडा दिक्कत इन्डिया इन्डियावाला छोडियो दै चाहिँ आए नेपालको 17 सिनियरले चाहिँ जनता त गाउँ जन्मै भएन। हम सरकारको कति कहो सरकार त जनता बनाइले त हामीले काला त कति हो त्यो सरकार छैन।
2: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
3: खाद लिखे नेपाल आउँदाखेरि राजस्थानले जुन घुम्न आउँथ्यो एकछिन थियो पकडिन 35 दिन पाउनु भ्याक्सिन दिनुहुन्थ्यो त्यो सहयोग गर्थ्यो महिना दिन तारिक दिन्थे। अगर यहाँ मिल्थ्यो अपने कि नेपालमा खास छ इन्डिया पुग्नुहाल्नु मिल्थ्यो। अब यहाँ 5 बोरा काम एक बोरा छ त नपुग्थे ऊ किसान मजबुर उहाँ जान पर्छ इन्डिया।
2: हिजो आज मल वितरण गर्ने सहकारी संस्था डिलर र ओडा कार्यालय परिसरमा किसानको ठिक नसक्नु भिड लाग्ने गरेको छ। हरिपुरी नगरपालिका 2 वडा अध्यक्ष निल विक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
6: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ गरेको।
2: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
7: पालिकामा चुटिनु भयो त्यो सम्बन्धी डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तर तोकेको किसानहरूले बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने आवश्यकताहरूको लागि आफूले कार्यवाही गर्ने अनि कारणका आज्ञाबाट हुने कार्यवाहीको लागि सिफारिस गर्छ।
2: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढ़ेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विस्तृत श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिसामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चाबही बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
9: जापानिज इन्सेफ्लाइटिसबाट बस्न के गर्ने यसबाट बस्नका लागि उत्तम उपाय के हुन् नमस्कार म सन्तोष गङ्गा मध्य बर्खाको समयमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पनि बढ्दो छ पछिल्लो डेढ़ महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ यस्तो अवस्थामा कसरी बस्ने यसबाट बस्ने उत्तम उपाय के होला आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं
10: के बसेता फेरि जापानिज इन्सेफ्लाइटिसको चाहिँ संक्रमणको कारण मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै गएको देखिन्छ र अहिले सम्भवत यस्तो होला मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ ड्युटीमा यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भन्नु होला भनेर आइरहेको
11: खोप लगाउने ठाउँ पनि थाहा होइन
10: थाहा नभएको हुनाले सायद त्यो कारण एउटा होला त्यो प्रश्न देखिन्छ तर त्यो बाहेक पनि सम्भवत धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भन्नु पनि अब एउटा जुन मैले भनिहालेँ सानो 2 वर्षको जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुनेको अवस्था पनि थिएन केही वर्षसम्म त्यो भएको हुनाले पनि कति यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लगाउनु भएको छैन उहाँहरूले त कहाँ लगाउने भन्ने प्रश्न त स्वाभाविक हो त्यो प्रश्न गरिरहनु भएको म देख्छु र त्यसको लागि चाहिँ सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो
11: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला हुन्छ कि हुँदैन
10: ठिक भन्नुभयो वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ जस्तै भनौँ 5 वर्षको भित्रमा त लगाइरहन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ किन भन्दाखेरि त्यसको बुस्टर लगाउनु पर्ने भयो त्यो अनुसार हामीले तयारी पनि गर्नु पर्यो खोप नलाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन् अझ भन्नुपर्दा अझ प्रश्न भन्नुपर्दा कुनै उनीहरूलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलाएकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ
11: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुनु हो
10: त्यो चाहिँ सम्भावना बढी छ मैले

0: 먹는 선물과 다른 거를
1: 아빠를 가면 얼굴이 좀
0: 문서방 펀치 대가는 멤버는 펀치 빠르고 아빠 술 빠르고 다음 어서 그 순간에 멋있는 거죠 와 크리스라고 문서방이 아마 아무튼 저기 오는 거 봐요
1: 데일리 판에 람쿠티가 가는 데 맞죠 유자미스 엔지파이티스는 람쿠티가 가는 데 맞는 이두이로 맞다라 쓰게 서비는 거죠
0: यो दुईमा के भिन्नता छ दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
1: जहाँ
0: 30% आरआईमा र बाँचेछ भने पनि त्यो बाँचेर मतलब भन्ने 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन त्यो चाहिँ नसासँग सम्बन्धित भयो त्यो सबैभन्दा खराब देख्छु मैले तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने एकदमै जिउ दुख्ने अब खानु मन नलाग्ने भनेर आर्थिक चिन्ता यति लथालिङ हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु कि आओ झन् जस्तो चाहिँ बनाउँछ तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापान सेन्सेन्स भन्दा फरक छ अर्को फरक भनेको चाहिँ दिल्लीको अहिलेसम्म बजारमा सहज छैन त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ औषधि त डुबेको छैन त्यो लक्षणमा अभिवृद्धि हुन्छ उपचार कोभिडलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजले नियन्त्रण प्राप्त गर्न सक्छौँ तर दिल्लीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन हामीले लामखुट्टेमा पनि विशेष ध्यान दिनु पर्यो त्यसको नियन्त्रण गर्नु पर्यो त्यसको फरक भनेको लामखुट्टेको प्रजाति फरक छ लामखुट्टे लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गी फैलाउने जुन चाहिँ किङ्ग्स जातको लामखुट्टे हो यो दुईवटा सन्तति प्रजातिको फरक छ लामखुट्टे सामान्यतः चिन्न चाहिँ लामखुट्टे नै हो होइन सबैले झलकै अगाडि रहेछ तर डेङ्गीको सारकति अलिकति छुट्टै त्यसको न्यूनता छ त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिर्बिरो कलरको हुन्छ अर्को चाहिँ अब तपाईँहरूले देखेको लामखुट्टे अब लाल लामखुट्टा भए पनि भयो त्यसको ट्याक्कै यही भनेर छुट्टाउन अलिक गाह्रो छ त्यो साथको तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामी विगतमा पनि यसको पार सिकिसकेको छ र नियन्त्रण गर्ने हामीसँग आधार छ होइन त्यस्तै अब डेङ्गीमा चाहिँ दुःख एकदमै मिल्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन यसरी बुझ्नु 250 जनामा 1 जनालाई कडा हुन्छ
1: अन्तिममा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्नको लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ छोटो महिनाको सन्देश के छ
0: सबैभन्दा राम्रो पहिलो कुरो त लामखुट्टे नटोकोस् भनेरलाई अब हाम्रो सबैभागि लुगा लगाएर काम गर्नुहोस् तपाईँहरू खेतीपाती वा कतै नजिक छ भने पहिलो कुरा दोस्रो कुरा त खोप्ने हो किनभने खोप्ने नै बचाउँछ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ म अन्तिम विकल्प पनि भन्छु खोप्ने हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
3: सुनसरी र सिराहा घटनामा परे मृत्यु भएका चारजनालाई शहीद घोषणा गरिएको छ घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन् माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितानलाई धन्यवाद भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्रि

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: देशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यानपावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्रमा नयाँ समस्या निम्तिएको छ। विभागले इन्धनको मूल्यवृद्धि र मध्य पूर्वको युद्धको बेला भारतीय विमानस्थलबाट श्रमिक पठाएका 598 म्यानपावर कम्पनी मध्ये केहीलाई जरिवाना र सचेत गराएको थियो। त्यसपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले यो कार्यवाही फिर्ता गर्न भन्दै 15 दिने अल्टिमेटम दिएको थियो। यसबीचमा सरकारले माग अनुसार कार्यवाही फिर्ता नलिएको भन्दै संघले साउन 22 गतेदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने काम नै स्थगित गर्ने घोषणा गर्यो। संघले वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण हुने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, गन्तव्य देशतर्फको हवाई भाड़ा घटाउनुपर्ने र कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका 15 बुँदे माग अघि सारेको छ। यसैगरी हाललाई नयाँ म्यानपावर इजाजत पत्र दिन रोक्ने र भविष्यमा हरेक 5 वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ। संघले वर्तमान अवस्थालाई शून्य समय भन्दै नीतिगत सुधार नरोकिएसम्म श्रमिक पठाउने काम नरोकिने र सुधारपछि मात्र पुनः काममा फर्किने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्ब सम्बोधन गर्न मन्त्रालयले आग्रह गरेको छ। यता विभागले अनुमति नलिए भारतबाट उडान गरेका 39 म्यानपावर कम्पनीलाई थप जरिवाना गरेको र हवाई टिकट विवरण नबुझाएका थप कम्पनीलाई स्पष्टीकरण माग गरेको देखिन्छ, जसले कार्यवाही रोकिनुको सट्टा अझ बढ़दै गएको संकेत गर्छ। श्रम मन्त्री रामजी यादवले भने वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधार कार्यक्रम अघि बढ़ाइरहेको बताउँदै आउनुभएको छ, तर व्यवसायीले मानेका छैनन्। यसरी सरकार र व्यवसाय पक्ष दुवैले आफ्नै तर्क अघि सारेको यो विभागले वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका युवा, पहिले नै ऋण वा जग्गा बेचेर पैसा तिरिसकेका श्रमिक तथा देशको रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। आजको देश परदेशमा हामी सरकार र म्यानपावर कम्पनी बीचको विवादको कारण व्यवसायका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिग बहादुर खत्रीसँग कुराकानी गर्छौं। पहिले सरकार र म्यानपावर व्यवसाय बीच पछिल्लो समय देखिएको विवाद र त्यसको कारणबाट कुराकानी शुरू गरौं।
4: हामीले हिजो के बुझ्थ्यौं भनेदेखि राज्य अस्थिर भयो भनेदेखि चाहिँ यस्ता खालका विषयले प्रशय पाउँछन्, स्वर्ग लाउँछन् भन्ने पनि लाग्थ्यो। र खास चाहिँ के हो त भन्दा अस्थिर हुँदाखेरि नै सबैभन्दा बढ़ी एकाधिकार जन्ने विषयहरूले प्रवेश पाउने हुन्। तर अहिले त सरकार स्थिर छ, सरकार स्थिर भएको कारणले चुनाव अपेक्षा पनि बढ़ी छन् र वैदेशिक रोजगार व्यवसायले पनि लामो समयदेखि चलाएको जुन बहस छ, पेशागत सम्मानको बहस, त्यो पेशागत सम्मानको बहसका निम्ति हामीले चाहिँ नि जुन आवाजहरू उठाउँदै आएका हौं, ती आवाज उठाउने कुरामा अब स्थिर सरकार भएको कारणले सम्भवतः यो बहसले चाहिँ स्थान पाउँछ भन्ने बाटोमा हामी थियौं। तर अब कतिपय अवस्थामा चाहिँ अहिले कस्तो छ भन्दाखेरि विषय सुनिएको पनि छ सुन्न चाहिँ, तर यही बेला विभिन्न श्रमिक लक्षित, श्रमिकलाई आर्थिक भार पार्ने खालका विषयहरू प्रवेश गर्दै गर्दाखेरि चाहिँ बडा गम्भीर चिन्ता पनि व्यक्त गर्ने बेला देखिएको छ। हरेक हिसाबले चाहिँ व्यक्तिहरूले सबैभन्दा बढी सेवाग्राहीको भीड़ लाग्ने ठाउँमा, सबैभन्दा बढी सेवाग्राहीले सेवा लिने ठाउँमा चाहिँ कसरी त्यहाँ त्यसैलाई चाहिँ एउटा चन्दुलमा पारेर पैसा कमाउन सकिन्छ भन्ने बाटो अवलम्बन गर्दा चाहिँ अलिकति चिन्ताको विषय यहाँ देखिन्छ। अब सम्बन्धमा मुलुकहरूमा भएका केही स्वार्थ समूहले तत्कालीन त्यहाँका शक्ति केन्द्रलाई चाहिँ प्रभावमा पारेर यहाँ नेपालमा पनि यहाँको शक्ति केन्द्रलाई प्रभावमा पारेर यस्ता खालका एकाधिकारजन्य विषयले प्रवेश पाएको छ सधैँभरि। र श्रमिक लक्षित एकाधिकारहरू हुनुहुँदैन भन्ने नै विषय हो यहाँले अघि जुन कुरा उठाउनुभयो यो साउदी अरेबिया जाने श्रमिकको विषयलाई लिएर यस्ता धेरै कुराहरू छन्। अहिले मलेसियाकै पनि चाहिँ मलेसियाकै पनि सम्पूर्ण श्रम आप्रवासन प्रक्रियालाई नै एकाधिकार गर्ने भन्ने विषयहरू पनि आइरहेका छन् र हामीले त सरकारलाई अहिले नयाँ सरकार अब नयाँ सरकारको नेतृत्व गरिरहनुभएका चाहिँ मान्यजीवहरू पनि नयाँ भएको कारणले कतिपय यी पहिल्यैदेखि चाहिँ पलाठी मारेको भन्छौँ हामी शुद्ध नेपाली शब्दमा पलाठी मारेको जरा गाडेर बसेका चिजहरू यसको चाहिँ पुनः अध्ययन गरेर यसका चाहिँ नकारात्मक र सकारात्मक पक्षलाई चाहिँ राम्रोसँगले केलाएर निर्णय भूमिका खेल्नुपर्छ आजको सरकारले भन्ने हो। त्यसो भएको हुनाले यो चाहिँ अहिले सरकारले सुन्ने अथवा नसुन्ने भन्ने भन्दा पनि सुशासनको कुरा सरकारको प्राथमिकतामा छ। सुशासनसँग वैदेशिक रोजगार आज यहाँले मलाई सोध्दै गर्दा वैदेशिक रोजगार व्यवसाय संघले हाम्रा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अब संस्थागत सुशासनतर्फ प्रवेश गर्नुहोस् है भनेर भनिसकेको अवस्था छ सरकारलाई सरकारकै चाहिँ स्पिडलाई समातेर। तर सँगसँगै हामीले नीतिगत सुधार पनि चाहेको हो यी विषयहरू हामी बुझाइरहेका छौं र सरकारले बुझ्नु पनि पर्छ।
3: यो पछिल्लो समयमा त सरकारले मनपा व्यवसायहरूलाई कम्पनीहरूलाई कार्यवाही गर्न थालिसकेपछि यस्ता घटनाहरू मान्न थाल्यो भन्ने कुराहरू पनि सुनिन्छ नि
4: होइन? अब यस्तो छ हेर्नुहोस् सरकार अथवा चाहिँ नियमनकारी निकायले कार्यवाहीको दायरालाई अगाडि बढाउनु एउटा पाटो होला तर त्यो कार्यवाहीको दायरालाई अगाडि बढाउनु दण्ड सभाको दायरालाई अगाडि बढाउनुभन्दा पहिला भएका नीतिगत त्रुटिलाई सुधार गर्नतर्फ चाहिँ लाग्नुपर्छ। पहिलो प्राथमिकतामा त्यो विषय राख्नुपर्छ। नीतिगत त्रुटि छन् यो क्षेत्रमा यो क्षेत्रलाई चाहिँ प्रतिनियुक्त बनाउनका निम्ति ठूलो के अरे चाहिँ नीतिगत त्रुटि भएको छ 72 सालमा भयो 75 सालमा भयो यी भएका नीतिगत त्रुटिलाई चाहिँ पहिला सुधारौं। नीतिगत त्रुटिलाई सुधारेर अनि चाहिँ व्यवसायलाई सेवाग्राहीलाई चाहिँ अक्षरश कानूनको पालना गर्न लगाउँ भन्ने हाम्रो प्रस्ताव रह्यो सधैँ। तर पछिल्लो समय सरकारले अथवा नियमनकारी निकायले खास गरेर वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने नियमनकारी निकाय भनेको चाहिँ वैदेशिक रोजगार विभागमै हो र वैदेशिक रोजगार विभागले पछिल्लो समय अक्षरश कानूनको पालना गराउने ढंगले चाहिँ आफ्ना कार्यहरू अगाडि बढ़ाएको छ। तर हाम्रो चिन्ता कहाँनिर हो भने हामीले के भनी आएको हो लामो समयदेखि भने पहिला नीतिगत सुधार गरौं त्रुटियुक्त ऐनका तर्फलाई संशोधन गरौं जहाँ जहाँ अप्ठ्यारो सत्यलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरश पालना गर्नतर्फ लगाउँ। अहिले नै पुरानो खेतीविधिमा रहेर पुरानै ऐनको व्यवस्थापनमा रहेर हामीले चाहिँ कानूनको अक्षरश पालना गर्न सक्ने अवस्था छैन। त्यसो भएको हुनाले यदि तपाईँहरू कानूनको अक्षरश पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौं भनेर हामीले भनेका छौं सरकारलाई। र वास्तविकता पनि त्यही हो किनभने असम्मानित भएर सधैँभरि त्रासमा बसेर कानूनका त्रुटि ऐनका त्रुटिकै कारणले गर्दाखेरि चाहिँ व्यवसाय सञ्चालनमा बाधाहरू आइरहेका विषयलाई हामीले उठाइरहँदाखेरि त्यसको त्यो विषयको सम्बोधन हुँदैन भने त असम्मानित भएर त्रासमा बसेर व्यवसाय व्यवसाय सञ्चालन गरिरहनु उपयुक्त हो जस्तो लाग्दैन। त्यस कारणले पनि हामीले केही समय यसलाई अहिले तत्काललाई चाहिँ शून्य समय मानेरै सरकारलाई पनि सघाउँ नीतिगत सुधारका निम्ति सरकारलाई पनि सघाउँ र उपयुक्त नीति सर्वपक्षीय र सर्वस्वीकार्य नीति आइसकेपछि चाहिँ पुनर्ताजगीका साथ फेरि व्यवसायमा फर्काउन भन्ने संकल्पसहित अहिले चाहिँ हामीले तत्काललाई श्रमिकहरू पठाउन बन्द गर्छौं भनेका छौं।
3: यसमा जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कार्यवाही पर्नु भएको छ यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्नु के भन्ने यसलाई
4: यसलाई एकदमै निष्पक्ष ताका साथ मैले मेरो अभिव्यक्ति दिनुपर्दा चाहिँ के हो भने कानून ऐनमा हेर्दाखेरि केही त्रुटिहरू भएको छ तर वैदेशिक रोजगार व्यवसाय त्यस्तो खालको व्यवसाय हो त्यस्तो पेसा हो जुन पेसा चाहिँ सम्पूर्ण रूपमा मानवीय संवेदनशीलतासँग जोडिन्छ। मानवीय संवेदनशीलतासँग जोडिएको पेसा भएको कारणले त्यो संवेदनशीलतासँग भावना जोडिन्छ, भावनासँग व्यावहारिकता जोडिन्छ। यो कारवाहीको संख्या जुन चाहिँ विभागले बढायो, जुन संख्या देखायो, त्यसको एउटा पृष्ठभूमि कस्तो हो भन्दाखेरि 2024 तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ ट्याक्सीवे निर्माणको चरणमा थियो। त्यति बेला हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 10 घण्टा मात्रै अपरेशनमा थियो। 10 घण्टा मात्रै अपरेशनमा भएको विमानस्थलले चापलाई धान्न सकेन तत्कालीन अवस्थामा। यो कस्तो रहेछ भन्दाखेरि निजी क्षेत्रलाई अथवा व्यवसायलाई चाहिँ के हो भने को सरकारमा छ त्यसले मायने राख्दैन, सरकारको निर्णय फलो गर्नुपर्छ भन्ने हुन्छ। त्यो तत्कालीन अवस्थामा त्यो चापलाई व्यवस्थापन गर्नका निम्ति चाहिँ कन्सर्न तीनवटा मिनिस्ट्री, त्यो तत्कालीन अवस्थामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयको मन्त्री स्तरीय बैठक छलफलबाट चाहिँ अहिले चाहिँ भारतका विमानस्थलहरू प्रयोग गरेर श्रमिकहरूलाई जाने बाटो खोल्यौं भनेर निर्णय भएको छ। र त्यो निर्णयलाई आधार मानेर भारतमा भएको नेपालको दूतावासले तत्कालीन अवस्थामा त्योभन्दा अगाडि एनओसी अनिवार्य थियो, नो अब्जेक्सन लेटर चाहिँ दिनुपर्थ्यो दूतावासले, अनि मात्रै हाम्रा श्रमिकहरू त्यहाँका एयरपोर्ट प्रयोग गरेर उड्न पाउने व्यवस्था थियो। तर त्यो विशेष परिस्थितिमा चाहिँ र अहिले चाहिँ नो अब्जेक्सन लेटर बिना नै श्रम स्वीकृति लिएर सरकारको सम्पूर्ण मापदण्ड पूरा गरेर आएका श्रमिकहरूको हकमा चाहिँ जाने बाटो पनि बनाइदिउँ भनेर उहाँले निर्णय गर्नुभयो। दूतावासले त्यही सूचना जारी गर्यो अनि चाहिँ श्रमिकहरू त्यहाँबाट हामीले पठाउन थालेका थियौं। श्रमिकहरू त्यहाँबाट पठाउन थाल्यौं, त्यसले निरन्तरता पायो। अब विशेष परिस्थिति चाहिँ सहज भइसकेपछि सरकारले पुनः एनओसी चाहिँ लागू गर्नु पर्थ्यो, पुरानै अवस्थामा फर्किनु पर्थ्यो, अथवा नियमनकारी निकायले अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ के अरे धावन मार्ग चाहिँ सहज परिस्थितिमा फर्किएको छ। त्यस कारणले गर्दाखेरि अब ऐनको तत्त दफालाई समातेर के अरे दफाहरूले गरेको व्यवस्थालाई हेरेर तपाईँहरूले यहीँको एयरपोर्टबाट पठाउनुहोस् भन्ने सूचना जारी गरिनुपर्थ्यो, त्यो पनि भएन। दुईटै कुरा भएनन् र दुईटै कुरा नभइसकेपछि एउटा विषय त्यसले जन्मायो। दोस्रो कुरा चाहिँ के हो त भन्दा भारतबाट हाम्रा श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर र नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर चाहिँ अत्याधिक मात्रामा फरक आयो। जस्तो बागडुगुराबाट युएई जाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई जाने डिस्टान्स उत्तिकै लगभग, त्यो एयरबसमा चाहिँ प्रयोग हुने भनौँ न के अरे चाहिँ कर्मचारीहरू उत्तिकै, ग्राउन्ड ह्यान्डलिङको कस्ट उत्तिकै, होइन फ्युल खर्च पनि उत्तिकै आउँछ होला सेम डिस्टान्स भइसकेपछि। तर त्यहाँबाट चाहिँ 21,000 नेपाली रुपियाँमा श्रमिकहरू युए पुगेको अवस्था, अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ 65,000 रुपियाँ परिरहेको अवस्था। त्यसो भएको कारणले गर्दाखेरि त्यो श्रमिकलाई चाहिँ अत्याधिक आर्थिक भार पनि नपरोस् भन्ने हिसाबले एउटा, र दोस्रो चाहिँ रोजगारदाता मुलुकका रोजगारदाताहरूले पनि तिनै डेस्टिनेसनहरूको टिकट पठाइदिएको कारणले गर्दाखेरि त्यसले नियमितता पायो, निरन्तरता पायो। तर सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम आवास सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी चाहिँ निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो एउटा। दोस्रो विषय चाहिँ योभन्दा अघिल्लो आर्थिक वर्षले के व्यवस्था गर्यो, आर्थिक वर्षको बजेट भाषणले के व्यवस्था गर्यो भनेदेखि हवाई यात्रुलाई चाहिँ प्रति टिकट 13% भ्याटको चाहिँ व्यवस्था गर्यो। ठिक छ, आउने जाने पर्यटकहरूका लागि, घुम्न जानेहरूका लागि त्यो स्वाभाविक होला, तर यत्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यो कमसेकम त्यो 13% भ्याट छुट गरिदिउँ, हाम्रो पनि श्रमिकप्रति दायित्व छ, श्रमिकमाथि दायित्व छ। श्रमिक श्रम गर्न जाने श्रमिकलाई 13% अतिरिक्त भ्याट टिकटमा लगाउनु यो पनि न्यायिक होइन होला। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ ठिकीमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे विदेश गर्न जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कारवाही गरिने न्यायोचित भएन भन्ने हाम्रो तर्क हो र वास्तविकता पनि यही हो। किनभने राज्यले त समग्र विषयलाई हेर्ने हो, तर कार्य प्रगति देखाउनका निम्ति अथवा चाहिँ कारवाहीको दायरा बढाउन मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टेनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी बुझेका छौं। त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई।
5: यो जुन भर्खरै किसिम अगाडि तपाईँले सुन्न समयको प्रसङ्ग जोड्नु भएको थियो, यो सुन्न समय भनेको चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
4: यो शून्य समयको व्यावहारिक अर्थ के हो भन्नुहुन्छ भने हामीले तपाईँले अघि पनि भने हामीले नीतिगत सुधारका माध्यमबाट यो वैदेशिक रोजगार क्षेत्र चाहिँ के हो भने 48 सालदेखि आजसम्म स्थिर भएर सम्मानित पेसाको रूपमा स्थापित हुन सकेन. यो धनिलोको अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई सङ्घले बनाउनका निम्ति, यसलाई क्षति र भिधिमा ल्याउनको निम्ति, यो पेसालाई सम्मानित बनाउनका निम्ति हामीले सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्छ. नीतिगत सुधारका माध्यमबाट श्रमिकहरूको हक हितलाई संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसाको रूपमा स्थापित गरौं र उत्तरदायी सरकारको चाहिँ परिकल्पना गरौं भन्ने उद्देश्य हो यसको व्यावहारिक विषय. अहिले तत्काललाई शून्य समय मान्नुको पछाडि चाहिँ कारण के हो त भन्दा सरकारले अक्षरश कानूनको पालना गराउँछौ भनिरहँदा र त्यही अनुसारका गतिविधिहरू अगाडि बढाइरहँदा हामी अहिले कोही अवस्थामा कानूनको अक्षरश पालना गर्ने ठाउँमा छैनौं. नीतिगत सुधार गरौं, त्यो नीतिगत सुधारका निम्ति हामी सरकारलाई चाहिँ सघाउँछौं. हामीले हाम्रा व्यावहारिक पक्षका कुराहरू होलान्, हाम्रा अनुभवका कुराहरू होलान्, ती अनुभवको कुराहरू सेयर गर्छौं. त्यसपछि चाहिँ त्यो नीतिलाई सुधार गरौं र कानूनको अक्षरश पालन गर्नुतर्फ लागौं भनेर हिजोदेखि हामीले प्रस्ताव गरेको हो. अब त्यो प्रस्तावलाई चाहिँ अब 72 सालदेखि यो अब चलिआएको बहस हो. यो त अहिलेको सरकारसँग आज अथवा हिजो मात्रै हामीले उठान गरेको विषय त होइन. त्यसो भएको हुनाले अहिले चाहिँ बरु 10 दिन लाग्ला, 15 दिन लाग्ला, 20 दिन लाग्ला, हामीले 20 दिन गरेको कार्डले अथवा श्रमिकहरू 20 दिन श्रमिकहरू वैदेशिक रोजगार जान नपाउँदा यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं. श्रमिकहरूलाई पनि सङ्घ अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ आएपछि पर्खनुहोस्. यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो दुई दिनको समाधानको हुने कुरा हो. खास चाहिँ कति लामो जान्छ भन्ने कुरा यहाँले चाहिँ जुन भन्नुभएको छ, दुई दिनमा यो विषय समाधान हुन्छ राज्यले चाहने हो भने. अब राज्यले नचाहने हो भने यो लम्बिएर जान्छ. किन मैले अघि पनि भने कानूनको अक्षरश पालना गर्ने स्थान ठाउँमा हामी छैनौं. कारण नीतिगत त्रुटि. नीतिगत त्रुटिको मुख्य नीतिगत त्रुटि चाहिँ के हो त भन्दा 2072 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको चाहिँ नीति सबैभन्दा ठूलो त्रुटियुक्त नीति हो. हामीले स्पष्ट रूपमा चाहिँ आम जनतालाई भन्नुपर्छ, सरकारलाई भन्नुपर्छ कि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू 5-7% श्रमिक चाहिँ कम्प्लिटली इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत वैदेशिक रोजगार के अरे विदेशमा भएका ती रोजगारदाता संस्थाहरूले कम्प्लिटली खर्च बेहोरेर लाने अवस्था छ. त्यसरी भइराख्नु भएको छ. श्रमिकहरू 5-7% त्यो सेवा उपभोग गर्नु भएको छ. त्यो सेवा ल्याउने अथवा त्यो व्यवस्था गर्ने पनि वैदेशिक रोजगार व्यवसायी नै हुन्. 5-7% यहाँले देख्नु भएको होला, 200 माग आयो भने 5,000 लाम लागेको मिडियामा यत्रो तत्र चाहिँ सर्वत्र हामीले देखिरहेका छौँ होइन. अब त्यो व्यवस्था पनि हामीले गऱ्यौँ. 10% श्रमिक लगभग हामीले के भनिरहेका छौँ भन्दा फ्री भिसा फ्री टिकट अन्तर्गत जानुभएको छ. बाँकी 85% श्रमिक चाहिँ कस्तो अवस्था छ भन्दाखेरि यसमा अझ अलिक बढी डिक्लोफाई गर्दाखेरि चाहिँ 35% श्रमिकहरू चाहिँ त्यो रोजगारदाताको परख गरेर यतिको रोजगारदाता कहाँ हामी जाँदाखेरि चाहिँ हामीलाई ठिक हुन्छ भन्ने इच्छा बार गर्नुभयो र टिकट काटेर जान्छौ भन्नुभयो भने टिकट काटेर गइरहेको अवस्था हो अहिलेको. र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने, गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ. हामी वैदेशिक रोजगार व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन क्षमता छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं. दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं, यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं. त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानुनी व्यवस्था छ. त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो. त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भनिदिनुपर्छ सरकारले. अहिले त कस्तो भाषा निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो. हामीले उहाँसँग पैसा लियौं, इन्सुरेन्स कम्पनीलाई त्यो दियौं, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई त्यो दियौं, कल्याणकारी कोषको चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दियौं हामीले होइन. त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अग्निशमन तालिमका खर्चका कुराहरू छन्, अझ युएई जाने श्रमिकका लागि त यो 4 दिन प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ. यी सबै श्रमिकले चाहिँ जो गर्नुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने जुन भाषा निर्माण भएको छ त्यो भाषालाई चिर्नु जरुरी छ. त्यसले चाहिँ राज्यले नै
6: एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो शीर्षक चाहिँ संघले तिर्नुपर्ने रकम हो, यो चाहिँ बौद्धिक सम्पदा व्यवसायले तपाईँले जुन नै फेसिलिट गरिदियो तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि जिम्मेवारी हो नि। र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौ भनेर 72 सालदेखि नै हामी भनिआयौं। त्यो 72 सालमा आएको निर्णय पनि के थियो, 3 महिने परीक्षण कालको निम्ति भनेर आएको निर्णय थियो। खास भन्ने हो भने कस्तो राज्यमा छौं हामी भनेदेखि 72 सालमा परीक्षण कालको निम्ति आएको निर्णयको वैधानिकता नहेरिकन, त्यो निर्णय वैधानिक भएकै छैन हामी यसमा स्पष्ट छौं, तर पब्लिस्टिक निर्णय भयो भन्दैन, वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं। त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायीका पनि आफ्नो खर्च शीर्षकहरू छन्, के अरे चाहिँ बजार प्रबन्धनका निम्ति, अन्तर्राष्ट्रिय बजार प्रबन्धनका निम्ति त्यो ठाउँमा जानुपर्ने, हामी प्लेनिङ गरेर जानुपर्छ, त्यो ठाउँमा बस्नुपर्छ, मार्केटिङमा कष्टहरू छन्, माप ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनुपर्छ, इन्टरभ्यू गराउँदाखेरि त्यत्तिकै खर्च छ, ट्रेड टेस्टका खर्चहरू छन्, सबैभन्दा ठूलो अझ त्योभन्दा बढी त के हुँदा भन्दा कार्यालय सञ्चालनका खर्चहरू छन्। त्यसो भएको हुनाले हामीले 10,000 काम गर्न सक्ने वातावरण छैन। यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कमसेकम राज्यले वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईँहरूले लिने सेवा शुल्क यो हो, योभन्दा बाहेकका सेवा शुल्क के अरे योभन्दा बाहेक कानूनभन्दा बाहिर तपाईँहरूले गर्नुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ अब त्यसपछि चाहिँ हामी डन्डा चलाउँछौँ, कानूनको अक्षरशः पालना गराउँछौँ भन्नेतर्फ जानुपर्ने, यी नमिलेका विषयहरूको के अरे तादन्यता मिलाउने जिम्मेवारी सरकारको हो। हामी व्यवसायी सङ्घ नभएका कारणले हामी त्यसमा चाहिँ सहयोगीको भूमिका खेल्छौँ। ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ, जुन यो आप्रवासनको चक्र, यो श्रम आप्रवासनको चक्रलाई चाहिँ आद्यपान्त बुझेर सरकारले नीतिगत निर्णयमा चाहिँ तदारुकता देखाउनु पर्यो। त्यसो भयो भने हामीले परिकल्पना गरेको श्रमिकको सुरक्षासँग रिलेटेड विषय, श्रमिकको हक संरक्षणसँग रिलेटेड विषय, श्रमिकलाई अत्याधिक आर्थिक भार पर्यो भन्ने खालका विषयहरूको निराकरणतर्फ जान सक्छौँ। तपाईँ हामीले यदि यो हुन सक्यो भने 2-3 महिनामै यसको चाहिँ सकारात्मक रिजल्ट देख्न थाल्छौँ, हामीले सरकारलाई भनेको विषय नै हो।
5: यसमा पनि सर जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिग छ, आफ्नो निर्णयमा अडिग छ र

0: पर्ने देखिन्छ। यसको विषयमा संविधानको विषयमा हामी सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौँ कि छैनौँ?
1: हामीले केही समय अगाडि मधेसबाट व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौँ। त्यो व्यवसाय भेलाको दिनमा हामीले के भन्यौँ सरकारलाई भने हामी पन्ध्र दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौँ, तपाईँहरू अलिक चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौँ। अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो। सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र महान्यायोगको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई। तर चिन्ता कहाँबाट गर्यो भन्दाखेरि त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौँ। त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला होइन, प्रक्रिया पुर्याउनको निम्ति 3-4 महिना लाग्ला, त्यहाँ क्याबिनेट जानु पर्यो, सदनमा जानु पर्यो, अपर हाउसमा जानु पर्यो, राष्ट्रपति कहाँ जानु, यसका विधिवतहरूमा यसको समय लाग्ने सम्भावना छ। तर सेवा शुल्क निर्धारणको विषय भनेको चाहिँ सिम्पली राज्यले, मैले अघि पनि भने राज्यले यसमा शक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 दफा 24 टेकेर मन्त्री स्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो। यदि मन्त्री स्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर हुँदा पनि हुने विषय देखिन्छ। त्यो कानूनले के भयो भने पर्याप्त आधार दिएको छ त्यहाँ। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मार्न पर्ने विषयमा हामी चिन्तित हुने हो भने, चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय दुई दिनमै सुझिन्छ। हामीले शुक्रबार निर्णय गर्यौँ, शनिबार र आइतबार बिदा भयो, आज सोमबारको विषय भयो होइन। अब चाहिँ नि राज्यसँग बस्ने हो भने मङ्गलबार बुधबारमा त यो विषय टुङ्गिन्छ, दुई तिन दिनले त्यत्रो ठुलो खासै असर छैन, पार्दैन। तर अब वैदेशिक रोजगार व्यवसायहरू आन्दोलनमा गए भन्ने खालको भाषा पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेको छौँ। यो त हामीले शून्य समय मानेको, हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौँ भनेर भनेको, एउटा टेबलमा बस्छौँ, 15 बुँदामा हामीले मागेका छौँ। त्यो 15 बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिँ कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ, र के अन्य जुन व्यावहारिक बुँदाहरू छन् जस्तो हामीले चाहिँ हवाई भाडाबाट न्यूनीकरणको विषय गरेका छौँ, अन्तर्राष्ट्रिय विमानस्थल

अब श्रमिकले मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन्। यहाँ हामी अलिकति कुलस्थ हुनुपर्ने कुरा के छ भने बन्दले मात्रै श्रमिक मार परेका होइनन्। श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आएर 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्। त्यो पनि त श्रमिकलाई परेको मारै हो होइन। यसको नियन्त्रणका निम्ति हामीले चाहिँ आवाज उठाइरहेका छौँ। जुन अरू सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौँ। हाम्रो पनि श्रमिक आम श्रमिक दाजुभाइलाई दिदीबहिनीलाई के एउटा अनुरोध हो भनेदेखि, यो 2-3 दिन 10 दिन 15 दिन भएर गएको हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं। यो 10-15 दिन चाहिँ गरेको बजारमा जान नपाउँदैन, केही पनि बिक्री होइन। त्यसो भएको कारणले गर्दाखेरि आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले भनेको के हो त भन्दा, यो गलत तरिकाले समाजलाई बुझाइएको विषय हो। 72 सालदेखि समाजले गलत तरिकाले वैदेशिक रोजगारलाई बुझेको छ। वैदेशिक रोजगारको आवश्यकतालाई पनि बुझ्नु जरुरी छ। हाम्रो आन्तरिक रोजगारको अवस्था कस्तो छ त्यसलाई पनि बुझ्नु जरुरी छ। बेरोजगार जनसंख्या हाम्रो देशमा कति छ, प्रति वर्ष चाहिँ कति जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन्, त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ, यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरुरी छ। या अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रामा गालीहरू आएको पाइन्छ, गालीहरू आएको देखिन्छ। तर यो गाली 2-3 महिनापछि हामीले जुन विषय सरकारसँग राखेका छौँ त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ। मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने, आज वैदेशिक रोजगार व्यवसाय संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन्, त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेसा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेसा व्यवसाय गर्न वातावरण चाहिने भइदियो हुन्थ्यो भन्ने ठाउँमा छन्। हिजोको अवस्थामा छैन वैदेशिक रोजगार व्यवसायीहरू। हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊ भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं। मैले पटक पटक भन्ने गरेको छु, मैले 20 वर्ष लगानी गरेर, पैसाको लगानी गरेर, समयको लगानी गरेर चाहिँ

0: पेसा बन्न सकेन। यो यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषयको त्यो एउटा प्रश्नको विषय होला, तर आज हामी त्यो तहको बहस गर्न तयार छौँ। त्यस कारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो। यो अहिले श्रमिक चाहिँ 10-15 दिन को विषयलाई लिएर श्रमिकहरू मारमा पर्ने भयो भन्ने भाष्य पनि हामी निर्माण नगरौँ। यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 बुँदा राम्रोसँग अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यवसायिक हितको कुरा जोडिएको होला तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौँ।
1: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष बिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: मेरो कथा ब्याङ्किङ गर्दा त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33, 94-55।

Zulu Radio Network. उज्यालो रेडियो नेटवर्कमा तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष बिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो, अब म्यान पावर कम्पनीलाई चाहिँ सम्मानको पेसा व्यवसायमा चाहिँ हामी परिणत गर्न खोजेका हो भन्ने तपाईँले प्रश्न पार्नुभयो। सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसलाई चाहिँ पछिका

0: यसमा पनि जुन कारवाहीमा परेका जति पनि इजावत पत्रवालाहरूको कारवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
1: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भनिआएका छौँ हामीले. के हो त भन्दा कुनै दिन यही सरकारको नेपाल सरकारकै होइन कसले सञ्चालन गरेको थियो सरकार अब सत्तामा को थियो त्योसँग हामीलाई हामी निजी क्षेत्रलाई त्यसले खासै ठूलो महत्व राख्दैन. हामी पेसा व्यवसाय सञ्चालन गरेका व्यवसायी त्यही नेपाल सरकारले कुनै दिन यस्तो निर्णय गर्छ कि यो विशेष परिस्थिति भयो यो विशेष परिस्थितिको कारणले गर्दाखेरि चाहिँ यो खालको निर्णय गरौँ है भन्छ. हामी त्यो निर्णय मान्छौँ. समय परिवर्तन हुन्छ. दुई वर्ष बित्दाखेरि अर्को सरकार आउँछ. अर्को सरकार ए यहाँ त गलत भएको रहेछ है. यो कस्तो खालको चाहिँ प्रतिशोधपूर्ण सोच हो? त्यो त्यो विधि स्थापित किन भयो भन्ने कुराको जड चाहिँ पहिला खोज्नुपर्छ. सरकार सञ्चालनमा रहेका ब्युरोक्रेसी, नेपालका ब्युरोक्रेसी, स्थायी सरकार भनौँ, स्थायी सरकार, अस्थायी सरकार, सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ, किन यसो भयो, यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कारवाहीको कुरा अगाडि बढाउने हो. त त्यो त न्यायोचित भएन. किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं, अर्को सरकार आयो कारवाही गर्नतर्फ उद्गत भयो, यो नै चाहिँ विषय पाच्य भएन, यो न्यायोचित भएन. होला कानूनको एउटा चाहिँ उपदफा के अरे चाहिँ के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो. कुनै अर्को देशको चाहिँ पोल प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ. तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन. के भन्दियो भन्दा त्यो तिनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मानिदिएको. त्यति बेला त्यो तिनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नै मानिसकेपछि त्यो कानूनको उपदफा ओझेलमा पर्यो. त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौ.
0: अनि यो अर्को प्रसङ्ग भनेको जुन नयाँ म्यान पावर लाइसेन्स चाहिँ रोक्नुपर्ने माग गर्नु भएको छ नि, यो माग चाहिँ किन राख्नुभयो?
1: हेर्नुहोस् अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपल्ट दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ. एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित बनाउला, तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो. किनभने हाम्रो जनसङ्ख्या कति अनि हामीले दिएको लाइसेन्स कति, हामीले दिएको इजाजत कति र हाम्रो जनसङ्ख्या कति, कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ. जस्तो अमेरिकाको कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठुलो देशमा 50-60 सिटीहरूमा पनि के हेर्छौँ भन्दाखेरि यो क्षेत्र यो एरियामा 50-वटा भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गर्यो भने त्यो 50-भन्दा बढी लाइसेन्स दिँदैन. किनभने त्यहाँको उनीहरूले जनसङ्ख्या हेर्छन्, त्यो रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन्, लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्त तपाईँको काहीँ न काहीँ त राज्यकै फेलियरहरू, राज्य नै फेलियरहरू. इजाजत दियो, सस्टेन हुन सकेन. किन सस्टेन हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो, हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्टेन हुन सकेन, टिक्न सकेन बजारमा. तर त्यसलाई चाहिँ एउटा दायराभित्र ल्यायो, निश्चितता गरियो अथवा चाहिँ के अरे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त आखिर सबै सस्टेन हुने भयो नि त. त्यो एउटा विषय छ. अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन, हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौँ, लाइसेन्स वितरण बन्द गरौँ. हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 वर्षदेखि यो पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ अनि त्यो 30 वर्षदेखि अहिलेसम्मको जुन अनुभव छ, 30 वर्षदेखि अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ. नवप्रवेशीहरूको चाहिँ के हुन्छ, नवप्रवेशीहरूको चाहिँ के हुन्छ त भन्दा तत्काललाई सम्पूर्ण रूपमा कानून पनि बुझेको अवस्था देखिँदैन होइन, र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो, जे चाहिँ हुनुपर्ने हो, त्यसको लयमा चाहिँ नहिँदिन सक्ने सम्भावना बढ्छ. त्यसो भएको हुनाले पाँच वर्षका लागि लाइसेन्स बन्द गरौँ, त्यतिन्जेल नियमन गरौँ, नीतिहरू बनाऊ, प्रभावकारी नीतिहरू बनाऊ, जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रका लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक रोजगारको व्यवस्था के अरे आवश्यकता पर्छ त्यो दिनसम्मका लागि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा माथि दिवसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागू भन्ने बाटोबाट चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भन्ने हो होइन। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले पाँच वर्ष चाहिँ रोक्न सक्यौँ भने र त्यो नयाँ लाइसेन्स दिँदा नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौँ भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने त्यही अनुसारले चाहिँ बुझेर जाने हुनसक्छ। त्यो पाँच वर्ष चाहिँ त्यो के हो त भन्दा अनुभवी मान्छेहरूको प्रवेश होस्, यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रवेश होस्, त्यसले गर्दाखेरि चाहिँ व्यक्ति नियन्त्रणमा सहयोगी भूमिका खेलोस्, त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौ यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौँ, समयका लागि बन्द गरौँ भने होइन, यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले, केही समयका लागि चाहिँ बन्द गरौँ, यो वारवार्ती चाहिँ दिएर सस्पेन्ड हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन। एउटा सानो क्षेत्रमा के अरे एक लाख जनसङ्ख्या भएको क्षेत्रमा चाहिँ 50,000 रेस्टुरेन्ट चाहिँ के अरे
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can

0: हामीले उल्टो तपाईँहरूलाई कारवाहीको सिफारिस गर्छ भनेर हामीले सचेत गराइसकेको अवस्था पनि छ वैदेशिक व्यवसायीहरूलाई. त्यस कारणले गर्दाखेरि चाहिँ वैदेशिक व्यवसायीहरू आफू सचिनुपर्ने, आफू चाहिने के अरे सुदृढ हुनुपर्ने, आफ्नो संस्थाहरूमा सुशासन कायम गर्नुपर्ने तर्क पनि लाग्नुपर्छ. तर यो भनेर चाहिँ कुरा के हो त भन्दाखेरि सँगसँगै हामीले आचार संहिता बनाएर त तयार गरेर त राख्यौं, तर त्यो आचार संहितालाई पूर्ण रूपमा परिपालना गराउन सक्ने हामीसँग नैतिक आधार रहेन. त्यो नैतिक आधार किन रहेन भन्दा दश हजार सेवा शुल्कमा हामीले काम गर्न सकेका छैनौं भन्यौं 72 सालले. अब आचार संहिता लागू गर्ने हो भने त दश हजारमा काम गर्न सकिरहेको छैन भने त्यहाँ त अनियमितता छ भन्ने भन्नु पर्यो होइन. अनियमितता छ भन्ने जान्दा जान्दै आचार संहिता कसरी लागू गर्ने हो? आचार संहिता लागू गर्न सक्ने अवस्था भएन. राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको अवधारणा हामीले सुझाएको हो. वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैदेशिक व्यवसाय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौं.
1: यो अर्को प्रसङ्ग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नुभएको छ, तर बिचौलियासँग म्यान पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला.
0: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त यो त होइन, आरोप मात्रै होइन वास्तविकता पनि हो. हामीले अब यो क्षेत्रको समग्र सुधारका निम्ति तिथि बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ कहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन. हामीले स्पष्ट रूपमा सबै विषयलाई बोल्नु र बुझाउनु जरूरी छ. हामीले बिचौलियाको संलग्नतामै नहुने विधि स्थापित गर्न सक्नु पर्यो. अहिले त डिजिटल कन्ट्रोलका चाहिँ मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा होइन. कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली ल मैले भन्छु, बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक गर्न चाहनुहुन्छ भने तपाईँको दायित्व यति हो, तपाईँले तिर्नै पर्ने ऐनले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो, योभन्दा बढी नतिर्नु भन्छ. अनि वैदेशिक रोजगार व्यवसायले के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्कको व्यवस्था गर्यौं, हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐनको के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो, अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौँ, योभन्दा दायाँ दायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँ कायम भयो कि श्रमिकको लाग्ने खर्च यति रहेछ, वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने स्पष्ट रूपमा भने कतार जान्दा यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने भयो स्पष्ट रूपमा, साउदी अरेबिया जान्दा यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो होइन, मलेसिया जान्दा यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो. यो स्पष्टतासँग जोडिएको विषय के हो त भन्दा बिचौलिया निषेध नै हो एउटा. दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनु पर्ने बाध्यता भयो होला नि त वैदेशिक बजार व्यवसायले, कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा, जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन्. वैदेशिक रोजगार जाने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीका संस्थागत रूपमा सञ्चालित व्यवसाय कहाँ जानुपर्छ, त्यहाँबाट मात्रै वैदेशिक रोजगार जानुपर्छ, अरूको डिपेन्ड हुनु हुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला, त्यो अवेरनेस गर्ने कुरा, सचेत बनाउने कुरा एउटा होला, त्यो एउटा पार्ट छ, त्यो पछिको कुरा हो. तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त. पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदियो, बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइदिउँ, त्यो कारणले यो अवस्था आएको हो. त्यसो हुनाले बिचौलिया त यहाँको मात्रै होइन, नेपालको मात्रै बिचौलिया हो, सबैभन्दा अझ यहाँलाई भनौँ वैदेशिक बजार व्यवसायी सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो. खास 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा होइन, यी परिस्थितिहरू त छन् नि त. त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्था गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर, र वैदेशिक रोजगारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक रोजगारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000, 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसेकम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ, त्यो वित्तीय संस्थालाई चाहिँ त्यो श्रमिकसँग जोडेर एउटा के अरे चाहिँ सहयोगपूर्ण कर्जा उपलब्ध गराइदिने, अनि सहयोगपूर्ण कर्जा उपलब्ध गराएर

0: चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएस एफलाई निरन्तरता दिने टाउको दुखाएर टाउकोमा हात लगाएर बस्नुपर्ने छ भन्ने अवस्था आयो त्यो एसएसएफको. पहिलोपटक चाहिँ उहाँहरू के अरे पैसा तिरेर जानुभयो त्यो ठाउँ बन्द भएर बस्यो त्यो पैसा त्यो कसैको उपयोग नै आएन किनभने त्यो निरन्तरता भएन त्यसको उपयोग गर्न पाइएन. निरन्तरता गर्नका निम्ति हामीसँग छैन त्यस्तो खालको मेकानिजम नै छैन. त्यसैले विधि स्थापित गर्नतर्फ लाग्नु पर्यो. टेक्निकल्ली कसरी चाहिँ अलिकति बढी व्यवहारिक विधिहरू स्थापना गर्न सकिन्छ त्यतातर्फ लाग्नु पर्यो. त्यसमा त्यो नियन्त्रणमुखी भएर चाहिँ के अरे सुधारको परिकल्पना गर्न सकिँदैन.
1: यसमा हामी जति पनि कुराकानी गरौँ यो सरकारले चाहिँ जति पनि मागहरू छन् अहिलेसम्म औपचारिक रूपमा चाहिँ के प्रतिक्रिया दिएको छ?
0: अब सरकारले दिएको प्रतिक्रिया चाहिँ के हो भने मैले अघि पनि भने ऐन संशोधनका माध्यमबाट चाहिँ सम्बोधित हुनुपर्ने विषय प्रक्रियामा प्रवेश गरिसकेको छ. मैले पटक पटक हाम्रो युवा संस्था रोजगार मन्त्रालयलाई मन्त्रालयको अहिलेको नेतृत्वलाई धन्यवाद पनि भनेको छु. उहाँहरूले त जागरूकता देखाउनु हो ऐन संशोधनको चरणमा छ. हाम्रो कुरा के हो भने त्यत्तिकै तदारूपता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो. सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो. त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरेर यस्तो लामो प्रक्रिया होइन यो. त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं. उहाँहरूले यसलाई पनि लन्डन हुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो. यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई. अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्रीस्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो. यहाँ त कसो छ भन्दाखेरि हरेक दिन 5-10 हजार सेवाग्राही सेवा लिने ठाउँ हो यो सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार. सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन् कुनै खालका विसङ्गति छन् भने त्यसलाई इच्छाशक्ति दृढ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ. हामीले त्यो भनिरहेका छौँ. अन्त सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आधार गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिले लैसुन्ने समय मान्नुपर्ने बाध्यताको सिर्जना भएको.
1: अब वैदेशिक भनौँ यो सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ?
0: अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौँ सहयोग पनि गरिराख्नु भएको छ एउटा. दोस्रो अब एक एकजनालाई भेटेर हामी यो विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौँ. संचार माध्यम नै यसका लागि प्रभावकारी भूमिकामा रहने हामी विषय बुझाउन छोड्दैनौँ. वैदेशिक रोजगार यो हो यसको आवश्यकता यो हो भनेर भनिरहन छोड्दैनौँ. त्यसपछि अब हामी अब वैदेशिक रोजगार विभाग हो हाम्रो चाहिँ अभिभावकीय भूमिकामा रहेको त्यहाँ ज्ञापनपत्र बुझाउँछौँ. अरू चाहिँ गर्नुपर्ने धेरै विषय छैनन्. हामी चाहिँ माननीय सांसदहरूसँग भेट्ने कोसिस गर्छौँ उहाँहरूलाई चाहिँ यो विषय बुझाउने कोसिस गर्छौँ. अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौँ. यो यस्तो यस्तो खालको व्यक्ति चाहिँ यसलाई यसरी रोक्न सकिन्छ भनेर भनेका छौँ. सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौँ छलफलको चाहिँ प्रयास गर्छौँ. एउटा सिटिङले हुने कुरा हो खास यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग. त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ हामीले शून्य समय भनेका छौँ सामान्य रूपमा यसलाई चाहिँ हामी मुख गराउँछौँ. तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने तदारूकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौँ नै भन्ने हो. मैले अघि नै पनि भने अक्षरश कानूनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौ. नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरश कानूनको पालन गर्नतर्फ लाग्यो भने त हामी त काम गर्न सक्ने अर्थ कि काम गर्दै गएर जेलतिर जानु पर्यो. काम गरिरहने जेल जाने गर्नु पर्यो. सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो. त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ भन्दै जान्छौँ सरकारलाई स्पष्ट रूपमा. हामीले अब केही दिन केही समय हामी कुर्छौँ हेर्छौँ संवादका कुराहरू यसै गरी हाम्रो विषयहरू पुर्याउँछौँ तपाईँहरूकै माध्यमबाट होइन. यदि त्यसो भएन भने अन्तिममा त हामीले शून्य समय भनिरहेको शून्य समयलाई हामीले हडताल भन्नुपर्ने दिन आउन सक्छ
1: अब यसमा पनि जति पनि हाम्रो 15 गते मार्क छ ती बुदाहरूमध्ये एक दुईवटा केही सरकारले चाँडै पहल गरे र त्यसको समाधान गर्यो अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि भने 15 गते मार्ग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र सुरु गर्छौँ भनिन्छ
0: होइन अहिले तत्कालीन त हामीले के भनेका छौँ भने खास गरेर यो ऐनले संशोधन गर्दै लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ द्याट इज एक्सेप्टेबल हामीले एक्सेप्ट गरेकै छौँ गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा हो होइन तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो त तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ यथास्थितिमा हामी पेसा व्यवसाय गर्छौँ हामी हाम्रा काम निरन्तर हामी अगाडि बढाउँछौँ हामी
1: अध्यक्षज्यू अन्तिममा चाहिँ हुन त प्रसङ्ग सबै छोइ पनि सकेको छ र सिलसिला निर्भर भएर म फेरि एकचोटि निवेदन गर्न चाहन्छु यो दीर्घकालीन रूपमा चाहिँ वैदेशिक रोजगार क्षेत्रलाई भरपर्दो पारदर्शी र मर्यादित बनाउने चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ के मान्नुहुन्छ सबैभन्दा जरुरी कदम चाहिँ के हो यसको
0: वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो भरपर्दो पारदर्शी बनाउनका निम्ति श्रमिकहरूको हकित सुरक्षा गर्नका निम्ति वैदेशिक रोजगार व्यवसायहरूको सम्मान स्थापित गर्नका निम्ति र राज्य उत्तरदायी हुनका निम्ति चाहिँ सर्वपक्षीय सर्वस्वीकार्य नीति अत्यावश्यक छ नीति बनाउँदा सबै स्टेक होल्डरहरू बसेर मन्थन गरेर आएको निचोडलाई नीति बनाऊ त्यसो भयो भने त्यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ पपुलिस्टिक हुने अथवा लोकप्रिय हुने ढंगले कुनै पनि निर्णय र कुनै पनि खालका स्टेन्डबाजी नगरौं त्यसले पर्याप्त हामीसँग उदाहरणहरू छन् कि त्यसले सेवाग्राहीलाई सेवा दिनको सट्टा उल्टो उल्लङ्घनमा राख्यो उल्टो अव्यवस्थित बनायो उल्टो आर्थिक भार बाँड्यो त्यसो भएको कारणले गर्दाखेरि चाहिँ लोकप्रियता भन्दा व्यावहारिकतालाई प्रिय मानेर भोलि चुनाव जितौँला नजितौँला एउटा पाटो छ यसलाई चाहिँ भोट ब्याङ्क नबनाइकन हिजो भयोतर्फदेखि अहिलेसम्म त्यो मन्त्रालयको नेतृत्व गर्ने नेतृत्व तहले चाहिँ सधैँभरि भोट ब्याङ्क रिजर्भेसनको लागि यो विषय राखिने रह्यो थाहा हुँदाहुँदै पनि यो गलत छ भन्ने बुद्धा बुझ्दै पनि त्यसरी रिजर्भेसन राख्यो अहिलेको सरकारले त्यो नगरोस् अहिलेको सरकारले व्यावहारिकतालाई हेरेर निर्णय गर्यो भने तत्काललाई थोरै दिन 10 दिन 15 दिन 20 दिन यो तितो होला अलिकति थोरै प्रतिशोध पनि होला तर यसले पार्ने दीर्घकालीन चाहिँ सकारात्मक प्रभाव चाँडै सेवाग्राहीले महसुस गर्ने दिन आउँछ यसलाई चाहिँ सकारात्मक ढंगले चाहिँ सोच्नुपर्छ सकारात्मक ढंगले अगाडि जानुपर्छ यदि हामीले यो गर्न सक्यौं ती 15 गुणामध्ये 15 गुणालाई चाहिँ सही ढंगले व्यवस्थित गर्न सक्यौं भनेदेखि सम्मानित पेसाको रूपमा यो व्यवसाय स्थापित हुन्छ यो पेसा सम्मानित व्यवसायको रूपमा स्थापित भयो भने नै श्रमिकको सर्वोपरि हित हुने हो यो विषय चाहिँ भुल्नु हुँदैन मैले यति नै भने
1: हजुर अन्तिममा श्रमिकलाई चाहिँ के भन्नुहुन्छ
0: वैदेशिक रोजगारमा रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरू वैदेशिक रोजगारमा जान चाहिँ तयारी गर्दै गर्नुभएका आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू वैदेशिक रोजगारमा पुगिसक्नुभएकालाई मेरो एउटै मात्र एउटा विनम्र अनुरोध के छ भन्दाखेरि तपाईँहरू विलासितामा धेरै समय खेर नफ्याँक्नुहोस् फर्केर आउँदाखेरि 2 महिना बसेर फेरि चाहिँ वैदेशिक रोजगारमा जान्छु भन्ने सङ्कल्प नबोक्नुहोस् सकेसम्म पुँजी र सिप लिएर आउनुहोस् पुँजी र सिप लिएर आएर तपाईँको आफ्नो भूगोल अनुसार तपाईँले ल्याएको पुँजीलाई तपाईँले ल्याएको सिपलाई खर्च गर्नुहोस् त्यहाँ लगानी गर्नुहोस् जब तपाईँलाई त्यो तपाईँले गरेको लगानीले आमदानी दिन थाल्छ अनि बल्ल खर्च गर्न थाल्नु होला हामी गलत संस्कारबाट हुर्किरहेका छौँ बचत संस्कृतिको विकास हामीसँग भएको छैन सबैभन्दा पहिला वैदेशिक रोजगारमा जानेको उद्देश्य स्पष्ट हुनु पर्यो फर्केर आउँदाखेरि तिमीहरू सिप मात्रै लिएर आउनु पर्यो विवासितामा चाहिँ खर्च नगर्नु पर्यो त्यसले मात्रै फेरि बढाएर टेराएर चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई रोक्छ र हिजो तपाईँहरू जाँदै गर्दा वैदेशिक रोजगार जाँदै गर्दा 5-7% मैले अघि नै भनेका श्रम शक्तिहरू चाहिँ सही ढङ्गले वैदेशिक रोजगारमा जानु होला कतिले धेरै राम्रो पनि गरिराख्नु भएको छ धेरै सक्सेसफुल स्टोरीहरू हामीले चाहिँ मिडियाहरूमा सुन्न पाएका छैनौँ खालि चाहिँ ऋणात्मक कुरा खालि चाहिँ

0: हजार भित्र बसेर पुग्नु हो जसरी पुग्नु हो पुग्नु हो तर अबको पीढ़ी अबको बुद्धिस्ट भगवान जाने श्रम शक्तिलाई चाहिँ तिथिमा राखेर सुरक्षित बनाएर बुद्धिस्ट भगवान पठाउन अनुमानमा बुद्धिस्ट भगवान उठाइसम छ गाली मात्र कम गर्नुहोस् र बुद्धिस्ट भगवान के अरे बुद्धिस्ट भगवान जान चाहिँ तयार रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटा मात्र कुरा छ केही दिनका लागि हो यो केही दिनपछि तिथि आउँछ नीति आउँछ उपयुक्त नीति आउँछ त्यसपछि हामी फेरि पुनः सुचारू हुनेछौँ दस पन्ध्र दिन यहाँहरूले धैर्य गरेर हामीलाई हाम्रो अभियानलाई साथ दिनुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ न्यून शुल्कमा निशुल्क अथवा न्यून शुल्कमा वैदेशिक जाने वातावरणको तयारी तयार हुन्छ यसमा चाहिँ सबै यो देशवासी आम चाहिँ जन के अरे आम चाहिँ जनमानसलाई जनतालाई दाजुभाइ दिदीबहिनीलाई मेरो यही नै अपिल छ यो अभियान हो वैदेशिक व्यवसाय सङ्घको यो अभियानमा सबैको साथको आवश्यकता छ धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिग बहादुर खत्री देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्याला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले सरकार र मेन पावर कम्पनी बीचको विवादको कारण व्यवसायका मागको औचित्य कमजोरी र सुधारका उपायको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिग बहादुर खत्रीसँग कुराकानी गर्यौं।

देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै

0: भएका छौ, जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
1: आज तपाईलाई यस मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। सम्बन्धहरूले मानिस एक अर्कासँग बाँधिएका हुन्छन्। सम्बन्ध संसार हो, यो भन्दा गलत हुने छैन। जति धेरै सम्बन्ध त्यति ठूलो संसार होइन त अचम्मको। तर यस्ता सम्बन्धहरू मानिसको जीवन नाश पार्ने पासु पनि बन्न सक्छ। हामी सबैसँग मेलमिलाप बस्नुपर्छ। लड़ाई झगड़ा वैमनस्यता गरेर जीवनको महत्वपूर्ण समय नष्ट पार्नु हुँदैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा गर्ने अधिकार हाम्रो छैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा पनि नगरौं। उसको जीवनमा हानि पुर्याउने खेल हामी नखेलौं। एक व्यक्तिको सानो मानिसहरूसँग परिचय हुन सक्छ। ती परिचित मानिसहरू भित्रै त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जोसँग घनिष्ठ सम्बन्ध हुन्छ। हामीलाई साथी मित्रहरूको आवश्यकता पर्छ। कुनै पनि मानिस एक्लो जिउन सक्दै सक्दैन। संसार टापु होइन, संसार त संसार हो। हामी मानिसहरूको माझमा एउटा समाजमा एउटा राष्ट्रमा एउटा नागरिक भएर हामी बाँचिरहेका छौं। मानिस सामाजिक प्राणी हो। सृष्टिकर्ता परमेश्वरले हामीलाई हाम्रो आवश्यकता सहित सृष्टि गर्नुभएको छ। पवित्र शास्त्र बाइबलमा यस्तो लेखिएको छ, उपदेशक 4:9-10 खण्डमा, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसका मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचार। कसैसँग घनिष्ठ सम्बन्ध हुनु भनेको निकै गहिरो सम्बन्ध हो। सबैभन्दा पहिलो कुरा, त्यस सम्बन्धमा विश्वास र भरोसा हुन्छ। आफ्नो मनका कुराहरू जसलाई पोख्न सकिन्छ, जसमाथि सबै कुराको निम्ति भरोसा राख्न सकिन्छ, हामीले आफ्ना मित्रहरू चुन्दा रोज्दा होसियारी अप्नाउनु पर्छ। प्रत्येक आमा बुवाले आफ्ना छोराछोरीहरूलाई यस विषयमा अर्थी दिन्छन्, बारम्बार यो कुरा सम्झाउँछन्। राम्रो मित्रको संगत गर्नु भनी निर्देशन दिइरहेका हुन्छन्, सल्लाह दिन्छन्, किनकि हामीले बनाउने सम्बन्धले हाम्रो जीवनलाई निर्माण गर्छ अनि भत्काउनु पनि सक्छ। भनिन्छ नि, चोरको सँगै चोरीकै बात, जीव पनि जान्छ चोरको साथ। यो भनाई कति सत्य छ। असल मानिसको साथ लागेर जीवनमा सफलता पाउनेहरू र खराब मानिसहरूको साथ लागेर जीवन नाश पार्ने व्यक्तिहरूको थुप्रै उदाहरणहरू हामीले देखेका छौं, सायद भोगेका पनि छौं। सम्बन्धहरू कोही बाहिरी मात्र हुन्छ। जस्तै एउटी कार्यालयमा काम गर्ने व्यक्तिहरूको सम्बन्ध घनिष्ठ नहुन पनि सक्छ। उनीहरूको सम्बन्ध उनीहरूले गर्ने कामसम्म मात्र सीमित हुन्छ, त्योभन्दा उताको सम्बन्ध हुँदैन। तर पनि यस्ताहरूको माझमा काम बाहेक जीवनका अरू रुचि र उद्देश्यहरू मिल्नुहुन्छ। त्यसो हुँदा उनीहरूको सम्बन्ध केही गहिरो हुन्छ। गहिरो सम्बन्धमा परस्परको व्यक्तिगत कुराहरू एक अर्कालाई थाहा हुन्छ। यसकारण कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि हामी होसियारी हुनुपर्छ, किनकि हामीले साधारण मानेका सम्बन्धहरूको हाम्रो प्राणसँग पनि सम्बन्ध हुन्छ। हाम्रो सम्बन्ध हाम्रो प्राणसँग जोड़िएको हुन्छ। सम्बन्धहरूले हाम्रो जीवनलाई यति गहिरो रूपले असर पारेको हुन्छन् कि हाम्रो जीवन तिनै सम्बन्धहरूले डोराइएको हुन्छ। घनिष्ठ सम्बन्धहरूले एक व्यक्तिको जीवनमा कतिसम्म असर पार्दछ सो कुरा प्रश्न पार्न म तपाईँलाई एउटा साँचो घटना बताउँछु। एउटा केटोले कलेज पढिसकेपछि एउटा सानो शहरको एक निजी स्कूलमा पढ़ाउने काम पायो। त्यो शहर त्यति ठूलो नभए पनि मानिसहरूलाई चाहिने हरेक थोक त्यहाँ पाइन्थ्यो। त्यहाँका मानिसहरू सभ्य थिए। त्यो केटो खेलकुदमा पनि खुबै चासो राख्ने गर्थ्यो, साथै खेलहरू खेल्थ्यो पनि। त्यो शहरमा पनि खेलकुदमा रुचि लिने र खेल्ने व्यक्तिहरू थिए। त्यो जवान केटोले स्कूलमा पढ़ाउन थाल्यो अनि विस्तारै त्यहाँका मानिसहरूसँग उसको परिचय हुँदै गयो। उसैको उमेरका केटाहरूसँग पनि उसको परिचय भयो। ती केटाहरू पनि खेलमा चासो लिनेहरू थिए। तिनीहरू परस्पर मित्र बने। त्यहाँका ती जवान केटाहरू मध्ये दुईजनासँग यस केटोको घनिष्ठ सम्बन्ध हुन थाल्यो। फुर्सदको समय हुनेसाथ तिनीहरूसित भेटघाट गर्थ्यो, घुम्न जान्थ्यो वा कुनै विषयमा चर्चा परिचर्चा गरी समय बिताउँथ्यो। त्यो केटोलाई नयाँ मित्र उपाएर खुबै आनन्द लागिरहेको थियो। सम्बन्ध पनि अब त गहिरिएर गयो। उसका नयाँ दुई साथीहरू जवान र खुब असल फुटबल खेलाड़ी भए पनि तिनीहरूको मद्यपान गर्ने बानी तिनीहरूमा भएकोले केटोले के पछि यो कुरा थाहा पायो। यो थाहा पाउँदा उसले तिनीहरूलाई सम्झाउने प्रयास गर्यो। उसले तिनीहरूलाई सरसल्लाह दिने प्रयास गर्यो अनि यो सरसल्लाहलाई तिनीहरूले हल्का साथ लिए। त्यस विषयमा ठट्टा गर्न थाले। तर हेर्नुहोस्, मित्रताको असर भनेको कस्तो हुन्छ। तिनीहरूले मद्यपान गरे पनि त्यो केटोसँग सम्बन्ध भने टुटेन। घनिष्ठ सम्बन्धमा बाँधिएको ती मित्रहरूलाई उसले पनि छोडिहाल्न सकेन। दिनदिनको भेटघाट संगत बढ्दै गयो। जाँदा जाँदै के भयो थाहा छ? मित्रहरूलाई मद्य नपिउने सल्लाह दिने त्यो केटो रमाइलो गर्नका निम्ति आफै पनि के पिउन थाल्यो। थुपा थुपाले समुद्र बन्छ, होइन त? रमाइलो गरेको भने अलिअलि पिउँदै पिउँदै जाँदा ऊ आफै पनि मद्य पिउने लतमा परिसकेको उसलाई थाहै भएन। समय बित्दै जाँदा उसको शरीरमा मद्यको असर देखिन थाल्यो। कमजोर भयो, स्कूलमा पढ़ाउन पनि नसक्ने भयो। मद्यले पैसा मात्रै लाँदैन तर ज्ञान र सम्मान र शरीर पनि खोसेर लैजान्छ भन्ने कुरा हामीले कहिले बोल्नु हुँदैन। त्यो केटोलाई पनि त्यस्तै भयो। जवान थियो, सुन्दर र योग्य थियो, तर सम्बन्धले उसको जीवनलाई विनाशको बाटोतिर गचेको। कस्तो दुःखको कुरा! मद्य पिएरै उसको जीवन हरिलो उमेरमा समाप्त भएर गयो। यदि उसले शुरूमा नै सम्बन्धहरू निर्माण गर्दा केही होशियार भएको भए, विवेक प्रयोग गरेको भए, उसको जीवनको त्यस्तो दुर्दशा पक्कै पनि हुने थिएन। हामी सबैलाई यस्तो लाग्छ कि मेरो मित्र विश्वास योग्य होस्, साँचो हृदयले मेरो भलो चिताओस्, ज्ञानी र समझदार होस्, समय अनुसार चल्न साथै परेको बेला उचित सल्लाह दिन सक्ने होस्, हामी आफै पनि अरूका निम्ति यस्तो मित्र बन्न सकौं भन्ने हाम्रो विचार होस्, अनि यो कति सुन्दर हुनेछ, होइन त? म जान्दछु तपाईँ पनि यस्तै मित्रहरूको साथीहरूको चाहना गर्नुहुन्छ। हामी सबै गर्छौं, तर दुःखको कुरा यस्ता मित्रहरू सजिलै पाउन सकिँदैन, होइन त? हामी सबैको विचारहरू फरक हुन्छन्, सोच फरक हुन्छ, व्यवहार फरक हुन्छ। मैले भनिसकेकै छु कि कति मानिसहरू कुलतमा पर्नेहरू हुन्छन् जोसँग सम्बन्ध गर्दा त्यस सम्बन्धले हाम्रो हानि गर्न सक्छ। कोही फेरि साह्रै निराशिलो स्वभावका हुन्छन्, एकल खाँटे, जो सधैँ निराश भएर जिउँछन्। उनीहरू हृदय खोलेर हाँस्नै सक्दैनन्। वास्तवमा डर र असुरक्षाको भावनाले मानिसलाई निराश बनाएको हुन्छ। निराशा दुष्ट शैतानले मानिसको विरूद्धमा प्रयोग गर्ने यस्तो हतियार हो जसले बलवान, सक्रिय, बुद्धिमान मानिसलाई पनि काम नलाग्ने बनाइदिन्छ। कोही हुन्छन् जुन दिनको 24 घण्टा झूठ बोलेर आफ्नो जीविका चलाइरहेका हुन्छन्, हर कुरामा झूठ बोलिरहेका हुन्छन्। कोही जीवित परमेश्वरमाथि भन्दा पनि बढ़ी उनीहरूले भूत प्रेतहरूमाथि भरोसा र विश्वास राखेर जिउनुहुन्छन्। यस्ता मानिसहरूसँग घनिष्ठ सम्बन्ध राखेर जिउन तिनीहरूका जीवनको असर हामीलाई पनि पर्छ हो, किनकि घनिष्ठ सम्बन्धमा हाम्रो प्राण, यी सम्बन्धहरूमा हाम्रो प्राणहरू जोड़िएका हुन्छन्। यो प्राण प्राण बीचको शक्ति कति डरलाग्दो हुन्छ भने त्यसले दुई व्यक्तिलाई यस्तो प्रकारले जोड़ेको हुन्छ जो कसैले तोड्न सक्दैन। हामी कस्तो व्यक्तिसँग सम्बन्ध राख्छौ वा राखिरहेका छौं त्यो हामीले राम्ररी विचार गर्नुपर्छ। गलत मानिसको गलत प्रभाव हाम्रो जीवनमा पर्छ। अन्धविश्वासी मानिसको अन्धविश्वास हामीमा सर्छ। कुलतमा फँसेको मानिसको कुलतले हामीलाई पनि समात्न सक्छ। यस्ता खराब असरहरूले एकै रातमा हामीलाई समात्दैन, तर बिस्तारै बिस्तारै बिस्तारै हामीले थाहा नपाए सम्बन्धको गहिराई सँगसँगै खराबीको गहिराई पनि बढ्दै जान्छ। आज तपाईले कस्ता व्यक्तिहरूसँग सम्बन्ध गरिराख्नु भएको छ, जोसँग सम्बन्ध गरिराख्नु भएको छ उनीहरूको जीवनको प्रभाव कस्तो प्रकारले परेको छ, उनीहरूसँग तपाईँको घनिष्ठ प्राणको सम्बन्ध गाँसिएको छ कि, उनीहरूको कुनै कुरा काट्न नसक्ने हुनुभएको छ कि, यदि तपाईँको सम्बन्धले जीवनमा हानि गरिरहेको छ भने पनि तपाईँ दुखी हुनुपर्ने कुनै कारण छैन। परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँको जीवनमा भलाई उत्पन्न गर्न चाहनुहुन्छ, सबै खराब र दुष्ट प्रभावहरूबाट तपाईँलाई बचाउन चाहनुहुन्छ। पवित्र बाइबलले हामीलाई बताउँदछ कि प्रभु येशु उच्चमा बस्नुहुने, हामीबाट भक्ति र आराधना मात्र चाहनुहुने परमेश्वर हुनुहुन्न, तर उहाँ हाम्रो मित्र पनि हुनुहुन्छ। उहाँ भन्नुहुन्छ म तिमीसित छु, म तिमीसित छु। उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ, उहाँले हामीलाई निष्कपट प्रेम गर्नुहुन्छ, अनि हामीले पनि परमानिसहरूलाई त्यस्तै निष्कपट प्रेम गरौं भन्ने उहाँ चाहनुहुन्छ। पवित्र शास्त्र बाइबलमा परमेश्वरको वचनले यस्तो पनि भनेको छ, पहिलो पत्रुस एक अध्यायको 22 पद, सत्यको पालनद्वारा तिनीहरूले आफैलाई शुद्ध पाएका हुनाले आफ्नो दाजुभाइलाई निष्कपट प्रेम गर, हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। यो परमेश्वरको वचन हो, जीवित वचन हो, परमेश्वरको निर्देशन हो। सत्यको पालनाले तपाईँहरू मेरो जीवनमा सहायता गर्छ। शुद्ध हुनु भनेको सत्य हाम्रा येशु ख्रिष्टमा विश्वास गरी उहाँको वचन अनुसार जिउनु हो। परमेश्वरको वचनको पालनाले हाम्रो हृदयलाई शुद्ध पार्छ। परमेश्वरको वचन पालन गर्दा परमेश्वरसँग हाम्रो घनिष्ठता, हाम्रो सम्बन्ध पनि घनिष्ठ हुँदै जान्छ, अनि निष्कपट परमेश्वरसँग गरिने घनिष्ठ सम्बन्धले कहिले पनि हाम्रो हानि गर्दैन। यदि तपाईँ कसैसँग घनिष्ठ सम्बन्ध बनाउने, साँचो मित्रता पाउने कुरा सोचिरहनु भएको छ भने मेरो सल्लाह यस्तो छ, त्यस्तो व्यक्तिलाई खोज्नुहोस् जसले यीशु प्रभुमाथि विश्वास गर्दछ, भरोसा राख्दछ, किनकि प्रभुको वचन अनुसार जिउने व्यक्तिले कहिले कसैलाई धोका दिँदैन, हानि पुर्याउँदैन। यदि तपाईँ पनि कसैको साँचो र इमान्दार मित्र बन्न चाहनुहुन्छ भने पहिले यीशु ख्रिष्टमा विश्वास गर्नुहोस्, जसले तपाईँ र मलाई गहिरो प्रेम गर्नुहुन्छ, उहाँलाई बुझ्नुहोस्, उहाँका शिक्षालाई सिरोपर गर्नुहोस्, अनि तपाईँ र म अरूहरूलाई गहिरो प्रेम गर्ने व्यक्ति बन्न सक्नेछौ। उहाँले नै तपाईँलाई त्यस्तो बन्नलाई शक्ति दिनुहुनेछ, सामर्थ्य र शिक्षा दिनुहुनेछ। सम्बन्धहरूको विषयमा होसियार हुनुहोस्, जो सुकैसँग घनिष्ठ सम्बन्ध बनाउनाले जीवनलाई जोखिमले घेर्न सक्छ। पहिले जीवित र सत्य परमेश्वरसँग घनिष्ठ सम्बन्ध बनाउनुहोस्। प्रभु यीशुले भन्नुभयो, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। उहाँको विश्राम पाएर उहाँको आज्ञा सिरोपर गर्दै हामी परमेश्वरलाई प्रेम गर्ने, उहाँसितको सम्बन्धमा अझै नजिकिने व्यक्ति बन्न सकौं। परमेश्वरले तपाईँलाई

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
4: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गरिएको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी हुन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 9842-97-91, 97-97-104।
5: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका सोलुखुम्बु।
6: हिंसाबाट बचाउ र बचाउ। लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेग विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034300।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुने बहिनी, सुलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862820000। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं। या प्रकोपमा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यदि तपाईँको बस्नामा समाचार पोटारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
1: अङ्कमा 9852055568।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता की
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: प्रथम वर्ष को बोनस संबंधी सूचना। विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना कार्यक्रम हुने मिति भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस

0: आयोजित प्राधिकरण स्वरूप हुनु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महत्व

0: मार्फत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम संचालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375 2711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385 2700 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग

देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

घंटी बजो घंटी बजो घंटी बजो।

I'm not going to be able to do it.

Thank you.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
2: का विशेषता
3: जापानीज ऊर्जा प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: बीएस सिक्स तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङ को विक्टल बजार फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुगतान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजानी ओखलढुंगा।
2: सम्पर्क नम्बर 037590222 9852880222 र 9842808300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलू हिंसा हुन्।
5: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भन्दान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, बरु सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 9843986852, 9824747 18, 9843043 9696 र 9813314 अंजी औषधालय सोलो दूत कुंडी नगर पालिका पांच सल्लेरी सोलो खुम्बु पांच नंबर ओडा कार्यालय केही अगाडि
11: दाई राई को साधा स्टोर में दीदी ने कपड़ा अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाऊ न मेरो साथी
12: म पनि राई को साधा स्टोर मा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइन का कपड़ाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
13: खै जन्मदाता दिनुहोस् त
14: जन्मदाता गरेको छैन नि म्याडम
13: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
14: मलाई त थाहा नै थिएन म्याडम
13: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ